0: banking.
1: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
2: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
1: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। NCA ग्रुटेकको उत्पादन।
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
5: यो नेपाली रेडियो,
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बजेट मार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर प्रधानमन्त्रीबाट हटाइएपछि प्रतिपक्षी दलहरूले अर्थमन्त्रीको राजीनामा माग गर्ने तयारी गरेका छन्। जनस्तरबाट विरोध भइरहेको र चौतर्फी दबाव सिर्जना भएपछि प्रधानमन्त्रीले हस्तक्षेप गरी ती कर फिर्ता लिने निर्णय गराएका थिए। प्रधानमन्त्रीको यो कदमसँगै अर्थमन्त्रीले ल्याएको बजेटको औचित्य र नीतिगत निर्णयमाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दलहरू आक्रामक बनेका हुन्।
8: एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिलाई लिएर एमालेभित्र असहमतिका आवाज उठ्न थालेका छन्। शनिबार ओली र दाहालले पार्टीभित्र औपचारिक निर्णय नै नगरी प्रदेश सरकारमा सहकार्य गर्ने सहमति गरेका थिए।
7: लुम्बिनी प्रदेश सरकारबाट राजीनामा दिने तयारीमा रहेका नेपाली काँग्रेसका मन्त्रीहरूको राजीनामा होल्ड भएको छ। काँग्रेसका तर्फबाट प्रदेश सरकारमा रहेका पाँचजना मन्त्रीहरूको राजीनामा सोमबार मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष पेश गर्ने तयारी थियो। पाँचैजना मन्त्रीहरूले पार्टी संसदीय दलको कार्यालयमा आफ्नो राजीनामा पत्र आइतबारै पठाइसकेका थिए। तर सोमबार उनीहरूले राजीनामा बुझाउने तयारी गरेको भए पनि काँग्रेसले राजीनामा होल्ड गरिदिएको हो।
8: त्रिभुवन विश्वविद्यालय त्रिवि व्यवस्थापन संकाय डिनको कार्यालयले स्नातक स्नातकोत्तर तथा एमफिल तहका विभिन्न परीक्षामा सहभागी हुने विद्यार्थीका लागि नयाँ परीक्षा आचार संहिता तथा निर्देशन जारी गरेको छ। हालै एमबीबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएको घटनापछि परीक्षालाई थप मर्यादित व्यवस्थित निष्पक्ष र विश्वसनीय बनाउन कडा व्यवस्था लागू गरिएको डिनको कार्यालयले जनाएको छ।
7: रोपाई गर्नु मल नभएपछि भारतीय बजारबाट ल्याउन खोज्दा पक्राउ परेका सर्लाहीका दुई किसान दाजु भाइको मुद्दाको सुनवाई आउँदो शुक्रबार हुने भएको छ। 27 दिनदेखि न्यायिक हिरासतमा रहेका उनीहरूको धरौटी सम्बन्धी आवेदनमाथि 15 साउनमा भारतीय अदालतमा सुनवाई हुने भएको हो।
8: लमजुङमा एक वर्षको अवधिमा 3,000 भन्दा बढी पशुमा कृत्रिम गर्भाधान भएको छ। भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङका अनुसार गत आर्थिक वर्ष 2082-83 3,273 गाई भैँसीमा कृत्रिम गर्भाधान गरिएको हो।
7: दक्षिण कोरियाबाट फर्केका नेपाली नागरिकका लागि रिटर्नी इनोभेटर्स फर नेपालको तेस्रो समूहका लागि आवेदन माग गरिएको छ। कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग के हामी परियोजना अन्तर्गत इपिएस मार्फत दक्षिण कोरियामा काम गरी नेपाल फर्केका व्यक्तिलाई उद्यमशीलता विकास र दिगो सामाजिक आर्थिक एकीकरणमा सघाउन सक्छौं भन्ने शीर्षक अन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।
8: अब शेयर बजार। सोमबार नेप्से परिसूचक 33.28 अंकले घटेर 2,701.32 बन्द भएको छ। यो दिन अघिल्लो दिनभन्दा नेप्से परिसूचक प्रतिशतका हिसाबले 1.21% घटेको हो। नेप्से पछिल्ला 10 कारोबार दिनमा 2 दिन मात्र घटेको हो। केही दिनदेखि बढेको बजारमा सोमबार भने नाफा बुक गर्ने हावी हुँदा असर देखिएको हो। यस दिनको कारोबारले बनाएको रातो मैनबत्ती आकृतिले आगामी दिनमा पनि बिक्री चाप बढ्ने संकेत गर्दछ।

0: DTH सेवा जिस हो
1: जिस हो खुशी को कनेक्शन
2: यो हो नेपाली रेडियो
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
4: नेपाली खबरमा अब विदेशका खबर अमेरिका र इरान बीचको तनाव मत्थर भएको छ सैन्य तनाव घटेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट आएको छ अमेरिका इरान सैन्य तनावमा विरामसँगै युद्ध विराम र रणनीतिक स्ट्रेट अफ हर्मुज पुनः सञ्चालन बारे वार्ता अगाडि बढ्ने आशा पलाएको छ यसँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट आएको अमेरिकी टेलिभिजन संस्था सीएनएनले जनाएको छ पछिल्लो पटक इरानमा 13 दिनसम्म आक्रमण गरेपछि अमेरिकाले सप्ताहन्तमा सैन्य कार्यवाही रोकेको छ
5: अब खेल खबर नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज भलिबल प्रतियोगिता नेपाल भलिबल लीगको खेलाडी अक्सुनमा राष्ट्रिय टोलीका मिडल ब्लकर चिरञ्जीवी खड्का र सनोज चौधरी सबभन्दा बढी रुचाइएका खेलाडी बनेका छन् ललितपुर स्थित होटल टुलिपमा आइतबार अबेर र रातिसम्म सम्पन्न अक्सनमा यी दुवै खेलाडीमाथि सहभागी एउटै सबै 6 वटै फ्रेन्चाइज टोलीले अधिकतम 1,20,000 रुपियाँ बोली लगाएपछि उनीहरू लक्की ड्र मार्फत आफ्नो टोलीमा आबद्ध भएका हुन्
4: अब विचार विश्लेषण उत्पादनमुखी अर्थतन्त्रको यात्रा शीर्षकमा गोर्खापत्रमा यादव देवकोटाको विचार छापिएको छ प्रश्न भने मेटिसकेको छैन नेपालमा संवादको इतिहास नयाँ होइन विगतमा पनि यस्ता छलफल प्रतिबद्धता व्यक्त भएका र कार्यदल बनेका थिए तर कार्यान्वयन कमजोर हुँदा निजी क्षेत्रको विश्वास बारम्बार टुटेको छ त्यसैले अहिलेको प्रधानमन्त्री बाटे भएको छलफलको सफलता पनि घोषणामा होइन परिणाममा मापन हुने अपेक्षा छ किनभने वर्तमान सरकार विगतको जस्तो अरूको सहारामा बनेको नभई झण्डै 2/3 बहुमतको शक्तिशाली जनमतबाट बनेको हुँदा काम गर्ने इच्छा शक्ति देखाएर अघि बढ्दै गए विरोधका स्वरहरू धुमिल हुँदै जानेछन् र यो पहल नेपालको उत्पादनमुखी अर्थतन्त्र निर्माण निर्यात विस्तार रोजगारी सिर्जना दिगो आर्थिक समृद्धितर्फको एउटा महत्वपूर्ण मोड़ साबित हुन सक्छ
5: नेतृत्वमा युवा तर युवा संरचना नै व्यवहारिक शीर्षकमा सरोज बानियाको विचार कान्तिपुर दैनिकमा छापिएको छ अबको आवश्यकता केवल खेलकुद मन्त्रालय होइन युवा शिक्षा खेलकुद नवप्रवर्तन तथा उद्यमशीलता मन्त्रालय जस्तो आधुनिक सेना हो राष्ट्रिय युवा परिषदलाई स्पष्ट अधिकार बजेट र स्वायत्तता सहित पुनर्जीवित गरिनुपर्छ स्थानीय तहदेखि संघीय तहसम्मै युवाको नीतिगत सहभागिता अनिवार्य बनाइनुपर्छ युवा सांसद र मन्त्रीले आफ्नै पुस्ताको पक्षमा संसद र सरकारभित्र सशक्त आवाज उठाउनुपर्छ नेपालको भविष्य केवल राजनीतिक स्थायित्वले निर्धारण हुँदैन युवाको अवस्था र अवसरले निर्धारण यदि युवालाई संरचनागत रूपमा कमजोर बनाइयो भने आजको राजनैतिक परिवर्तन पनि असफल हुनेछ किनभने कुनै पनि देश केवल अनुहार फेरिएर बदलिँदैन नीति संरचना र सोच फेरिएपछि मात्रै बदलिन्छ
4: हस्त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सुदेश टाइम चेक यस समय सूचकका साथमा
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि। सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053।
3: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4394 440 4395 580 र 98 550 26 440।
4: It's 6 o'clock. अहिले 6 बजेको छ।
5: 93.2 Swadesh FM.

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 12 गते मंगलबार, सन 2026 जुलाई 28 तारिक असार शुक्ल पक्षको चतुर्दशी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: काया कैरन सुरु गरौ मुख्य खबरका शीर्षकहरूबाट।
1: निर्माणको 80 महिना पछि नागढुङ्गा सुरुङ मार्ग सञ्चालन, राजधानी भित्र न र बाहिरिन सहज हुने, पत्यार लाग्दो जामको समस्या हट्ने।
0: सरकार र डाक्टर गोविन्द केसी बीच सहमति, केसीको अनसन तोडियो, असारको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको रकम समायोजन गरिने।
1: महँगी बढ्यो तर आमदानी नबढेको अनौपचारिक क्षेत्रका श्रमिकको साझा गुनासो, रोजगारीको सुनिश्चितता अनि सम्मानजनक पारिश्रमिकको व्यवस्था गर्न सरकारसँग माग।
3: सामानहरू सस्ती होस्, तेल चामलहरू सबै सुविधा होस् होइन, त्यो उपचारको लागि अलिकति कम होस् होइन,
4: जसले जस्तो काम गरेको छ नि त्यसको अनुसार चाहिँ आमदानी चाहिँ हुन पर्यो क्या।
0: चिनिया एआई कम्पनीलाई प्रतिबन्धको धम्की नदिन अमेरिकालाई चीनको आग्रह, आफूले विकास गरेका एआई मोडलहरूको सार्वजनिक मिति अमेरिकी मोडलको धेरै नजिक रहेको दावी।
1: र विश्वकप क्रिकेट लिग टूमा नेपालको लगातार तेस्रो हार, नामिबियासँग 3 रनले पराजित।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए, बिसिए, बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
5: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: काया कैरनमा अब खबरको सिलसिला। आजका सबै जसो पत्र पत्रिकाले सुरुङ मार्गको विषयलाई प्राथमिकताका साथ छापेका छन्। आफ्नै देशको सुरुङ मार्गमा गाड़ी चलाउने नेपालीको वर्षौंदेखिको सपना पूरा भएको छ। बहुप्रतीक्षित तथा राष्ट्रिय गौरवको आयोजना नागढुङ्गा सुरुङ मार्गको हिजो उद्घाटन भएसँगै पूर्वाधार विकास क्षेत्रमा नेपालको नयाँ अध्यायमा प्रवेश भएको छ। सुरुङ मार्ग उद्घाटनसँगै नेपाल आधुनिक सड़क सुरुङ युगमा प्रवेश गरेको हो। धादिङको सिस्नी खोला र काठमाडौँको बलम्बुसम्मको सुरुङ मार्ग सञ्चालन नभए आयोसँगै नागडुङ्गा हुँदै राजधानी काठमाडौँ भित्रने र बाहिरिने यातायातले खेप्नु पर्ने पट्यार लाग्दो जाम अन्त्य हुने भएको छ। तीव्र घुम्ती र पहिरोको जोखिममा रहने थानकोट नागडुङ्गाको एक घण्टाभन्दा लामो यात्रा केही मिनटमै पूरा हुनेछ। 42 महिनाभित्र काम सम्पन्न गर्ने गरी 2076 साल कार्तिक 4 गतेदेखि निर्माण सुरु गरिएको यो सुरुङ मार्ग झण्डै 80 महिनापछि सञ्चालनमा आएको हो। हिजो उद्घाटनको क्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पानसमा दीप प्रज्वलन गर्नुभयो। उहाँसँगै पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका केन्द्रीय अध्यक्ष डाक्टर नाताका अकिहितो, नेपालका लागि जापानका राजदूत माइदो तोरु र सुरुङ मार्ग निर्माणमा संलग्न 63 वर्षीय श्रमिक पूर्ण जोशीले एकसाथ रिबन काटेर सुरुङ मार्गको उद्घाटन गर्नुभएको हो। नागडुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले केही ढिला भए पनि नागडुङ्गा सुरुङ मार्ग सञ्चालनमा आएसँगै नेपाल पनि सुरुङ मार्गको युगमा प्रवेश गरेको बताउनु भएको छ।
1: चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै 5 दिनदेखि अनसनरत डाक्टर गोविन्द केसी र सरकार बीच 7 बुधे सहमति भएको छ। सहमतिपछि डाक्टर केसीले अनसन तोड्नु भएको छ। बाजुराका गौमूल गाउँपालिका 2 घर भएका 42 वर्षीय चक्र बहादुर धामीका हातबाट जुस पिएर डाक्टर केसीले अनसन तोड्नु भएको हो। सहमति पत्रको पहिलो बुदामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटालाई पूर्ण क्षमता कम्तीमा 300 शैयाको शिक्षण अस्पताल सञ्चालनका साथै आवश्यक जनशक्ति व्यवस्था गरी एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा कैलालीमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 को दफा 12 को उपदफा 1 क बमोजिम कम्तीमा 300 शैयाको अस्पताल सञ्चालनका लागि विश्वविद्यालयले तत्काल प्रक्रिया अगाडि बढाउने र यसको लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने उल्लेख छ। यसै गरी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभाबाट पारित भए बमोजिम एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न फ्याकल्टी जनशक्ति भर्ना पाठ्यक्रमको स्वीकृति लगायतका शैक्षिक तयारी पूरा गर्ने र विश्वविद्यालयले 300 शैयाको शिक्षण अस्पताल सञ्चालन गर्न आवश्यक जनशक्ति र उपकरण खरिद लगायतका अस्पताल सञ्चालन सम्बन्धी व्यवस्था तत्काल बन्दोबस्त गर्ने सहमति भएको छ। सहमति पत्रमा डाक्टर केसी र सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा, शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालले हस्ताक्षर गर्नुभएको हो।
0: सुनसरीको दिवानगंज गाउँपालिका 3 कप्तानगंजमा 2 समूहबीच भएको झडपलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले घातक हतियारसहित अत्याधिक बल प्रयोग गरेका छन्। अस्ति आइतबार राति भएको घटनामा प्रहरीको गोली लागेर दिवानगंज 4 का 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको छ भने 9 जना घाइते भएका छन्। पेटमा गोली लागेर गम्भीर भएका मेहताको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै ज्यान गएको हो। मेहता स्थानीय किसान हुनुहुन्छ। परिवारको जेठो छोरो मेहताले गएको फागुनमा मात्र विवाह गर्नुभएको थियो। प्रहरीतर्फ नेपाल प्रहरीका 8 र सशस्त्र प्रहरीका 5 जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काले बताउनु भएको छ। त्यस्तै स्थानीय 9 जना घाइते भएका छन्। अस्ति राति नै झण्डै 10 बजेतिर केही युवा डिजे बजाउँदै कप्तानगंज चोकबाट अगाडि बढेका थिए। त्यही बेला चर्को आवाजमा डिजे बजाएको भन्दै अर्को समूहले आपत्ति जनाएको थियो। घटनापछि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। देवानगंजमा 2 समूहको झडपमा प्रहरीको घातक हतियार प्रयोग बारेको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच त्यो ठाउँमा शान्ति र सद्भाव कायम गर्न सर्वपक्षीय सहमति भएको छ। मुस्लिम आयोगका पूर्व अध्यक्ष समीम मिया अन्सारीले साम्प्रदायिकताले कसैको भलो गर्दैन भन्नुभएको छ। यसै गरी सुनसरीको देवानगंज घटनापछि गृह मन्त्रालयले जिल्लादेखि प्रदेश तहसम्मको सुरक्षा नेतृत्वमा व्यापक हेरफेर गरेको छ। सुरक्षा नेतृत्वमा फेरबदल बारेको खबर गोर्खापत्र दैनिकले छापेको छ भने शान्ति र सद्भाव कायम गर्न सर्वपक्षीय सहमति भएको र पूर्व अध्यक्ष समीम या अन्सारीले साम्प्रदायिकताले कसैको भलो गर्दैन भन्नुभएको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा अनौपचारिक क्षेत्रका श्रमिकको गुनासो र समस्यासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: एनबीएल सर्वसुलभ आवास कर्जा
12: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
11: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
12: विशेषताहरू, रु 2 करोड सम्मको कर्जा सुविधा।
11: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न।
12: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
11: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
12: शर्तहरू लागू हुनेछन्।
13: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: It's a goal!
0: Himstar Goal! Mili Sabai Generation! Himstar TV Kharid Garna Paunhos 32% Sambhako Cashback! Ek Barsako Net TV Pack! Sartharu Lagu Hunechan! Himstar TV! Uhi Celebration! Harek Generation!
2: Himstar for a complete home!
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ. यतिन्जेल हामीले निर्माणको 80 महिनापछि नागडुङ्गा सुरुङ मार्ग सञ्चालन, राजधानी भित्रन र बाहिरिन सहज हुने, पट्यार लाग्दो जामको समस्या हट्ने, सरकार र डाक्टर गोविन्द केसीबीच सहमति, केसीको अनसन तोडियो, सुनसरीको कप्तानगंजमा शान्ति र सद्भाव कायम गर्न सर्वपक्षीय सहमति लगायतका खबर प्रस्तुत गर्यौं.
4: अब बाँकी खबर. आन्तरिक राजस्व विभागले असारमा खपत भएको बिजुलीको बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाउन नमिल्ने बताएको छ. चालू वर्षको बजेट मार्फत सरकारले साउनदेखि घराइसी ग्राहकलाई 5 र बाँकीलाई 13% भ्याट लाग्ने व्यवस्था गरेको छ. नेपाल विद्युत प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर ग्राहकलाई पठाएको थियो. त्यसपछि सरकारले नयाँ बजेटमा गरेको व्यवस्था अनुसार साउन 1 लाग्ने भ्याट किन असारमै जोडेको भन्दै प्राधिकरणको आलोचना भएको थियो. प्राधिकरणले यसबारे विभागसँग राय मागेको थियो. त्यसैलाई स्पष्ट पार्न विभागले हिजो सार्वजनिक सूचना नै जारी गरेको छ. असार 32 बिजुली खपतको बिल 1 साउनमा वा त्यसपछि प्राप्त भए पनि 1 साउन अघिको खपतमा आर्थिक ऐन 2083 अनुसूची 1 समूह 2 अन्तर्गत आवश्यक वस्तुका रूपमा बिजुली समावेश भएकाले त्यस्तो खपतमा भ्याट नलाग्ने सूचनामा उल्लेख छ. बिजुलीमा भ्याट लगाउँदा र 50 युनिटसम्म छुट दिँदा उपभोक्ताको लागत बढ्ने, मध्यम वर्गीय ग्राहकलाई बढी भार पर्ने, उत्पादन लागत र 50 युनिटमै रहन रुचाउने ग्राहक बढ्ने सरोकारवाला बताउँछन्. चालु आर्थिक वर्षको बजेट मार्फत सरकारले साउनदेखि घराइसी ग्राहकलाई 5 र बाँकीलाई 13% भ्याट लाग्ने व्यवस्था गरेको खबर कान्तिपुरमा छ.
3: नेपालको अर्थतन्त्रको ठूलो हिस्सा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको मेहनतमा अडिएको छ. घर निर्माणदेखि सडक, पुल र अन्य भौतिक पूर्वाधार निर्माणसम्म उनीहरूको श्रम अपरिहार्य छ. तर यही श्रम शक्ति धेरै समस्यासँग जुझ्नु परेको छ. धेरैसँग लिखित सम्झौता हुँदैन, नियमित रोजगारीको सुनिश्चितता पनि छैन, त्यस्तै सामाजिक सुरक्षा र बिमाको पहुँच पनि धेरै टाढा छ. काम गर्ने क्रममा आवश्यक सुरक्षा सामग्री समेत सबैले पाउँदैनन्. अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरू विभिन्न ट्रेड युनियन र संस्था मार्फत आफ्ना माग राख्ने अवसर पाउँछन्, तर औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूले विभिन्न ट्रेड युनियन र संस्था मार्फत आफ्ना माग राख्ने अवसर पाउँछन् तर अनौपचारिक क्षेत्रका श्रमिकहरू प्राय व्यक्तिगत रूपमा काम गर्न बाध्य छन्. उनीहरूका समस्या, गुनासा र मागहरू सम्बन्धित निकायसम्म पुग्ने वा सुनवाई हुने अवस्था कत्तिको छ भन्ने प्रश्न अहिले पनि उत्तिकै महत्त्वपूर्ण छ. साथी महेश गेवालीले ललितपुरमा भेटिएका केही श्रमिकलाई तपाईँहरूका समस्या के छन् भनेर सोध्नु भएको छ.
5: चामल पहिलाको भन्दा अब 22 दिन चामल अहिले 25 भन्छ. अब तरकारी त्यति बढिया छ. अब हामी त जम्मा 500-600 कमाउँछ, कहिले 1000 बाँड्छ, कहिले 1 रुपियाँ पनि कमाउँदैन. अब परिवार पाल्नलाई नै अलिक गाह्रै छ. त्यही पनि अब जोखिम भएर पनि अब बाध्यताले नै गर्नु परेको छ. पहिला अलि सहज थियो भने अहिले फेरि यो टाइट पारे जस्तो छ. अफिस टाइममा यताउता हिँड्नै दिँदैन. चिप आएको बेलामा अब जानु सकिँदैन. अब अफिस टाइमलाई चाहिँ ट्राफिकले समात्छ, हामी चाहिँ जाँदिन भनिदिन्छु कि. अब अहिले आएको सरकारले नै अब राम्रै गरिदियो हुन्थ्यो, राम्रै भइदियो हुन्थ्यो भन्ने छ हामीलाई पनि.
6: आस्तिका गोपाली, मकनपुर जिल्ला. तपाईँको बच्चाहरूको स्कुल फिस दियोहरू त्यत्तिकै महँगो हुन्छ. तपाईँको अब काठमाडौँ कोठाभाल तिरेर बस्नलाई कति गाह्रो छ अहिले भन्नु न. पानीको पैसा भन्यो, बत्तीको पैसा भन्यो, घरबुटेले अब यति नै तोक्यो. कसैले 10,000 भने आउँछ एउटा रुमको, कसैले 9,000 भने आउँछ त्यही एउटा रुमको. मेन कुरा चाहिँ कोठा भाडाहरू अनि यो खानदेन सामानहरू छ नि, त्यसमा चाहिँ अलिकति रकमहरू कम भयो भने चाहिँ एकदम सजिलो हुन्छ क्या. हामी काम गरेर खानेहरूलाई चाहिँ जसले जस्तो काम गरेको छ नि त्यसको अनुसार चाहिँ आमदामी चाहिँ हुनु पऱ्यो क्या. 6-7 हजार कोठाभाल तिर्यो भने खाने के त, उपचार गर्नै पर्यो, खानै पर्यो, लाउनै पर्यो
7: राजकुमार चौधरी जिराबनी गाउँपालिका कुनै महिना काम पाउँछ कुनै महिना बस्नै पर्छ हामी जस्तो युवाहरू विदेश गएर आओ आफ्नै देशमा काम गर्दा राम्रो हुन्छ त्यतिको काम सजिलो गरिदिनु पर्यो हामीहरू जस्तो सिप सिकेको मान्छेहरूलाई काम दिलाउनु पर्यो र अवसर नपाएको र सरकार पनि अब त्यति खासै काम पनि गर्नुभएको छ त्यस्तो नीति पनि लाउनु भएको छैन सिपलाई कसरी सदुपयोग गर्ने त्यो भइरहेको छैन
8: मेरो नाम ओमबहादुर श्रेष्ठ मण्डल नगरपालिका छ हामीलाई चाहिँ राम्रै छ सर अरूलाई चाहिँ थाहा भएन होइन हामीलाई चाहिँ राम्रो छ यो महिना चाहिँ हामीलाई एकदम राम्रो छ महिनामा पेमेन्ट हुन्छ महिनाको एक गते दुई गते सेलरी आउँछ सेलरी आउँदा 40-45 ग्याप पुगिन्छ आफ्नो घर घर पनि चढ्यो जान परिवारलाई पनि भेट भयो सबैजनासँग हाई हेलो पनि भयो जहाँ गयो हाम्रो दुःख दुःख पेटै अघि बढ्ने हो पेटकै लागि दुःख गर्ने होइन नेपालमै भर्दा पनि राम्रोसँग काम गर्यो भने पैसा छ नेपालमै छ गर्न चाहिँ सक्यो भने नेपालमै पैसा छ
9: साजन अरियाल अहिले बसे सातवटातिर हाम्रो श्रमको लागि त्यस्तो केही आवाज उठ्या जस्तो लाग्दैन 20 वर्षदेखि काम लाग्यो तपाईँको 12 वर्ष अगाडि पनि हामीलाई ज्याला मजदुरी उति नै छ अहिलेको जति नै अहिले पनि त्यति नै छ कि महँगी बढ्यो हेर्नु है सबै कुरा बढ्यो हामीलाई दिनको 1000 रुपियाँ कमाएर परिवार पाल्न त धेरै गाह्रो छ सामानहरू सस्तै दोस् हो कि नै तेल चामलहरू सबै सुविधा होस् अब हामीलाई जुन उपचार हुन्छ नि अब अहिले हामीलाई केही भइहाल्यो भने हामीलाई त पैसा नभए त उपचार हुन्न होइन त्यही उपचारको लागि अलिकति कम होस् होइन
10: बम्बा श्रेष्ठ घर त हामी छतिर दुर्गम क्षेत्रतिर पुऱ्याइरहनु पर्यो अब नपुग्यो भने के गर्नु अब छोडौँ भने 2-4 पैसा त्यस्तै खानै परिहाल्यो लाउनै पऱ्यो झाम्रे धुनु भने सर के खट्नै पऱ्यो नि अन्त 2-4 पैसा हुन्छ भनेर रुङ्नै पऱ्यो खट्नै पऱ्यो पहिला धर धर्मै धन दिनी दिन्न अब के हेर्नु नदिसकेपछि त्यही धर्म नै जानु पऱ्यो सबै कुरामा भाउ फेरि महँगै छ काम दामको अलिकता कमाइन्छ
3: दैनिक ज्यालादारीमा काम गर्ने अनौपचारिक क्षेत्रका श्रमिकहरूको अनुभव समेटिएको कार्यक्रम देश परदेश अहिले बिहान 8 बजे सुन्न सक्नुहुन्छ
4: रोपाई गर्न मल नभएपछि भारतीय बजारबाट ल्याउन खोज्दा पक्राउ परेका सर्लाहीका 2 किसान दाजुभाइको मुद्दाको सुनवाई आउँदो शुक्रबार हुने भएको छ 27 दिनदेखि न्यायिक हिरासतमा रहेका उनीहरूको धरौटी सम्बन्धी आवेदनमाथि 15 साउनमा भारतीय अदालतमा सुनवाई हुने भएको छ धान रोप्ने चटारोका बीच रासायनिक मल नभएपछि भारतीय बजार सोन वर्षा पुगेका बलरा नगरपालिका 5 का सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंह दाजुभाइ असार 17 मा पक्राउ परेका थिए सोन वर्षाबाट

0: खम्बाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा
1: डिश होम खुशी को कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ।
3: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-696
4: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। जलवायु परिवर्तनका कारण तापक्रममा हुने वृद्धिले सन् 2050 हरेक वर्ष विश्वमा थप 4,30,000 मानिसको ज्यान जाने देखिएको छ। नेपाल सहितका गरिब तथा तल्लो मध्यम आय भएका मुलुकमा गर्मीजन्य मृत्यु अधिक हुने प्रक्षेप एक वैज्ञानिक अध्ययनले गरेको हो। अध्ययनले नेपाल सहित विश्वका 18 देशलाई मोर्टालिटी कुलिङ ट्र्याप अर्थात् अत्यधिक गर्मी र न्यून शीतलन कुलिङ को दोहोरो जोखिममा रहेको समूहका रूपमा पहिचान गरेको छ। यो समूहमा नेपाल पाकिस्तान बङ्गलादेश म्यानमार सहित दक्षिण एसियाली मुलुक नाइजर माली बुर्किना फासो र चाड लगायत उत्तरी उप सहारा अफ्रिकी देश छन्। अध्ययन अनुसार 2050 नेपालको करिब 32% जनसङ्ख्या त्यस्तो जोखिमयुक्त क्षेत्रमा बस्न बाध्य हुनेछ जहाँ अत्यधिक गर्मीका कारण प्रति 1,00,000 जनसङ्ख्यामा थप 24 जनाको मृत्यु हुनेछ। त्यस्ता क्षेत्रमा प्रति व्यक्ति विद्युत खपत घट्दा बढ्दो गर्मीसँग जुझ्न आवश्यक पर्ने शीतलीकरण सुविधा विस्तार नहुने प्रतिवेदनमा उल्लेख छ। अमेरिकाको क्लाइमेट इम्प्याक्ट ल्याबले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार अत्यधिक गर्मीबाट बच्न आवश्यक पर्ने शीतलनका लागि पर्याप्त विद्युत नहुँदा गरिब देशहरू बढी जोखिममा हुनेछन्। अत्यधिक गर्मीका कारण धनी देशहरूमा एयर कन्डिसनर एसीको प्रयोग उल्लेख्य रूपमा बढ्ने तर गरिब देशका जनतासँग त्यसका लागि आवश्यक विद्युत र आर्थिक क्षमता नहुने अध्ययनमा लेखिएको छ। जलवायु परिवर्तनबाट हुने थप मृत्यु धनी देशको तुलनामा गरिब देशमा 10 गुणासम्म बढी हुने खबर नागरिकमा छ।
5: अब विदेशको खबर। चीनले अमेरिकालाई चिनिया कृत्रिम बुद्धिमत्ता अर्थात् एआई कम्पनीहरूलाई बदनाम गर्न र प्रतिबन्धको धम्की नदिन आग्रह गरेको छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले केही वरिष्ठ अमेरिकी अधिकारीले सार्वजनिक रूपमा चिनिया एआई कम्पनीको उन्नत अमेरिकी मोडलहरूको प्रयोगको बारेमा अनुसन्धान गर्न आह्वान गरेको र अमेरिकी बौद्धिक सम्पत्तिको चोरी जस्ता आधारमा उनीहरूमाथि प्रतिबन्ध लगाउन सक्ने रिपोर्टको टिप्पणी गर्नुभएको हो। चीनले विज्ञान प्रविधि आर्थिक र व्यापारिक मुद्दाहरूलाई राजनीतिकरण गर्ने र उपकरणीयकरण गर्ने अमेरिकी अभ्यासको निरन्तर विरोध गर्दै आएको छ। साथै सबै प्रकारका आधारहीन बहानामा चिनिया कम्पनीलाई बदनाम र प्रतिबन्ध लगाउने गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। धेरै अमेरिकी आई कम्पनीहरूले अनुसन्धान विकास र परीक्षणका क्रममा चिनिया मोडेलहरू प्रयोग गरेका पनि उहाँको दावी छ। अमेरिकाले दुई देश प्रमुखको सहमतिलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्दै एआईमा संवाद र संचारलाई बलियो बनाउने तथा एआईलाई संयुक्त रूपमा प्रवर्धन गर्ने तथा विश्वको फाइदाका लागि एआई प्रशासन अगाडि बढाउँदै यसको सुधार गर्ने समेत अपेक्षा गरेको उहाँले बताउनु भएको छ।
6: अब खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग 2 नेपालले लगातार तेस्रो खेल हारेको छ। नेदरल्यान्ड्समा चलि

0: को श्रृंखला अन्तर्गत गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको हो। 212 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 50 ओभरमा 6 विकेट गुमाउँदै 208 रन मात्र बनाउन सक्यो। नेपालका लागि आशिफ शेखले 45 रन, कप्तान रोहित पौडेलले 41, आरिफ शेखले 38, कुशल भुर्तेलले 34 तथा गुलशन झाले अभिजित 19 रन बनाए। नामिबियाका लागि ज्याक ब्रासेलले 3 विकेट लिए भने रुबेन ट्रम्पलमनले 2 विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले 50 ओभरमा 7 विकेट गुमाउँदै 211 रन बनाएको थियो। जान फ्राय लिङ्कले 149 बलमा शतक पुरा गरे। लाउरेन स्टिन काम्पले 59 रन बनाए। नेपालका करण केसीले भने 5 विकेट लिए। यससँगै करण नेपालका लागि ओडीआई क्रिकेटमा 100 विकेट पुरा गर्ने दोस्रो खेलाडी पनि बनेका छन्। यसअघि नेपाल आयोजक नेदरल्यान्डसँग 6 विकेटले नामिबियासँग 8 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै नेपालका लागि लिग टूको शीर्ष 4 रहँदै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने सम्भावना कठिन बनेको छ। नेपालले अब श्रृङ्खलाको अन्तिम खेल भोलि आयोजक नेदरल्यान्डसँग खेल्नेछ।
1: अब केही खबर संक्षेपमा। देशका पूर्वी र मध्य क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। कोशी बागमती र गण्डकीका केही ठाउँमा अरू प्रदेशको तुलनामा धेरै पानी परेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै काठमाडौँको बुढा नीलकण्ठमा 51 मिलिमिटर र मकवानपुरको मकवानपुर गढीमा 37 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका हिमाली तथा पहाडी भागमा बदली रही लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। त्यस्तै राति बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
0: सरकारले संघीय सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिने गरी गरेको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्चको आदेशसँगै सरकारको निर्णयले तत्कालका लागि कानूनी वैधता र निरन्तरता पाएको छ।
1: कुनै समय गाउँघरमा हरेक आँगन र भित्तामा गुड बनाएर बिहान बेलुका चिर बिराउने गौँथली चरा अहिले गाउँमै दुर्लभ बन्दै गएका छन्। परम्परागत माटोका घरको ठाउँ पक्की भवनले लिन थालेपछि गुड बनाउन उपयुक्त ठाउँ घट्दै गएको छ भने विषादीको बढ्दो प्रयोग, वातावरणीय प्रदूषण र खाद्य स्रोत अभावले पनि गौँथलीको अस्तित्व सङ्कटमा परेको सरकारवालाले बताएका छन्। दुर्लभ बन्दै गौँथलीको चिरबिर शीर्षकको खबर गोरखापत्र दैनिकले छापेको छ।
0: सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टको रिट निवेदनमाथि प्रारम्भिक सुनवाई गर्दै हिजो कैफियत प्रतिवेदन माग गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले भट्टलाई थुनामा राखी पूर्व पक्ष गर्ने आदेश दिँदा लिएका आधार र त्यससँग सम्बन्धित मुद्दाको सकल मिसेल आदेश दिएको हो।
1: र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यास आयातमा कुनै समस्या नरहेकोले अनावश्यक सञ्चिति नगर्न उपभोक्तालाई आग्रह गर्नु भएको छ। आयल निगमले पूर्ण तौल भएको सिलिन्डर बजारमा पठाउन थाले पनि डिलरहरूले सहजै ग्यास दिन भने सकिरहेका छैनन्। काया कैरनमा अब पालो उखानको।
0: जसको हातमा सिप उसकै हातमा काम।
1: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: निर्माणको 80 महिनापछि नागढुङ्गा सुरुङ मार्ग सञ्चालन, राजधानी भित्र न र बाहिरिन सहज हुने, पट्यार लाग्दो जामको समस्या हट्ने।
1: सरकार र डाक्टर गोविन्द केसी बीच सहमति, केसीको अनसन तोडियो, असारको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको रकम समायोजन गरिने।
0: महँगी बढ्यो तर आमदानी नबढेको अनौपचारिक क्षेत्रका श्रमिकको साझा गुनासो, रोजगारीको सुनिश्चितता अनि सम्मानजनक पारिश्रमिकको व्यवस्था गर्न सरकारसँग माग।
1: चिनिया एआई कम्पनीलाई प्रतिबन्धको धम्की नदिन अमेरिकालाई चीनको आग्रह, आफूले विकास गरेका एआई मोडलहरूको सार्वजनिक मिति अमेरिकी मोडलको धेरै नजिक रहेको दावी।
0: र विश्वकप क्रिकेट लिग टूमा नेपालको लगातार तेस्रो हार, नामिबियासँग 3 रनले पराजित।
1: र अन्तिममा आजको कार्टुन। रवि मिश्रले बनाउनु भएको कार्टुन सत्ता सहकार्य गर्ने ओली र प्रचण्डको सहमतिसँग सम्बन्धित छ। यहाँ प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने पछिल्लो सहमतिसँगै ओली र प्रचण्ड जस्ता देखिने व्यक्तिले गला मिलाउँदै हर्षित छन्। तर छेवैमा अर्का नेकपाका नेता माधव कुमार नेपाल जस्ता देखिने व्यक्ति हुनुहुन्छ अनि सहमतिबारे उहाँ भन्नुहुन्छ, हुँदै नभएको स्वर्ग र नरकको ट्राभल प्लान बनाउनु ठगी हो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।
2: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056-490-374-98510-61-356
2: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
5: 93.2 स्वदेश एफएम
6: पारित गरेको बजेट अनि प्रधानमन्त्रीले स्ट्याटसमै ब्रेक लगाइदिनु भएको, अन्त अरू कहाँ हिसाबमा जान पर्यो, अरू कुन गन्तव्य खोज्न पर्यो। त्यसकारण यो एउटा पानीको फोका जस्तो उहाँहरूले एउटा परिस्थितिमा एउटा मत प्राप्त गर्नुभयो। यो पानीको फोका जस्तो फुट्नेवाला छ, सकिनेवाला छ, तर देशले ठुलो यसको फेरि पनि मूल्य चुकाउने परिस्थिति निर्माण भयो। हामी यही चाहँदैनथ्यौँ, यही दिशातर्फलाई लैजाने उहाँले प्रयत्न गर्नुभयो। म स्पष्ट सुधा भन्न चाहन्छु, अहिलेको सरकार कम्प्लिट एकदम सेलेक्टिभ एप्रोचबाट आफ्नो र अर्काको छुट्याउँदै आफू पार्टी र अरू आफू विरुद्ध विपक्षी पार्टीहरूको फरक फरक उसले चाहिँ मानक स्थापित गर्दै फरक फरक कानुनी चाहिँ व्यवहार गर्दै आइरहेको छ। यो बिल्कुल गलत छ। यो किमार्थ यो स्वीकार्य हुने कुरा होइन। हिजोको सुनसरीको घटनाबाट तत्काल प्रहरी र सिडियोलाई फिर्ता बोलाउने होइन गृहमन्त्रीले, तत्काल गृहमन्त्री फिर्ता बोलाइनुपर्छ, गृहमन्त्रीलाई कारवाही गरिनुपर्छ, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ। 23-24 घटनामा पूर्व प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरिने हो भने काठमाडौँको घटनामा गोली चल्दाखेरि पूर्व प्रधानमन्त्री गृहमन्त्री गिरफ्तार गर्नुपर्ने, कोही मानिसहरू मर्दाखेरि गिरफ्तार हुनुपर्ने, अनि सुनसरीको मानिसको मृत्यु के हो त्यो मानिस त्यहाँ होइन, त्यहाँको युवाको छातीमा गोली लागेको सत्य होइन, दर्जनौ युवाहरूको जिउमा गोली लागेको छ, के त्यो त्यहाँको युवाहरू युवा होइन, नेपाली जनता होइन, त्यो नेपालको चाहिँ जमिन होइन, त्यहाँ भएको घटनामा प्रधानमन्त्री गृहमन्त्रीले जिम्मा लिनु पर्दैन। त्यस कारण उहाँहरूलाई पनि यो केसमा जेल हाल्नु,
7: अहिले त नागरिक मार्दाखेरि नागरिकलाई गोली लाग्दाखेरि प्रधानमन्त्री र गृहमन्त्रीले चाहिँ जिम्मेवारी लिनुपर्छ नि त होइन।
6: मानवाधिकार आयोगले यसका बारेमा पनि छानबिन गर्नुपर्छ, यसका बारेमा पनि रिपोर्ट पेश गर्नुपर्छ। यो सबै म फेरि पनि भन्छु, यी देशमा जे जे घटनाहरू घटिरहेको छ, आत्महत्याको श्रृङ्खला देशभित्र यस्ता खालका चाहिँ चोक चोकमा आज गुन्डागर्दी, चोक चोकमा आज दादागिरी, चोक चोकमा आज तपाईँ अहिले लागु औषध दुर्व्यसनीको यति धेरै फैलावट भएको छ, यति धेरै सङ्ख्या बढेको छ, तपाईँ कल्पना गर्न सक्नुहुन्छ।
7: सरकारले चाहेर होइन होला नि त वर्तुलाजी,
6: तपाईँ गृहमन्त्री तपाईँ ठाउँ ठाउँमा हिँड्दाखेरि गृहमन्त्री गाडी रोक्दै रोक्दै अङ्कमाल गर्दै हिँड्नुहुन्छ, उहाँका स्वभाव शैली, सोच दृष्टिकोण, कार्यशैली, त्यस्ता कयौँ चिजहरू यस्ता छन् जुन चिजले गलत कुराहरूलाई प्रोत्साहित गर्नका लागि आधार बनिराखेका छ भन्ने कुरा तपाईँ बुझ्नुहोस्।
7: हस् वर्तुलाजी, यहाँको महत्त्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
6: धन्यवाद।
7: उहाँ हुनुहुन्छ नेकपा एमालेका नेता महेश वर्तौला। आजले श्रोता नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
8: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
4: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
8: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21343 र 98184-29230।
9: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
10: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
9: ल, तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
10: पदम हार्डवेयर बसन्तपुर बजार माडी
11: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
12: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 9855563938 र 9855565542
13: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाऊ भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
14: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हालौ वालपेपर
15: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
12: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
15: ग्रुप राइटर नरेश महतो गीता महतो
16: सम्पर्क 9725 73 09 98 0 74 46 182 र 98
17: नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
18: ग्लोबल आइडी ब्याङ्क
7: नेपाली कङ्ग्रेसका युवा नेता तथा गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदी हुनुहुन्छ सुवेदीजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
19: नमस्कार गुड मर्निङ
7: होइन सात प्रदेश मध्ये गण्डकी र मधेस प्रदेशमा मात्र सीमित भयो नि त कङ्ग्रेस यतिखेर किन
19: पछिल्लो राजनीतिक घटनाक्रम पछि सुदूरपश्चिममा बजेट पारित गर्ने विषयमा केही राजनीतिक असमझदारीहरू निस्किए पहिलो कुरा र दोस्रो कुरा तिनवटै राजनीतिक पार्टीहरू मिलेर प्रदेश सरकारहरू सञ्चालन गरौँ भन्ने जुन प्रस्तावहरू आयो जसले प्रदेश सभामा प्रतिपक्ष विहीन अभ्यास गर्ने कुराकानी अगाडि आइसकेपछि नेपाली काङ्ग्रेसले यसपालि सत्ताका लागि सिद्धान्तसँग सम्झौता गर्दैन भन्ने जुन प्रष्ट राजनीतिक लाइन नेतृत्वले लिएको छ त्यो नेतृत्वको आधारमा हामी नीतिगत तहबाटै राजनीतिक एजेन्डा मुद्दाकै तहबाटै यसपालि बरु साथीहरू मिलेर बनाउनुहुन्छ अब नेकपा र
7: होइन त्यसो भए जानी जानी बाहिर आएको हो कङ्ग्रेस चाहिँ सत्ताबाट सरकारबाट यतिखेर प्रदेशबाट आफू रहेको ठाउँमा पनि सरकारमै रहेको ठाउँबाट पनि
19: सिद्धान्त त नीतिगत रूपमा हामीले सम्झौता नगर्ने गरिकन जस्तो खेमजी थोरै पछाडि फर्क्यौँ भने अहिलो पछिल्लो हामीसँग परिदृश्य देख्यौँ नि भयो 23-24 गत वर्षको जनजी विद्रोहको वरिपरि हामीले पछाडि फर्केर हेऱ्यौँ भने तत्कालीन संसदका दुई ठुला दल पहिलो दल र दोस्रो दल मिलेर संसद र सरकार बनाउँदाखेरिको अभ्यास के हो जनताका बिचमा कस्तो नैराश्यताको कस्तो नेगेटिभिटीको त्यो कुरालाई हेरेर हामी सक्दा मिलाउँदाखेरि चाहिँ हाम्रो मिल्छ भने
7: होइन तर भनिन्छ केपी ओलीसँग कुरा मिलेन गगन थापाजीलाई भेट्दै खोज्दा पनि अलिकति भागभण्डामा बार्गेनिङमा कुरा मिलेन भन्ने आइरहेको छ क्या बाहिर चाहिँ
19: अहिले समाजभित्र भएका भित्री कुराहरूमा केही कुराहरू त्यस्तो हुन सक्छ किनभने सत्ता गठबन्धनको कुरामा मैले त्यसलाई पुरै नकार्ने कुरा रहेन तर उहाँबाट नेकपा एमाले राखिरहेको त्यो बेलाको प्रस्ताव चाहिँ तीन दल मिलेर नै संयुक्त रूपमा सरकारहरू बनाऊ भन्ने थियो नि तपाईँले भन्नुभएको दोस्रो कुरा चाहिँ दोस्रो हो पहिलो कुरा चाहिँ राजनीतिक नीतिगत कुरा नै हो
7: एमाले सहित कङ्ग्रेस सहित नेकपा पनि मिलौ भनेर प्रस्ताव गर्यो होइन कङ्ग्रेसलाई
19: त्यो कुराले अब त्यसलाई आम जनताले चाहिँ मिलिमिली मिलेर बाँडीचुडी खाऊ अन्तिम भोज हो तिमीहरूको जस्तो
7: ढङ्गको
19: जुन टिप्पणी छ जुन आम जनताका बिचमा जुन भाष्दै गएको छ त्यसबाट हामीले नसिक्ने भने अलिकति पनि विगतका गल्तीहरूबाट नसुध्रिने हामी त सुध्रिएको काङ्ग्रेस हो नि त
7: भनेपछि एमाले प्रस्ताव गरेको वाम लोकतान्त्रिक गठबन्धन कङ्ग्रेसलाई मान्ने छैन आज सिधा कुरा होइन
19: हामी
7: त्यो शर्त अगाडि सार्नुभयो यदि प्रदेशमा तपाईँको चाहिँ प्रदेशमा मुख्यमन्त्री तपाईँहरूलाई चाहिन्छ भने यो शर्त चाहिँ तपाईँहरू मान्नुहोस् भनेर उहाँले त्यो शर्त अगाडि सार्नुभयो होइन त्यसो भए
19: अबको कोर्स त हामी यसरी हिँड्यौँ संविधान जोगाउने कुरा लोकतन्त्र जोगाउने कुरा भन्नेमा उहाँहरूको प्रस्ताव थियो छलफल हुँदै गर्दा हाम्रो कुरा नेपाली काङ्ग्रेसले प्रश्नसँग अगाडि राखेको कुरा के हो भने लोकतन्त्र जोगाउने सवालमा संविधानको रक्षा गर्ने सन्दर्भमा बृहत्तर जनजीविकाका मुद्दाहरू उठाउने कुरामा हाम्रो सहकार्य हुन्छ र त्यसका निमित्त सत्तामै सहकार्य गर्नुपर्छ कुर्चीमै भागभण्डामा मिलाउनुपर्छ माटीचुडी मिलाउनुपर्छ भन्ने कुरामा चाहिँ नेपाली काङ्ग्रेसको सहमति नरहेको सत्य हो
7: अब परिवर्तित कङ्ग्रेस र सुध्रिएको कङ्ग्रेस चाहिँ ओली र प्रचण्डका सती जाने लाइनमा छैन अब होइन त्यसो भए
19: होइन मिलेका एजेन्डाहरूमा सहकार्य गर्ने राजनैतिक कुरामा जस्तो अघि भन्नु भनिएको जस्तो लोकतन्त्रमाथि आएका प्रश्नहरूमा संविधान जोगाउने कुराहरूमा जति पनि यो सरकारले सञ्चालन गरिरहेका जति पनि कतिपय गतिविधिहरू संविधानभन्दा विपरीत गएर अलिकति निरङ्कुश चरित्रको देखिन थालेको विषयमा खबरदारी गर्ने कुरामा त हाम्रो सहकार्य हुन सक्छ, सबैसँग हुन सक्छ। त्यसमा त हामीले भनेको छौँ राष्ट्रिय स्वतन्त्र पार्टीदेखि नेकपा एमालेदेखि नेपाल कम्युनिस्ट पार्टीदेखि अरू मधेस केन्द्रीय राजनीतिक दलहरू सबैसँग राजनीतिक मुद्दाहरूका आधारमा सहकार्य हुन्छ। होइन हामी प्रतिस्पर्धीहरू हौँ, हामी दुश्मन होइनौँ, हाम्रो पार्टीले प्रष्ट भनेको छ। त्यस आधारमा हेर्दै गर्दा नीतिगत सहमति पहिलो कुरा हो, किनभने प्रदेश सभाहरूमा त हामी मात्रै छौँ नि, काङ्ग्रेस छ, एमाले छ, नेकपा छ, मधेस केन्द्रीय दलहरू छौँ। अब हामी भए जतिको सबै चिज मिलेर त्यहीँ गर्ने हो भने त त्यहाँ जनताको आवाज, त्यहाँ प्रदेश पनि त सरकार हो, प्रदेश सरकारमा भइरहेका कमी कमजोरीहरूलाई प्रश्न उठाउने, त्यहाँ सदनभित्रबाट खबरदारी गर्ने शक्ति को हो त? लोकतन्त्रमा मूलत सत्ता पक्ष सँगसँगै उत्तिकै बलियो र उत्तिकै तथ्यपरक प्रतिपक्ष चाहिन्छ, जसले सत्ताले सत्ताको चरित्र नै अलिकति पेलपाल गर्ने, सत्ताको चरित्र नै अलिकति निरङ्कुश हुन खोज्ने हुन्छ नि, त्यति बेला रोक्ने, औँला ठडाउने काम चाहिँ, प्रश्न उठाउने काम चाहिँ बलियो प्रतिपक्षले मात्र गर्न सक्छ, र त्यो प्रतिपक्ष विहीन प्रदेश सरकारको, प्रदेश सभाको हामीले यात्रा हिँड्न इन्कार गरेकी हो।
7: होइन, प्रदेश सभाको सत्ता हल्लाउने भूकम्पको इपी सेन्टर यतिखेर सुदूरपश्चिम भन्यो, पराकम्पन सबै ठाउँतिर आयो, तर इपी सेन्टरमै भूकम्पै गएको ठाउँकै मुख्यमन्त्री टाँसेकै हुनुहुन्छ नि त कुर्सीमा अहिले त, होइन? छोडिदियो हुन्थ्यो नि त त्यसो भए त, यदि साँच्चै अब तपाईँहरूले भने जस्तो सुध्रेकै कङ्ग्रेस हो भने त सुध्रेको कङ्ग्रेसभित्र कमल बहादुर शाह पर्दैन नि त्यसो भए सुदूरपश्चिमका मुख्यमन्त्री अहिले?
19: होइन, त्यस्तो होइन, उहाँ पार्टीको नीतिगत रूपमै सहकार्यमै काम
7: गरिरहनु
19: भएको छ। खेमजी, अघिकै प्रश्नको कुरालाई याद गर्दै गर्दा फेरि हामी पुरै सबै ठाउँमा प्रतिपक्ष बस्न खोजेको हो, हामी सत्तामा जाँदै नजाने त्यस्तो भनेको भन्न खोजिएको होइन। तीन दलले गर्ने सहकार्य, एक भागभन्डा को कुरा, तीन दलै मिलेर प्रवेश चलाउँ भन्ने कुरामा हाम्रो विमति भएको हो भने त अरू सम्भावनाहरू, अरू सरकार सञ्चालनका सम्भावनाहरू, दुई दल एउटा दलको मात्र बहुमत नमिलिसकेपछि दुई दलको मिलेर गर्न सकिने सम्भावनाका ढोकाहरूका विषयमा त संवाद चलिरहेको छ। त्यो साथै प्रदेशमा चलिरहेको छ, अरू प्रदेशहरूमा पनि चल्छ। तपाईँले त्यसभित्रको अङ्क
7: त्यसो
19: भित्री नै होइन, हामी जे तीन दल मिलेर प्रतिपक्ष विहीन पो प्रदेश सभा नचलाउँ भनेको हो, प्रदेश सरकार नचलाउँ भनेको हो।
7: तपाईँहरू प्रतिपक्षमा बस्दिहाल्नुहोस् न, त्यसो भए कङ्ग्रेस र नेकपा, के अरे एमाले र नेकपा मिलिनै सक्यो, अब तपाईँहरूको त पुग्दैन।
19: सम्झौता नै गरिसक्नु भयो त, सम्झौता गरिसक्नु भयो, दिइएको समय सीमाभित्र उहाँहरूले सरकार दाबी गरेर निवेदन पेश गर्दा
7: सुदूरपश्चिममा उल्टो धरती नै पल्टाए पनि अब तपाईँहरूको पुग्नेवाला छैन गठबन्धन, होइन? एमाले र नेकपा मिलिसकेपछि उहाँहरूको बहुमत भइ नै सक्यो, तैपनि मुख्यमन्त्री छोड्नु मान्नु भएको छैन।
19: सरकार शून्यतामा त चल्दैन नि त, अर्को आउने बेला रिप्लेस गर्ने बेलासम्म चार पाँच दिन, कति दिन हो, एक हप्ता होला के होला, त्यो समय त काम चलाउ केयर टेकरका रूपमा पनि त कन्टिन्यू गर्ने होला नि त। सरकार बनाउने बाहिर राजनीतिक सहमति गरेको नेकपा एमाले र नेकपाले उहाँले दाबी पेश गर्न प्रदेश प्रमुख समक्ष अथवा प्रदेश सभाभित्र प्रवेश त उहाँहरू गर्नु पर्यो नि त।
7: अनि कङ्ग्रेसको के छ अहिले अवस्था? कङ्ग्रेस फेरि विभाजनको डिलमै छ भन्ने आइरहेछ दिलरामजी, होइन? कङ्ग्रेस साँच्चै विभाजनकै डिलमा हो।
19: पन्ध्रौँ महाधिवेशन सम्पन्न गर्नुका निमित्त क्रियाशील सदस्यहरूको अन्तिम रूप दिने कुराका लागि चौध गते, साउन चौध गतेसम्मको अन्तिम समय सीमा राखेर अहिले जति पनि करिब 9 लाखको नजिक पुगिरहेको हाम्रो क्रियाशील सदस्य वितरणको कुरालाई यसलाई अन्तिम टुङ्गोमा पुर्याउने अभ्यासमा सदस्यता व्यवस्थापन समिति पुगेको छ। त्यसपछि पार्टीको केन्द्रीय समितिको बैठक बसेर समय सीमा, हामीले पूर्व निर्धारित गरेका जति पनि सेड्युलहरू छ महाधिवेशनका निमित्त, त्यसलाई समायोजन गर्ने, त्यसको वास्तविक अवस्था के छ, के कुन मिति व्यावहारिक छ वा छैन भन्ने विषयमा छलफल गरेर त्यसको सेड्युललाई ठिकठाक बनाउने, र त्यो सेड्युलमा महाधिवेशनलाई अगाडि लैजाने कुरा नै यति बेला बाटोमा नेपाली काङ्ग्रेस मूल रूपमा छ। र त्यसमा सहभागी हुनका निमित्त कतिपय विशेष महाधिवेशनमा सहभागी नभएर पछि पनि फेरि त्यसलाई हाम्रो फरक मतहरू छ भनेर बाहिर बसिरहनु भएका नेताहरू, जो नेताहरू हुनुहुन्छ, उहाँहरूसँगको संवाद र छलफल पनि निरन्तर अगाडि बढिरहेकै छ। अहिले यति बेला चाहिँ ठ्याक्कै उहाँहरूले जसले त्यो असहमति राखेर बसिरहनु भएको नेताहरू हुनुहुन्छ, उहाँहरूले संवाद गर्ने कुरामा मूल नेतृत्वसित संवाद गरिसकेपछि, सुवादीजीसँगै संवाद गरिसकेपछि, हामी दुईजना प्रतिनिधि त हाम्रो तर्फबाट पठाउँछौँ, र त्यसका आधारमा हाम्रा बटम लाइनहरू बाहिर भनिएका र हामीले खास के कुरामा नीतिगत रूपमा हाम्रा अप्ठ्यारा हुन्, के गर्यो भने सामान लिएर जान सकिन्छ भन्ने उहाँले अगाडि राख्नुभएका प्रस्तावहरू लिएर आउने र एउटा कार्यदल बनाएर त्यसले होमवर्क गरेर टुङ्गिने भन्ने जे कुराकानीहरू उहाँहरूको तर्फबाट आएको, यति बेला चाहिँ काङ्ग्रेस मूल नेतृत्वले उताबाट नेताहरूले पठाउनु भएको प्रतिनिधिहरूको प्रतीक्षा गरिरहेको छ।
7: होइन तर चुनदेवीमा त राष्ट्रिय कङ्ग्रेस अनि सङ्घ चुनाव चिन्ह भनेर चाहिँ अस्ति नै चाक्सीबारीको सहमतिलाई अब अन्तिम रूप दिने भन्ने बहस चलिरहेको छ नि त। यहाँ
19: यो यस्ता खालका कुराहरू मिडियामा उहाँहरूले गर्नु खोजिरहेको अभ्यासमा धेरै कुराहरू सुनिन्छ, तर यसको आधिकारिकता र यसको वास्तविकता कुराहरू कतिपय राजनीतिमा प्रेसर ट्याक्टिक्सहरू पनि होला, आफ्ना मतहरू फरक मतहरू राख्नुको लागि अहिले काङ्ग्रेस खुल्ला छ, पहिल्यैदेखि नै खुल्ला छ आफ्ना फरक मतहरू एकदम पखर र मुखर ढङ्गले बाहिर राख्ने हाम्रो प्रवृत्ति छ, त्यो तपाईँहरू सबैलाई ज्ञान भएकै कुरा हो। हाम्रो भित्रभित्र धेरै कुरा हुने बाहिर कम हुने भन्ने छैन, जे छ सबै छर्लङ्ग हुने गरी बाहिर आउँछ, अन्त बाहिर आउँदै गर्दा यस्ता अघि तपाईँले भन्नुभएको जस्तो भूकम्प पराकम्पनहरू अनेकन कोणबाट विश्लेषणहरू छन्, तर मलाई यति हुँदाहुँदै पनि मलाई के विश्वास छ भने अहिले पनि नेपाली काङ्ग्रेसमा लामो इतिहासमा काम गर्नुभएका आफ्नो हिस्ट्री भएका सबै 101 योगदान गर्नुभएका नेताहरू जो हुनुहुन्छ उहाँहरूको नेतृत्वमा त्यस्तो अराजनीतिक र आजको दिनमा अनावश्यक आवश्यक नरहेको बाटो उहाँहरू हिँड्नुहुन्छ भन्ने मलाई लाग्दैन, किनभने अहिलेको महाधिवेशनको प्रक्रियामा सबैजना सहभागी हौँ, सबै मिलेर जाउँ महाधिवेशनमा भन्ने प्रक्रिया अगाडि गरेको छ। यहाँ कसैले कसैलाई कारवाही गरेर बाहिर निकालेको छैन, कसैले तैँले सदस्यता लिन पाउनुहोस् भनेको छैन, तिमी महाधिवेशनको प्रक्रियामा सहभागी हुन पाउँदैनौ भनेको छैन। तपाईँले भन्नुभयो कि अघि इङ्गित गर्ने हो भने चुनदेवीको जो कुरा गर्नुभयो नेताहरूले खोल्नुभएको सम्पर्कले हो, त्यहाँ भेला हुन छलफल गर्न कुराहरू गर्न पाइन्छ। प्रश्न यति हो कि उहाँहरूले त्यति बेला त्यो भेलाहरूमा कार्यक्रमहरूमा गर्ने प्रस्तुति चाहिँ करण चाहिँ राजनीतिक होस्, त्यो एकदमै भद्दा अराजनीतिक र असंस्कार संस्कारविहीन नहोस् भन्ने कुरा मात्रै हो। अझ संस्कारविहीन ढङ्गबाट अराजनीतिक ढङ्गबाट भइरहेका प्रस्तुतिहरूको पनि आम जनताले कार्यकर्ताहरूले साथीहरूले सहकर्मीहरूले त्यसको मूल्याङ्कन आफ्नै ढङ्गबाट गरि नै रहनु भएको हुन्छ, किनभने हामी प्रत्येक दिन जनताको कठ्यारामा आम साथीभाइहरूको कार्यकर्ताहरूको कठ्यारामा उभिरहेकै हुन्छौँ। होइन यो हुँदै हुँदा यति यो सबै प्रक्रियाहरू पुरा गरेर पनि काङ्ग्रेसले एकताबद्ध बाटो 15 महाधिवेशनबाट तय गर्ने गरी अगाडि बढ्छ भन्ने मलाई लाग्छ।
7: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु दिलीराम सुवेदीजी, नमस्कार।
19: यो अवसर आदरणीय श्रोताहरूसँग मेरो आवाज पुर्याइदिने भएकोमा खेमजीलाई त्यही अवसरका निमित्त धेरै धेरै धन्यवाद।
7: थ्याङ्क यू भेरी मच, नमस्कार। वा हुन्छ दिल्लीराम सुवेदी आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछ।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलु काबा हजुरको बिदा सकिन थालिसक्यो तर घरघोट बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।
5: मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्यो, तर
6: तर के डियर,
5: आजै गएर कहाँ बस्ने हो र?
6: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि।
7: चापागाई सप्लायर्स कृतनपुर बजार माडी,
8: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा।
9: स्वदेश एफएम 93.2 मेगाहर्ज
10: सबैका लागि ब्याङ्क इस होम इन्टरनेट।
11: यतिखेर हाम्रो बेसमा गोविन्द केसीको अनसन यतिखेर जारी छ। चिकित्सक संघका पूर्व वरिष्ठ उपाध्यक्ष एवं केसीको आन्दोलनमा लामो समय सँगै रहनुभएका डाक्टर डुण्डीराज पौडेलसँग बहस गर्दैछौ। पौडेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम,
12: धन्यवाद।
11: होइन, यो डाक्टर गोविन्द केसीजीको अनसन बस्ने पनि यो सिजन हुन्छ कि क्या हो? होइन, यो जब जब भर्ना हुने समय आउँछ, जब जब मेडिकल सञ्चालन हुने बेला आउँछ, तब तब उहाँ चाहिँ अनसन बसिहाल्नुहुन्छ, यो किन हो यस्तो?
12: हजुर हजुर, यस्तो त्यहाँ त गोविन्द केसीको अनसन भन्दा पनि म पनि विगत वीर अस्पतालमा कार्यरत रहँदा होस् या अहिले नेपालगञ्ज मेडिकल कलेज 7 वर्षदेखि कार्यरत रहँदा होस्, म कर्णाली प्रदेश लगायत सुदूरपश्चिमका अछाम डडेलधुरा दार्चुला जिल्ला र पटक पटक त्यहाँ गएर उपचारमा आफूलाई संलग्न गराएको छु। विभिन्न प्रकार स्वास्थ्य शिविरहरू शल्य चिकित्सा शिविरहरूमा आफूलाई समाहित पनि भएको छु। म त्यस आधारमा मैले के महसुस गरेको छु भने सुदूरपश्चिमका जनताहरूलाई मिनिमम चिकित्सा सेवाबाट उनीहरू वञ्चित रहेको अवस्था छ। त्यसले गर्दाखेरि वर्षौँदेखि नै माग भएको थियो त्यहाँनिर एउटा स्तरीय विशेषज्ञ सेवा सहितको दक्ष जनशक्ति सहितको एउटा उपचार केन्द्र हुनुपर्दछ, स्वास्थ्य हुनुपर्दछ भन्ने माग भएको र त्यो माग पुरा गर्नका लागि चाहिँ अपेक्षाकृत रूपमा सस्तो पनि सहज पनि उपचार सेवा प्रदान हुने संस्था भनेको मेडिकल कलेज, जहाँ एकातर्फ विद्यार्थीहरू चाहिँ पढाइन्छ भने अर्कोतर्फ
11: अहिले दशरचन्द मेडिकल कलेज त्यहाँ चाहिँ सञ्चालनको पूर्व तयारीमा छ।
12: मुख्य कुरा यहाँलाई मैले भन्न खोजेँ, शिक्षण अस्पताल बनिसकेपछि अस्पताल स्तरोन्नति गरिसकेपछि त्यो जगमा मेडिकल कलेज स्थापना हुने हो। त्यहाँ त्यो विश्वविद्यालय भन्नुहोस् अथवा प्रतिष्ठान भन्नुहोस्, मूल गुरु के हो, जसरी अहिले भारतमा मोदीले गरेको छ नि त, अस्पतालहरूलाई स्तरोन्नति गर्ने, त्यसको सेवाको चाहिँ स्तरोन्नति गर्ने, गुणात्मक रूपमा पनि त्यसको चाहिँ अस्पतालको स्तरोन्नति गर्ने, सबै प्रकार विशेष सेवाहरूको सुनिश्चित गर्ने, अस्पतालको चाहिँ त्यसको क्यापासिटी बिल्डिङ गर्ने, होइन, त्यहाँ जनशक्तिको चाहिँ व्यवस्था गरिसकेपछि स्वतस्फूर्त रूपमा त्यो संस्था चाहिँ मेडिकल इन्स्टिच्युटको रूपमा त्यो एकाडेमिक रूपमा चाहिँ विकसित हुन्छ। अब हामी कहाँ के भयो भन्दा त्यो अस्पताल बनाउनुको तर्फ त वास्ता छैन, फलाना व्यक्तिलाई उपकुलपति बनाउने, फलाना व्यक्तिलाई यो पदमा दिने भन्नका लागि चाहिँ निज स्वार्थलाई प्रेरित भएर
11: पहिला उपकुलपति नभएपछि उपकुलपति नभएपछि अनि त्यहाँ चाहिँ कर्मचारी नभएपछि अनि मेडिकल कलेज आफै सञ्चालन हुन्छ, रोबोटले सञ्चालन गर्ने, त्यसो भए
12: यस्तो छ, यो त अहिले विश्वविद्यालय आइसकेपछि त यो कुरा सिद्धि सबै पटक्कै भइसक्यो। तर विगतदेखि नै यहाँ मैले प्रश्न पार्न खोजेको कुरा के हो भने कुनै पनि ठाउँमा मेडिकल कलेज स्थापना गर्नु भन्नु म त पहिले त्यही शिक्षण अस्पताल भन्नुपर्दछ, त्यो भनेको चाहिँ स्तरीय गुणस्तरीय चिकित्सा सेवाको प्रदान हुनुपर्दछ। त्यो अस्पतालहरूलाई चाहिँ अथवा सरकारी अस्पतालहरू रहेका पनि जस्तो सिटी अस्पताल छ, जस्तो अहिले नेपालमा पोखरालाई पनि त्यही रूपमा रूपान्तरण गरिएको छ भनेपछि र भारतमा मोदीले अहिले दर्जौँ ठाउँमा त्यो किसिमको चाहिँ अस्पतालहरू रूपान्तरण गर्ने, अस्पतालको स्तर वृद्धि गर्ने, त्यसको जगमा मेडिकल कलेज स्थापना हुने हो कि अरू अन्यान्य विषयको जस्तो विश्वविद्यालय गठन गरेर एउटा चाहिँ कोठा लिएर त्यहाँ चाहिँ हल बनाएर पढाउने कुरा छैन नि त, स्तरीय चिकित्सा सेवा र शिक्षा एकअर्काका परिपूरक हुन्, एकअर्का अन्तर्निहित भएको हुनाले स्तरीय चिकित्सा शिक्षाका लागि पनि त्यसको पूर्वाधार भनेको स्तरीय चिकित्सा सेवाको सुनिश्चितता हो। त्यसको लागि चाहिँ केही प्रकारको मेडिकल अस्पताल बन्यो त्यो त मूल रूपमा चाहिँ अस्पताल सञ्चालन गइसकेको भए त मेडिकल कलेज स्थापना गर्नको लागि त्यहाँ पढाइ पढ्नको लागि त
11: गोविन्द केसीको अनसन किन डाक्टरको अनसन किन
12: गोविन्द केसीको अनसनको बारेमा त न मसँग कुनै कुरा भएको छ, न आशा मेरो कुनै छलफल भएको छ, न मैले अनसनको बारेमा विगतमा चिकित्सा सेवालाई चाहिँ शिक्षामा देखा विकृति विसङ्गत विकृति गरेको हो विगतमा। तर यसको मतलब यो होइन कि डाक्टर गोविन्द केसी माग प्रत्येक मागहरूमा एकदम समर्थन गर्दै फलाउने व्यक्तिलाई चाहिँ हटाउ फल राख
11: अहिले चाहिँ उहाँ बेमौसमी बाजा बजाउँदै हुनुहुन्छ होइन धनगढी गएर।
12: तर उहाँले त के आधारमा उहाँले के देख्नुभयो किनभने यो प्रश्न छ हेर्नुहोस्, हामीले सत्यले लुकाउन सकिन्न। डाक्टर गोविन्द केसी नभएको भए सायदै गेटामा त्यो चाहिँ सार्वजनिक अस्पताल बन्थ्यो होला, भवन निर्माण उहाँले त पटक पटक चाहिँ यो त्यसको लागि ठुलो योगदान दिनुभएको छ भन्ने कुरा त जग जाहेरै छ।
11: विगतमा
12: चाहिँ यो अस्पताल बनाउनु दिनु हुँदैन भनेर पनि विभिन्नका स्वार्थ खेलहरू भएका थिए। सबभन्दा विडम्बना के भने त्यहीका नागरिक पहल हुनुपर्ने थियो, त्योभन्दा पनि एउटा डाक्टर गोविन्द केसी एउटा चाहिने दोलखा जिल्ला रामेछाप जिल्ला जन्मेका मान्छे चिचिङमा सर काम गरेका मान्छेले त्यहाँका सूर्यपछि जनताका प्रतिको चाहिँ जुन भावना व्यक्त गर्नुभयो, जुन माया मत प्रदर्शन गर्नुभयो, उहाँले चाहिँ त्यो किसिमको चाहिँ अभियान चलाउनु भयो, त्यसको लागि त उहाँलाई हामीले सधैँ। तर बाँकी कुरा चाहिँ के भने डाक्टर गोविन्द केसीले चाहिँ नियुक्ति गर्ने क्रममा उपकुलपति नियुक्ति गर्ने क्रममा राष्ट्रिय नियुक्ति गर्न कसलाई कुन पदमा चाहिँ राख्नुहुन्छ उपयुक्त हुन्छ हुन्न भन्ने कुरा उहाँले किन भन्नुभयो त्यो उहाँले भन्ने कुरा हो। त्यो मेरो विषयको सरकार, मेरो विषय सरकार भनेको एउटा लामो समयसम्म 3 दशकभन्दा बढी नेपालको सरकारी शिक्षा सेवामा बिताएको हुनाको नाताले मैले के चाहन्छु भने सुदूरपश्चिम राम्रो एउटा स्तरीय अहिले 600 बेडको अस्पताल सञ्चालन गर्नु पनि बाधा छैन, अहिले झन् सजिलो पनि छ। किन भन्दा विश्वविद्यालय पनि अहिले चाहिँ शिक्षा मन्त्रालय अन्तर्गत पर्ने भएको हुनाले जसको शिक्षा मन्त्रालय अन्तर्गत चाहिँ टिचिङ हस्टल पनि छ र त्यो संस्था दुईटै संस्था समन्वय गराएर यथाशीघ्र अस्पतालले चाहे सरकारले चाहे भनेदेखि चाहिँ स्वास्थ्य मन्त्रालयबाट यो भएन, अन्य अस्पतालहरू स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका छन्। तर यो चाहिँ विश्वविद्यालय भएको हुनाले चाहिँ मेरो अनुरोध मेरो सुझाव के हो भनेदेखि अझै पनि केही बिग्रेको छैन, शिक्षा मन्त्रालय त्यसो समन्वय गर्न सकियो भने मलाई लाग्छ सुदूरपश्चिम जनताहरूले 1 वर्षभित्र नै राम्रो स्तरीय चिकित्सा सेवा प्रदान गर्न पाउन सक्नेछन्। अस्पताल भन्ने कुरा त्यो राम्रो भन्ने कुरा पनि होइन, सेवा प्रवाह पनि चाहिँ यो मेडिकल कलेज स्थापना विश्वास भइसक्यो, अझै पनि यहाँ कति कमजोरीहरू छन्, त्यसले गर्दा क्रमशः विकास हुँदै जाने हो, स्टेप बाई स्टेप हुने हो, त्यसले गर्दा त्यो होस् भन्नको लागि मात्रै मैले सरकार राखेको हो।
11: होइन अब यो मेडिकल हब बनाउन सकिन्छ नि त, होइन शैक्षिक हबै बनाउन सकिन्छ नि त नेपाललाई, होइन राम्रोसँग
12: मैले भने नि त पहिलो मेडिकल हब बनाउने भनेकै पहिलो चाहिँ अस्पतालको संरचना खडा हुनु पर्यो, त्यहाँ चाहिँ अस्पतालमा भित्र शिक्षा सेवा प्रवाह हुनु पर्यो, त्यो सुनिश्चित हुनु पर्यो, शिक्षा सेवामा चाहिँ बहुआयामिकता थप्न पर्यो, रिसिट एडभान्सेड हुनु पर्यो, दक्ष जनशक्ति व्यवस्थापन हुनु पर्यो, त्यसको आधारमा चाहिँ नि मेडिकल इन्स्टिच्युट बन्ने हो कि एकाडेमी बन्ने हो नि त। रातारात चाहिँ एकाडेमी बन्नलाई अरू घरको के अरे बोर्स बस्नु पर्यो, यो विगतमा कसले के गर्यो भन्ने कुरा छैन नि त। यो विगतमा मेडिकल कलेज कस्ता कस्ता संस्थाहरू मेडिकल कलेज रूपान्तरित भए, कस्ता कस्ता मेडिकल कलेज पढाइ भयो भन्ने कुरा त्यही हामी त्यही त्यही कुरालाई हामीले अहिले दोहोऱ्याउनु होइन। अब हामीले गर्ने के भने शिक्षा शिक्षाको विश्वव्यापी मान्यता अनुसार शिक्षा सेवा अपनाउनु पर्ने न्यूनतम मापदण्डलाई आत्मसात गर्दै त्यो शिक्षा सेवाको स्तरीयतामा कम्प्रोमाइज नहुने गरी शिक्षा सेवाको पनि प्रभाव हुनु पर्यो, त्यसको सुनिश्चित हुनु पर्यो हुनु पर्यो, जहाँ अनुसन्धान पनि गर्न सकियोस्, स्तरीय सहज र चाहिँ सुपथ शिक्षा सेवा प्रदान पनि गर्न सकियोस्, त्यसले गर्दा 27 लाख जनताप्रति न्याय भएको ठहरिनेछ भन्ने मेरो भनाइ थियो।
11: होइन अब चाहिँ यो शैक्षिक यो मेडिकल शिक्षा नेपालमा उत्कृष्ट बन्दै गएको छ अहिलेको अवस्थामा सबैले मान्ने
12: होइन, मैले एउटा नबुझेको कुरा मेडिकल शिक्षा भनेकै मेडिकल सेवासँग अन्तर्निहित वस्तु हो कि, मेडिकल सेवाको स्तरीयता बिना अथवा चिकित्सा सेवाको स्तरीयता बिना, चिकित्सा सेवाको चाहिँ अवस्था बिना, अथवा चिकित्सा सेवाको प्रत्याभूति बिना चिकित्सा शिक्षा प्रदान गर्नै सकिन्न नि। त्यसले गर्दा कम्तीमा 300 वा 100 भन्दा माथिल्लो अस्पताल जस्तो 600 को क्षमता छ भने न्यूनतम पनि 300 वा जुन डाक्टर गोविन्द केसीसँग भएको क्षमता म चाहिँ खुसी पनि लाग्यो, तात्कालिक रूपमा 300 बेड सञ्चालन गरेर 1 वर्षभित्र पूर्ण रूपमा त्यो चाहिँ केटा स्थित 600 सयको अस्पताल सञ्चालन होस् भन्ने मेरो कामना हो. त्यसको लागि नै मेरो चाहिँ मैले लेखेको पनि छु यसबारेमा चाहिँ आग्रह गरेको पनि छु. यसरी नै एउटा 600 सयको अस्पताल खण्डमा परिणत भएको छ, गोठ गाई गोठ गोरु गोठको जस्तो भइरहेको छ. नि स्वार्थी व्यक्तिहरूको चाहिँ नियुक्तिको लागि मात्रै त्यो संस्थालाई चाहिँ लिङ्गरिङ भएको छ भन्ने त्यता त्यो प्रश्न उठाएको हो. त डाक्टर गोविन्द केसीले चाहिँ उहाँले के के माग राख्नुभयो, को कोलाई के के चाहिँ पदबाट बर्खास्त गर्ने माग, त्यो चाहिँ मेरो सरकारको विषय नै होइन नि.
11: हस् यहाँको महत्त्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु डाक्टर साहब. नमस्कार. आदरणीय श्रोता, यतिखेर हामी कुराकानी गर्दै थियौँ गोविन्द केसीको अनसन यतिखेर तोड्दै गर्दाखेरि सम्झौता कार्यान्वयन हुने खतरा पनि बढ्दै गएको भन्ने विषय पनि आएको थियो. यसै विषयमा कुराकानी गर्नका निम्ति र नेपालको मेडिकल शिक्षालाई उत्कृष्ट बनाउनुपर्छ भनेर लामो समय लागिरहनु भएका चिकित्सक सङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष डाक्टर ढुण्डीराज पौडेलसँग कुराकानी भयो. आजका लागि नेपाली बहसको समय सकिएको छ. खेम्बम बिदा चाहन्छु. नमस्कार.
13: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि. सम्पर्क 0656 5953 98 5570 761 र 98 5570 753.
14: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 वन. फोन 0656 4943 4 93 5 80 र 98 5 50 26 4 40.
15: It's 7 o'clock. अहिले 7 बजेको छ.
16: खबर तपाईँको समुदायको अनि तपाईँको सरोकारको.
17: खबर तपाईँको अधिकार अनि तपाईँको अपरिहार्यता.
18: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर. स्वदेश खबर.

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। चितवन क्षेत्र नम्बर 3 की प्रतिनिधि सभा सदस्य तथा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले चितवन राष्ट्रिय निकुञ्जभित्रको सड़क निर्माण कार्य पूरा गरेर छाड्ने बताउनु भएको छ। बाढीमा संचालित महायज्ञ कार्यक्रममा बोल्दै मन्त्री गौतमले हाल निकुञ्ज क्षेत्रमा रुख गणनाको काम भइरहेको र त्यसपछि सार्वजनिक सुनवाई प्रक्रिया अगाडि बढ्ने जानकारी दिँदै जंगलको सड़क निर्माण हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, अहिले निकुञ्जको रुख गणनाको कार्य भइरहेको छ, त्यसपछि सार्वजनिक सुनवाई कार्यक्रम हुन्छ। यो जंगलको बाटो त बन्छ बन्छ, यत्रो वर्ष बितिसक्दा समेत जनताले जंगलको बाटो नै माग गर्नुपर्ने अवस्था दुखद रहेको उल्लेख गर्दै उहाँले आगामी 5 वर्षभित्र जंगलको सड़क निर्माणसँगै रिउ करिडोर लगायत माडीका विकासका योजनालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै मन्त्री गौतमले माडीको समग्र विकासका लागि सबै एकै ठाउँमा उभिनुपर्ने बताउँदै चुनाव सकिएकाले अब विकासमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, माडीलाई अलौकिक ढंगबाट विकास गर्नका लागि हामी एक ठाउँमा भ्यौ, समाजमा जस्तो पनि टिक्का टिप्पणी हुन्छ सकेसम्म राम्रो गरौं। चुनावको बेला राजनीति गरिएको थियो, अब सकियो। माडीवासीले व्यक्तिगत स्वार्थ भन्दा जनताको समस्या लिएर आए आफूले कुनै न कुनै रूपमा समाधान गर्ने प्रयास गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, माडीवासीलाई जे दुःख परे पनि व्यक्तिगत स्वार्थका विषय भन्दा जनताको समस्या लिएर आउनुभयो भने म समाधान कुनै न कुनै तरिकाबाट दिएर पठाउनेछु। संसदीय मामिला मन्त्री सुविता गौतमले जनताको चाहना अनुरूप विकासका लागि आवश्यक कानून संशोधन गर्नुपर्ने बताउनु भएको छ। स्थानीय पत्रकारसँग कुराकानी गर्दै उहाँले जनताको अपेक्षा अनुसार कानून बनाउन नसक्दा योजना अनुसारका काम गर्न कठिनाई हुने बताउनुभयो। मन्त्री गौतमले भन्नुभयो, नेतृत्वको चाहनाले होइन जनताको सोचाइ अनुसार कानून बनाउन सकिएन भने परिणाम दिन कठिन हुन्छ। उहाँले आर्थिक वर्ष 2083-84 कानून सुधार वर्षका रूपमा घोषणा गरेकाले 166 कानून बनाउनु पर्नेछ भन्नुभयो। मन्त्री गौतमले काममा बाधा पुग्ने कानूनलाई तत्काल संशोधन गरिने बताउँदै निजामती सेवामा 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको कुरा प्रक्रियामा रहेको समेत बताउनुभयो। सड़क खण्डमा खस्ने पहिरो तत्काल पछ्याउन 3 स्थानमा एक्साभेटर लोडर र टिप्पर लगायतका उपकरण व्यवस्थापन गरिएको छ। बर्खामा हिलो सहितको पहिरो खस्न सक्ने भएकाले तत्कालै घटनास्थलमा पुग्ने गरी उपकरण राखिएको डिभिजन सड़क कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार मुगलिनमा एउटा लोडर छ भने सेती दोभानमा लोडर, एक्साभेटर, ब्याक टु हु लोडर, टिप्पर टेलर र मिनी एक्साभेटर राखिएको छ। जन्तुको आक्रमणबाट नेपालमा 5 वर्षको अवधिमा 146 जनाको मृत्यु भएको छ। राष्ट्रिय निकुञ्ज विभागका अनुसार नेपालमा पछिल्लो 5 वर्षमा हात्ती, बाघ, गैंडा, चितुवा, भालु, जंगली कुकुर लगायत वन्यजन्तुको आक्रमणबाट 146 जनाको मृत्यु भएको हो। यस्तै 399 जना शक्त र 251 जना सामान्य घाइते भएका छन्। यस अवधिमा वन्यजन्तुबाट भएको क्षतिपूर्तिका लागि सरकारले 58,58,20,482 रूपियाँ खर्चेको छ। उद्योग संघले उपभोक्तालाई आवश्यकता भन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ। संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिण्डर एकै पटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्द्रका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन। विगतका तुलनामा 100 बुलेट हाराहारी दैनिक ग्यास आपूर्ति भइरहेको छ। विज्ञान विश्वविद्यालय अन्तर्गत निरन्तर शिक्षा केन्द्रद्वारा पशुपालन क्षेत्रमा एन्टिबायोटिकको जिम्मेवार प्रयोग, एन्ट्री माइक्रोबियल प्रतिरोध न्यूनीकरण र एक स्वास्थ्य अवधारणाका विषयमा किसानलाई तालिम प्रदान गरिएको छ। ती विषयमा एक स्वास्थ्य अवधारणालाई समुदाय स्तरसम्म विस्तार गर्ने उद्देश्यले एसियाली विकास बैंक, जिनेक्स र साथ गुरुको सहयोगमा उक्त तालिम प्रदान गरिएको हो। देवानगंज घटनाका विषयमा भएको सर्वपक्षीय भेलाले शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। देवानगंजमा गइराती 2 समूहबीच भएको झडप र त्यस क्रममा 1 जनाको ज्यान गएपछि जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय भेलाले संयमता अप्नाउन अपील गरेको हो। भेलामा राजनैतिक दल, धार्मिक आस्थाका व्यक्ति, जनप्रतिनिधि तथा प्रशासनका प्रतिनिधिको सहभागिता रहेको थियो। घटनापछि देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी भएको छ। सुनसरीको घटनापछि
दफ्तरी प्रशासनले पनि आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न सबैमा आग्रह गरेको छ। प्रणालीलाई पीड़ित मैत्री प्रभावकारी र उत्तरदायी बनाउन महान्यायाधिवक्ताको कार्यालयले व्यापक सुधारका कार्यक्रम शुरू गरेको छ। महान्यायाधिक वक्ताको कार्यालयले चौथो पञ्चवर्षीय रणनीति योजना 2083-84, 2087-88 तथा गत आर्थिक वर्षको कार्य प्रगति सार्वजनिक कार्यक्रममा महान्यायाधीश वक्ता डाक्टर नरेन्द्र दत्त खडेले यस्तो जानकारी दिनुभएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाबीच भएको तीन बुधे सहमतिलाई लिएर दुवै पार्टीमा असन्तुष्टि बढ़ेको छ। विगतका कमी कमजोरीको गम्भीर समीक्षा नगरी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सत्ता स्वार्थ केन्द्रित सहमति गरेको भन्दै दुवै पार्टीमा असन्तुष्टि बढ़ेको देखिन्छ। एमाले र नेपाली कांग्रेसबीच 2081 असारमा भएको सात बुधे सहमति भत्किएपछि वामपन्थी गठबन्धन बनाउन ओली र प्रचण्ड निरन्तर छलफलमा जुट्नु भएको थियो। नेकपाका संयोजक प्रचण्ड सह संयोजक माधव नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुग्नु भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक प्रचण्ड बीच भएको तीन बुधे समसारी प्रति नेपाल असन्तुष्टि रहेकाले उहाँलाई फकाउने उद्देश्यले प्रचण्ड कोटेश्वर पुगेको बताइएको छ। शनिबार अध्यक्ष ओली र संयोजक प्रचण्ड बीच पाँचवटा प्रदेशमा सरकार गठन गर्ने र शक्ति बाँडफाँड गर्ने गरी भएको तीन बुधे सहमति प्रति नेपालले असन्तुष्टि जनाउँदै आउनु भएको छ। उक्त सहमति सत्ता केन्द्रित मात्र भएको र नीतिगत स्पष्टता नभएको नेपालको धारणा रहँदै आएको छ। संघीय संसदका सदस्यहरूलाई निजी स्वकीय सचिव पिए राख्न दिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले सोनी डायका सम्बन्धमा सरकारसँग लिखित जवाफ माग गर्दै आदेश जारी गरेको हो। सर्वोच्चले सरकारको लिखित जवाफ प्राप्त भएपछि यस विषयमा थप बहस र निर्णय गर्नेछ। अधिवक्ता डाक्टर प्रेमराज सिलवालले दायर गर्नुभएको रिटमा सरकारको उक्त निर्णयको राज्य कोषको चरम दुरूपयोग हुने र संविधानको मर्म प्रतिकूल रहेको दावी गरिएको छ। सुन सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ मुद्दामा पूर्वपक्षका लागि थुनाम रहेका व्यवसायी दीपक भट्टले दायर गरेको निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले उच्च अदालत पाटन र विशेष अदालतबाट भट्टलाई थुनाममा पठाउनुको कारण र आधारसहितको प्रतिवेदन मगाउने आदेश दिएको हो। विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भएको छ। सोमबार बिहान पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङ मार्गको औपचारिक उद्घाटन गर्नुभएको हो। काठमाडौँलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने सो सुरुङ मार्ग देशकै पहिलो र व्यवस्थित सड़क यातायात सुरुङ मार्ग हो। यसले काठमाडौँ प्रवेश तथा बाहिरिने यात्रुलाई सहज सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ। अब केही दिनमा सुरुङ मार्ग परीक्षण अवधिमा सञ्चालन हुनेछ। यस अवधिमा एम्बुलेन्स सुरक्षा निकायका गाड़ी तथा अरू अत्यावश्यक सेवाका गाड़ीलाई मात्रै सुरुङ प्रयोग गर्न दिइनेछ। बचत फिर्ताको माग गर्दै सोमबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले भेदभाव गर्न नहुने, बचत फिर्ताको बलियो आधार बनाउनु पर्ने र बचत फिर्ता गर्नुपर्ने माग गरेका छन्। माइतीघरबाट शुरू भएको र्याली बुद्धनगरमा रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय पुगेको थियो। प्रदर्शनकारीहरूले यसअघि सरकारसँग भएको सम्झौता पनि बोकेका छन्। वर्तमान सरकारले बचत फिर्ताको नाममा साना ठूला गरेर भेदभाव गरेको उनीहरूको गुनासो रहेको छ। अवस्त सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: तपाईको विचारले तपाईको घर उत्कृष्ट तपाईको फर्निचर फर्निचर
1: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तर बसन्तपुरबाटै
2: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्यालढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथै होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
3: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872852 र 9805068852
4: हेलो
5: हेलो बुढी के छ खबर
4: ठिकै छ चलेकै छ
5: ल भिडियो अन गर त तलाई हेरम
4: भिडियो अनै छ त देख्नु भएन र
5: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
4: माडीको नेट यस्तै त हो नि
5: के भन्छ यो माडीमा टेक माइन्डले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन्ड जोडिहाल्छ
6: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन्ड नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
7: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
8: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइन्डलाई टेकमाइन्डलाई
9: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
10: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनौ फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ
9: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
10: 24 घण्टा इमर्जेन्सी सेवा
9: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयु र नवजात शिशु उपचार कक्ष एनआईसीयु सेवा
10: एडभान्स पेडियाट्रिक जनरल वार्ड
9: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
10: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
9: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
10: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
9: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
10: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
9: भेन्टिलेटर सेवा
10: होल बडी चेकअप जाँचको सुविधा
9: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
10: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656188353 5189353
11: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz

0: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेंडर, हाउसकीपिंग, रिसेप्शन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिंग र होस्टिंग सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग, टाइपिंग र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
5: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
6: सर। र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
7: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
0: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
2: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
0: सम्पर्क 98119-32811 र 98653-73-687।
8: यो मैलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन भोक लागेको छैन तिमीहरूलाई?
9: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
10: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।
11: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
2: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी। प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206।
11: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
2: 93.2 स्वदेश FM।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। नेपाल विद्युत प्राधिकरणले उपभोक्ताले असारमा खपत गरेको बिजुली महसुलमा तिरिसकेको मूल्य अभिवृद्धि कर रकम अग्रिम भुक्तानीको रूपमा कायम गरी अर्को महिना भदौको बिलमा समायोजन गर्ने भएको छ। प्राधिकरणले सार्वजनिक सूचना निकालेर ग्राहकले तिरिसकेको भ्याटलाई भदौको बिलमा समायोजन गर्ने जनाएको हो। यसअघि प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर साउनेता ग्राहकलाई पठाएको थियो। यसको चौतर्फी विरोध भएको थियो। साउने गतेदेखि लाग्ने भ्याट किन असारमै जोडेको भन्दै प्राधिकरणको आलोचना समेत भएको थियो। त्यसपछि प्राधिकरणले यसबारे आन्तरिक राजस्व विभागसँग राय मागेको थियो। त्यसैलाई स्पष्ट पार्दै विभागले हिजो विज्ञप्ति निकालेको आन्तरिक राजस्व विभागले बिजुली खपतमा लाग्ने मूल्य अभिवृद्धि कर एक साउनबाट मात्रै आकर्षित हुने राय दिएसँगै अन्यल हटेको छ। आर्थिक ऐन 2083ले मूल्य अभिवृद्धि कर ऐन 2053 संशोधन गरी सरकारी विद्युत सेवा प्रदान गर्ने अन्तिम उपभोक्तालाई 5% तथा अन्य व्यक्तिका सम्बन्धमा 13% दरले मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था गरेको थियो। अब साउन अघिको विद्युत खपतको बिलमा भ्याट तिरेका ग्राहकले भदौमा पाउने बिलमा तिरेको रकम बराबरको छुट पाउने भएका छन्। विश्वभरका नेपाली युवा उद्यमीलाई एउटै मञ्चमा जोड्दै नवप्रवर्तन स्टार्टअप लगानी तथा विश्वव्यापी व्यावसायिक सहकारीका विषयमा केन्द्रित नेपाली युवा उद्यमीहरूको विश्व सम्मेलन अस्ट्रेलियाको सिडनीमा भव्य रूपमा सम्पन्न भएको छ। जुलाई 24 र 25 सिडनी स्थित सोफिटेल होटलमा आयोजित सम्मेलनमा 20 बढी देशबाट आएका करिब 400 नेपाली युवा उद्यमी व्यवसायी लगानीकर्ता प्रविधि विज्ञ तथा नीति निर्माता सहभागी भएका थिए। अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको अन्तर्राष्ट्रिय कार्य समितिको आयोजनामा तथा अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ अस्ट्रेलियाको व्यवस्थापनमा सम्पन्न सम्मेलनमा नेपाल र अस्ट्रेलियाका सरकारी वित्तीय तथा निजी क्षेत्रका प्रतिनिधि सहित 50 बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताले विभिन्न विषयमा आफ्नो अनुभव र धारणा राखेका थिए। सम्मेलनलाई नेपालका अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै विदेशमा रहेका नेपाली उद्यमी तथा लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका छन्। नेपालमा लगानीका लागि वातावरण क्रमशः अनुकूल बन्दै गएको उल्लेख गर्दै उनले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने तथा लगानी मैत्री नीतिलाई थप प्रभावकारी बनाउने दिशामा काम गरिरहेको समेत बताएका छन्। धनुषाको लक्ष्मीनिया गाउँपालिका 7 किसान चन्द्रदीप शाहले खेती गरेरै आफ्नो 10 सदस्यीय परिवारको गुजारा चलाउँदै आएका छन्। आफूसँग थोरै खेत भएका कारण साहुको जग्गा अधिया लिएर उनले करिब 1.5 बिघामा यस वर्ष धान रोपाई गरेका छन्। महराका अनुसार जेनतेन रोपाई त सकियो, तर अब सबैभन्दा ठूलो समस्या मलखादको रहेको छ। उनले भने कृषि प्रधान देश भनिन्छ, तर सरकारले समयमा मलखादको व्यवस्था गर्दैन अनि कसरी खेतीपाती हुन्छ त यो देशमा। उनले स्थानीय तहमै रहेको डिलरमा जाँदा आवश्यकता बमोजिम एक बोरा डीएपी माग्दा 10-20 किलो मात्र दिने गरेको गुनासो गरेका छन्। सोही ठाउँका अर्का किसान रामपुका राउतको अवस्था पनि महरा भन्दा फरक छैन। 8 जनाको परिवार खेतीपातीबाटै धान्नुपर्ने अवस्था रहेको राउत बताउँछन्। जिल्लाभित्र कुल खेतीयोग्य जमिन 55,238 हेक्टर रहे पनि धान रोपाई 43,700 हेक्टरमा हुने गरेको छ। त्यो मध्ये हालसम्म 34,565 हेक्टरमा धान रोपाई भएको छ। ज्ञान केन्द्रका अनुसार यो वर्ष गत वर्षको तुलनामा राम्रै रोपाई भएको छ, तर मलको अभाव रहेको किसानले गुनासो गरिरहेका छन्। सरकारले निकासी तथा पैठारीमा प्रतिबन्ध लगाएका वस्तुको अनधिकृत बिक्री वितरण नगर्न सचेत गराएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति मार्फत बजारमा भौतिक तथा अनलाइन व्यवसाय फर्म मार्फत प्रतिबन्ध लगाइएको वस्तुको बिक्री भएको भन्ने उजुरीका आधारमा यस्ता वस्तुको कारोबारप्रति सचेत गराएको हो। विभागका अनुसार भौतिक बजारका साथै डिजिटल प्लेटफर्म मार्फत भइरहेका यस्ता वस्तुको कारोबारप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको छ। बागमती प्रदेश सरकारले काठमाडौँ उपत्यकाभित्र हाल सञ्चालनमा रहेका उत्पादनमूलक उद्योग काठमाडौँ उपत्यका बाहिर प्रदेशभित्र खार्ने स्थानीय तहमा स्थानान्तरण गरेमा जग्गा खरिद गर्दा घर जग्गा रजिस्ट्रेसनमा लाग्ने शुल्कमा छुट दिने भएको छ। प्रदेशमा आर्थिक ऐन 2083 जग्गा घर जग्गा रजिस्ट्रेसन शुल्कमा छुट सम्बन्धी विशेष व्यवस्था गर्छ।
गर्दै घरजग्गा खरिद गर्दा प्रचलित घरजग्गा रजिस्ट्रेशन शुल्कमा चालू आर्थिक वर्ष 2083-84 50% छुट प्रदान गरिने व्यवस्था गरिएको हो। काठमाडौँ उपत्यकाभित्रका काठमाडौँ, भक्तपुर, ललितपुर जिल्लामा हाल सञ्चालनमा रहेका उत्पादनमूलक उद्योगले आफ्नो कारखाना काठमाडौँ उपत्यका बाहिर प्रदेशभित्रका अन्य गाउँपालिका र नगरपालिका क्षेत्रमा स्थानान्तरण गरेमा छुट दिने आर्थिक ऐनमा उल्लेख गरिएको छ। काठमाडौँ उपत्यकाभित्रका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका स्थान भरतपुर महानगरपालिका, हेटौडा उपमहानगरपालिका क्षेत्रमा उद्योगको कारखाना स्थानान्तरण गरेकोमा पनि छुट प्रदान नगरिने भएको छ। र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर 153.16 रुपियाँ र बिक्री दर 153.76 रुपियाँ निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिद दर 174.60 रुपियाँ र बिक्री दर 175.29 रुपियाँ। युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 204.25 रुपियाँ र बिक्री दर 205.05 रुपियाँ। स्विस फ्रान्क एकको खरिद दर 188.01 रुपियाँ र बिक्री दर 188.74 रुपियाँ कायम गरिएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: आदिवासीहरूका लागि खुसीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020235212।
3: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाऊ भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
5: सम्पर्क 97625 73 09 98 0474 46 182 र 98 491 95 225।
6: एक्जाम सकेर

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तिजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थलहरूमा मात्र व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356-356
2: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
4: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
5: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
4: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क।

0: तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829230
2: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना
3: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ
2: प्रवेश परीक्षा साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि
3: क्याम्पसका विशेषताहरू टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था
2: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप
3: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन
2: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता
3: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको
2: सम्पर्क नम्बर 9855-73474 9855-77680 र 9845-33158
3: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
4: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
5: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयु सेवा
4: एनआईसीयु पीआईसीयु सहितको बालरोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
5: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी ईसीटी सहितको मनोरोग सेवा
4: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
5: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
6: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0564937338 मोबाइल 9855-88002
7: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
8: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
9: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ लहिर जाऊ त्यतैतिर
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरीको देवानगंजमा कर्फ्यू हट्यो, निषेधाज्ञा कायमै, अवस्था सामान्य बन्दै घटना छानबिन टोली विराटनगर पुग्यो। असारको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको भ्याट रकम भदौमा समायोजन हुने विद्युत प्राधिकरणको भनाई। सरकार र डाक्टर गोविन्द केसीबीच सहमति, केसीको अनसन तोडियो, चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द। अमेरिका इरान बीच मैत्रीपूर्ण वार्ता भइरहेको ट्रम्पको दावी, प्रत्यक्ष वार्ता नभए पनि आक्रमण रोकेको इरानको पनि भनाई। र नामिबियासँगको खेलबाट नेपालका करण केसीले 100 विकेट तथा आसिफले 2000 रन पूरा गरे। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगंजमा अनिश्चितकालीन कर्फ्यू हटेको छ। यससँगै लागू भएको अनिश्चितकालीन कर्फ्यूको आदेश आज बिहानदेखि हटाएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। त्यहाँको अवस्था सामान्य बन्दै गएको छ। स्थानीय प्रशासन ऐन 2028 दफा 6 क बमोजिम तोकिएको सीमाभित्र आवत जावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी जारी गरिएको कर्फ्यू हटेको हो। तर निषेधाज्ञा कायमै रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद सादरियालले बताउनु भएको छ। यसअघि इनरुवा नगरपालिका 3 र 6 को पूर्वी सीमा, महेन्द्र राजमार्ग अन्तर्गतको गोपाली टोल, पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिणतर्फ राजमार्गको 200 मिटरको दूरीमा कर्फ्यू आदेश जारी भएको थियो। निषेधाज्ञाको बेलामा धेरैको संख्यामा भिडभाड, जुलुस, सभा गर्न पाइँदैन। यसैबीच सुनसरीको देवानगंजमा भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्च स्तरीय समिति विराटनगर पुगेको छ। गृहमन्त्री सुदन गुरुङको निर्देशनपछि नेपाल सरकारका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित 5 सदस्यीय समितिले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको हो। गैराती विराटनगर पुगेको टोलीले न्युरो अस्पतालमा उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएको छ। साथै घाइते तथा घटनाका प्रत्यक्ष पीडितसँग घटनाबारे बयान लिँदै आवश्यक विवरण संकलन कार्य थालेको छ। समितिले घटनास्थलको निरीक्षण, प्रत्यक्षदर्शीको बयान, सुरक्षा निकायबाट प्राप्त विवरण तथा उपलब्ध प्रमाणको आधारमा घटनाको वास्तविकता पत्ता लगाउने जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्न तथा जिम्मेवार देखिएका व्यक्तिमाथि आवश्यक कानूनी कारवाहीका लागि सरकार समक्ष सिफारिस गरिनेछ। गृह मन्त्रालयले निष्पक्ष छानबिन गरी 1 हप्ताभित्र प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिएको छ। देवानगंज गाउँपालिका 3 को कप्तानगंजमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको थियो। घटनापछि प्रशासनले कर्फ्यू लगाएको थियो। नेपाल विद्युत प्राधिकरणले उपभोक्ताले असारमा खपत गरेको बिजुली महसुलमा तिरिसकेको मूल्य अभिवृद्धि कर अर्थात् भ्याट रकम अग्रिम भुक्तानीको रूपमा कायम गरी अर्को महिना भदौको बिलमा समायोजन गर्ने भएको छ। प्राधिकरणले सार्वजनिक सूचना निकालेर ग्राहकले तिरिसकेको भ्याटलाई भदौको बिलमा समायोजन गर्ने जनाएको हो। यसअघि प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर साउन यता ग्राहकलाई पठाएको थियो। यसको चौतर्फी विरोध भएको थियो। साउन 1 गतेदेखि लाग्ने भ्याट किन असारमै जोडिएको भन्दै प्राधिकरणको आलोचना पनि भएको थियो। त्यसपछि प्राधिकरणले यसबारे आन्तरिक राजस्व विभागसँग राय मागेको थियो। त्यसैलाई स्पष्ट पार्दै विभागले हिजो विज्ञप्ति निकालेको छ। आन्तरिक राजस्व विभागले बिजुलीको खपतमा लाग्ने मूल्य अभिवृद्धि कर साउन 1 देखि मात्र आकर्षित हुने राय दिएसँगै अन्यल हटेको छ। आर्थिक ऐन 2083 मूल्य अभिवृद्धि कर ऐन 2053 संशोधन गरी सरकारले विद्युत सेवा प्रदान गर्ने अन्तिम उपभोक्तालाई 5% तथा अन्य व्यक्तिको सम्बन्धमा 13% दरले मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था गरेको थियो। अब साउन अघिको विद्युत खपतको बिलमा भ्याट तिरेका ग्राहक ले भदौमा पाउने बिलमा तिरेको रकम बराबरको छुट पाउने भएका छन्। सरकार र डाक्टर गोविन्द केसीबीच 7 बुँदे सहमति भएको छ। सहमतिसँगै डाक्टरले आफ्नो अनसन अन्त्य गर्नुभएको छ। प्रतिनिधि सभाका सदस्य पुकार बम तथा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जगदीश प्रसाद अग्रवालको रहबरमा हिजो बेलुका सरकारी वार्ता टोली र डाक्टर केसीबीच सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति अनुसार कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कम्तीमा 300 शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको छ। अस्पताल सञ्चालनको लागि आवश्यक जनशक्ति, उपकरण तथा पूर्वाधारको व्यवस्था गरिनेछ। एमबीबीएस सहित अन्य शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक फ्याकल्टी, जनशक्ति, पाठ्यक्रम स्वीकृति लगायतका तयारी पनि तत्काल पूरा गरिने सहमतिमा उल्लेख छ। यस्तै सहमतिमा विश्वविद्यालयका पदाधिकारीको योग्यता, नियुक्ति लगायतका विषय समेटेर सहित दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन 2082 संशोधन प्रक्रिया संघीय संसदको चालु अधिवेशनमै बढीमा 3 महिनाभित्र अघि बढाउन सरकार समक्ष प्रस्ताव पेश गर्ने उल्लेख गरिएको छ। चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन नियमावली तथा तोकिएका मापदण्ड अनुसार मात्र सिट निर्धारण गर्ने सहमति भएको छ। निजी मेडिकल कलेजमा सिट संख्या नबढाइने तर सार्वजनिक शिक्षण संस्थामा आवश्यकता अनुसार सिट वृद्धि गर्न सकिने व्यवस्था यथावत रहनेछ। छात्रवृत्ति सम्बन्धी विद्यमान व्यवस्था पनि कायम राखिने लगायत सहमतिमा उल्लेख छ। नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्दको घोषणा गरेको छ। संघले चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि धरपकड र दमनको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको हो। गएको साउन 9 गते नारायणी अस्पताल वीरगंजमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संघले दोषीलाई कारवाहीको माग गरेको छ। घटनामा डाक्टर प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको र अन्य स्वास्थ्य कर्मीमाथि आक्रमणमा संलग्न समेत कारवाही गर्न संघले माग गरेको छ। वर्षाका प्रहरी उपरीक्षक र प्रमुख जिल्ला अधिकारीलाई पनि कारवाहीको माग गरेको संघले आन्दोलनका थप कार्यक्रम सर्वपक्षीय भेलापछि तय गर्ने जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज पहाड़ी र तराई क्षेत्रका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम बदली भई लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै आज राति बागमती गण्डकी र लुम्बिनीको पहाड़ी तथा तराई भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखा आग्रह गरेको छ। देशको हिमाली भागका थोरै ठाउँमा र पहाड़ी भागका केही ठाउँमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। पानी पर्ने क्रम घट्न थालेसँगै गर्मी फेरि बढ्न थालेको छ। लमजुङमा धनसारमाथि पहिरो खस्दा दुईजनाको ज्यान गएको छ, अरू दुईजना घाइते भएका छन्। मध्य नेपाल नगरपालिका साथ भाटबेसीमा कुलो भत्किएर विष्णुदत्त सुवेदीको दुई तले धनसार भत्किँदा बाबु छोरीको ज्यान गएको हो। धनसार भत्किँदा त्यहाँ बस्दै आएका मर्स्याङदी गाउँपालिका एक कहन पोखराका टिकबहादुर विक र उहाँकी कान्छी छोरी विनिताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। धनसार भत्किँदा घाइते भएका आमा सुख कुमारी विक र अर्की छोरी अस्मिता विकको पोखराको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस्तै पाल्पामा टिपर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ। बागलुङको ढोरपाटन एकका 25 वर्षीय सहचालक तेजेन्द्र कुमारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। टिपरका चालक ढोरपाटनकै 27 वर्षीय मीनबहादुर कुमार घाइते हुनुभएको छ। पाल्पाबाट इँटा लोड गरी गुल्मीका लागि छुटेको लो 2 ख 24 47 नम्बरको टिपर तानसेन नगरपालिका 12 गैराती दुर्घटना भएको हो। घाइते चालकको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच मैत्रीपूर्ण वार्ता भइरहेका बताउनु भएको छ। उहाँले वार्ता लामो समयसम्म लम्ब्याउने पक्षमा आफू नरहेको संकेत गर्नुभएको बीबीसीले जनाएको छ। इरानले अहिले नाकाबन्दी हटाइदिन आग्रह गरेको ट्रम्पको दावी छ। यो युद्ध विराम झण्डै 2 हप्तासम्म दैनिक अमेरिकी आक्रमण र एकअर्का विरुद्ध भएका घटनापछि आएको हो। ट्रम्पले इरानमाथि अमेरिकी आक्रमण रोक्ने निर्णय गरेको र दुवै देशबीच मध्यस्थता गर्ने देशहरूले वार्ताका लागि चर्को अर्को मौका दिन ट्रम्पले आग्रह समेत गर्नुभएको छ। अमेरिकाले इरानको नौसेना वायुसेना सैन्य नेतृत्व तथा रक्षाको क्षेत्रमा ठूलो क्षति पुर्याएको दावी गरेको छ। उहाँ ट्रम्पले इरानको ड्रोन तथा मिसाइल उत्पादन क्षमताको अधिकांश भाग पनि ध्वस्त पारिएको बताउनु भएको छ। यसैबीच इरानले भने अमेरिकासँग कुनै पनि प्रत्यक्ष वार्ता नभए पनि आफूले आक्रमण रोकेको जनाएको छ। अब खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेदरल्यान्ड्समा गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको छ। नेपालको यो लगातार तेस्रो हार हो, तर टोली पराजित भए पनि नेपालका दुई खेलाडीले व्यक्तिगत उपलब्धि हासिल गरेका छन्। ओपनर आसिफ शेख एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट 2000 रन पुरा गर्ने दोस्रो खेलाडी बनेका छन्। उनले यो खेलमा 45 रन बनाएसँगै 2000 रन पुरा गरे। यसँगै नेपालका लागि कप्तान रोहित पौडेलले 2000 रन पुरा गरिसकेका छन्। आसिफले अहिलेसम्म 73 एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा 1 शतक र 15 अर्धशतक सहित 2000 रन पुरा गरेका हुन्। यस्तै तीव्र गतिका बोलर करण केसी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 100 विकेट लिने नेपालको दोस्रो नेपाली खेलाडी बनेका छन्। करणले नामिबियासँगको खेलमा 29 रन खर्चेर 5 विकेट लिँदै 100 विकेट पुरा गरेका हुन्। उनको विकेट सङ्ख्या 103 पुगेको छ। नेपालबाट सर्वाधिक विकेट लिने खेलाडी भने स्पिनर सन्दीप लामिछानी हुन्। उनको 154 विकेट रहेको छ। चारभन्जाङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरीको देवानगञ्जमा कर्फ्यू हट्यो, निषेधाज्ञा कायमै, अवस्था सामान्य बन्दै घटना छानबिन टोली विराटनगर पुग्यो। असारको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको भ्याट रकम भदौमा समायोजन हुने विद्युत प्राधिकरणको भनाई। सरकार र डाक्टर गोविन्द केसीबीच सहमति, केसीको अनसन तोडियो, चिकित्सक सङ्घको आह्वानमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द। अमेरिका इरानबीच मैत्रीपूर्ण वार्ता भइरहेको ट्रम्पको दावी, प्रत्यक्ष वार्ता नभए पनि आक्रमण रोकेको इरानको पनि भनाई। र नामिबियासँगको खेलबाट नेपालका करण केसीले 100 विकेट तथा आसिफले 2000 रन पुरा गरे।

0: दुवै भाचे जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइ हाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ती हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक अस्पतालमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
3: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: 34 र 97443 43915।
1: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
2: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
1: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98550-60359 र 98550-67359।
2: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
5: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
2: घडेरीका विशेषताहरू:
5: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाउ तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी, मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित।
6: जग्गा धनी सिधा सम्पर्क 98-171-88-254 र 98-456-90-042।
7: नेपालीपनको आभास, नेपाली मनको आवाज।
8: सुन हिउँ चुली पहाड पहरा, सुन भीर पागल एक बेसी सारा सुन।
7: स्वदेश FM 93.2 मेगाहर्ज।

0: अरूलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 056-496-374 98-510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुवर। फोन 98-042-21-343 र 98-184-29-230।
3: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
0: सम्पर्क 97-625-73-099, 98-074-46-182 र 98-491-95-225।

0: अलमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औखती साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मारीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयले दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कार्यवाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेको समेत मन्त्रालयले जनाएको छ। नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्य मन्त्री निशा मेहताले घाइते चिकित्सक डाक्टर प्रमोद रामलाई थप उपचारका लागि काठमाडौँ ल्याउने व्यवस्था मिलाउनुका साथै ट्रमा सेन्टर पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो। मन्त्री मेहताले दोषीमाथि कडा कार्यवाही गर्न सुरक्षा निकायलाई निर्देशन दिँदै स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन निरन्तर पहल समेत गरिरहनु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका 5 मुगलिन बजारको सार्वजनिक शौचालय नजिकै सुक्खा पहिरो खसेपछि नारायणगढ मुगलिन सड़क खण्ड दुईतर्फी अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान 8:30 बजेको समयमा पहिरो खसेको हो। पहिरो हटाउन करिब 2 घण्टा लाग्ने प्रहरीले जानकारी दिएको छ। संसदीय सुनवाई समितिको बैठक बस्दैछ। आज बिहानका लागि तय भएको बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बाको सुनवाई गर्ने कार्यसूची छ। संसदीय सुनवाई समितिले सुनवाई गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ। समितिले यसअघि प्रमुख आयुक्त र आयुक्त विरूद्ध उजुरी आह्वान गरेको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: शक्ति वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्तको हात हात मा पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिशका आधारमा एक दर्जन हाराहारीका निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद ऐन 2063 को दफा 63 बमोजिम उनीहरूलाई 6 महिनादेखि 2 वर्षसम्मका लागि कालो सूचीमा राखिएको जनाएको हो। कार्यालयको साउन 11 गतिको निर्णय अनुसार कालो सूचीमा परेका कम्पनी तथा संयुक्त उपक्रमले तोकिएको अवधि भर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्। नेपाल चीन सीमा स्थित रसुवागढ़ी नाकामा 1 दशकदेखि एकीकृत भन्सार भवन निर्माणाधीन अवस्थामा छ। 3 वर्षमा सक्ने गरी 2073 सालमा निर्माण शुरू भएकोमा 10 वर्ष भइसक्दा पनि सकिएको छैन। त्यहाँ सुरक्षा निकायका लागि 2 वटा र भन्सारको 1 भवन निर्माण भइरहेको छ। भवन निर्माणका लागि 2073 सालमा 54 करोड रुपियाँमा श्याम सुन्दर रविना जेबीले ठेक्का लिएको थियो। 3 वटा भवन 3 वर्षमा बनाउने सम्झौता थियो। हालसम्म भवन निर्माणमा 65% भौतिक प्रगति भएको सघन शहरी तथा भवन निर्माण आयोजना धादिङका प्रमुख सशिन्द्र घिमिरेले बताएका छन्। उनका अनुसार निर्माण कम्पनीले 6 देखि 8 महिनामा सक्ने भनेर फेरि थप समय मागेको छ। हौस् त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: घिउ कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधी साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
5: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845578 र 9807275518।
6: तपाईँ उत्कृष्ट, तपाईँको विचारलाई, तपाईँको घर उत्कृष्ट, तपाईँको फर्निचर फर्निचर।
7: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै।
8: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
9: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर, मोबाइल 9855083852, 9453872 र 9605668852।
10: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मारिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: अरूलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056-490-374-98510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21343 र 98184-29230।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। सुनसरीको देवानगंज क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ। देवानगंजका उपारीका 3 कप्तानगंजमा भएको घटना र त्यसपछि उत्पन्न अवस्थालाई ध्यानमा राखेर प्रशासनले हिजो केही ठाउँमा कर्फ्यू र निषेधाज्ञा लगाएको थियो। आज पछिल्लो अवस्थाको मूल्याङ्कनका आधारमा राजमार्ग क्षेत्रको कर्फ्यू हटाइएको सुनसरी प्रशासनले जनाएको छ। देवानगंजका उपालिका र हरिनगरका उपालिकाको सबै ठाउँमा आज बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म 5 जना भन्दा धेरै व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने गरी निषेधाज्ञा यथावत गरिएको छ। कालीन कर्फ्यू हरिनगरा बजार क्षेत्र, बुटाहा बजार क्षेत्र, कप्तानगंज बजार क्षेत्र, गुस्की बजार क्षेत्र र देवानगंज बजार क्षेत्रमा कायमै रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको पछिल्लो विज्ञप्तिमा उल्लेख छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालका अनुसार आज बिहानदेखि शान्ति सुरक्षाको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। परिस्थितिको मूल्याङ्कन गरेर थप निर्णय गरिने पनि उहाँको भनाइ रहेको छ। हरिनगरा, देवानगंज, कप्तानगंज, इनरुवा र आसपासका संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रशासनले अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न तथा निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेको छ। शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासनले सबै पक्षलाई संयमित र जिम्मेवार बन्न समेत आग्रह गरेको छ। देवानगंजका उपालिका 3 कप्तानगंजमा आइतबार राति युवाहरू बीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको थियो। भद्रपुरको मेची नगरपालिका 6 काकरभिट्टा स्थित अरुणोदय इङ्ग्लिस बोर्डिङ स्कूलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। सर्लाही लालबन्दी 2 29 वर्षीय कविता कुमारी ढुङ्गाना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उहाँ आफ्ना श्रीमान 30 वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आउनु भएको थियो। गुप्ता पर्सागो बिरगन 16 निवासी हुनुहुन्छ र श्रीमान श्रीमती दुवैजना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गरिरहेका थिए। जिल्ला प्रहरी कार्यालय छापाका सूचना अधिकारी तथा प्रहरी नायब परीक्षक रञ्जन वालेले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्। विद्यालयका प्रधान अध्यापक दुर्गा बहादुर लुइटेलका अनुसार यही साउन 5 गतेदेखि विद्यालय विदामा रहेको र सोमबार विद्यालय सञ्चालनका क्रममा दुवै शिक्षक सम्पर्कमा नरहेको पाइएको छ। उनीहरू बस्ने कोठामा बाहिरबाट ताला लागेको थियो भने फोन सम्पर्क हुन सकिरहेको थिएन। दिनभरि सम्पर्क नभएपछि बेलुका करिब 4:30 बजेतिर रतन गुप्ता आफैले व्हाट्सएपमा सन्देश पठाएको एक शिक्षकले बताएका छन्। सन्देशमा श्रीमती कोठाभित्र झुन्डिएको अवस्थामा फेला भएको, आफूले कोठामा सारेको र डरका कारण त्यहाँबाट निस्केको उल्लेख गर्दै ताला खोलेर कानूनी प्रक्रिया पूरा गरिदिन अनुरोध गरेका थिए। प्रधानाध्यापक लुइटेलले उक्त सूचना दिएका छन् भने स्थानीयवासीका अनुसार गुप्तालाई आइतबार साँझ करिब 5 बजेतिर 2 झोला बोकेर विद्यालय बाहिरिँदै गरेको देखिएको जनाइएको छ। त्यसता उनी सम्पर्कमा रहेका छैनन्। प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ। मृत्युको कारण यकिन भइसकेको छैन र शवको परिचर सहित सबै पक्षबाट अनुसन्धान अघि बढाइएको छ। सम्पर्कविहीन रहेका उनका श्रीमानको पनि खोजी भइरहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। बाजुराका गर्भवती महिलाहरू अझै पनि बाटोमै बच्चा जन्माउन बाध्य हुँदै आएका छन्। नजिकमा स्वास्थ्य सुविधा नहुने र गाउँ बस्ती सड़क सञ्जालको पहुँचबाट टाढा हुनुका कारण त्यहाँका गर्भवती महिलाले बीच बाटोमै सुत्केरी हुनुपर्ने अवस्था रहेको छ। जिल्लाको गौमूल गाउँपालिका 5 कोटकी 20 वर्षीय कमला बुढाले आइतबार बिहान बाटोमै छोरीलाई जन्म दिएकी छन्। सुत्केरी गराउन उनलाई वडामा रहेको नकरडा स्वास्थ्य केन्द्रतर्फ लगिँदै थियो, तर व्यथा चाँडै लाग्नु र स्वास्थ्य संस्था टाढा भएका कारण उनले बीच बाटोमै बच्चा जन्माउनु पर्ने बाध्यता रहेको छ। त्यस्तै उनको घरदेखि स्वास्थ्य संस्था पुग्न करिब 1 घण्टा पैदल हिँड्नु पर्ने अवस्था छ। व्यथा च्यापिँदै गएपछि उनका श्रीमान गोपाल बुढाले स्वास्थ्य केन्द्रमा कार्यरत अनमी हिमान नेपालीलाई फोन गरेका थिए। कमला बुढा सुत्केरी हुनु अघि नै करिब 1/2 घण्टाको बाटो पार गरिसकेकी थिइन्। त्यसपछि स्वास्थ्य कर्मी नेपाली पनि 1/2 घण्टा पैदल हिँडेर घटनास्थल पुगेकी थिइन् र उनलाई सुरक्षित रूपमा सुत्केरी गराउन सफल भएको जनाइएको छ। भौगोलिक विकटताका कारण गर्भवती महिला समयमै स्वास्थ्य संस्थामा पुग्न नसक्दा बीच बाटोमै बच्चा जन्माउनु पर्ने अवस्था आउने गरेको जनाइएको छ। श्रीमानले फोन गरेपछि आफू 1/2 घण्टाको बाटो हिँडेर पुगेको र कमला बुढालाई सामान्य रूपमा सुत्केरी गराउन सफल भएको नेपालीले बताएकी छन्। अहिले आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिएकी छन्। गौमूल गाउँपालिकाका धेरै गाउँ बस्ती अझै दुर्गममा रहेका छन्। ती क्षेत्रमा न सड़क सुविधा छ, न पर्याप्त स्वास्थ्य सेवाको पहुँच नै। वडा कार्यालयसम्म सड़क पुगे पनि वर्षायाममा उक्त सड़क समेत अवरुद्ध हुने गरेको छ। यही समस्या कारण महिलाहरूले बाटोमै बच्चा जन्माउनु पर्ने अवस्था रहेको छ। कर्णाली सरकारले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ। नयाँ मुख्यमन्त्रीको दावीका लागि आज बेलुका 5 बजेसम्मको समय सीमा तोकिएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले शनिबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने 2 वा 2 भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाका सदस्यलाई आज साँझ 5 बजेभित्र मुख्यमन्त्री पदका लागि दावी पेश गर्न आह्वान गरेका थिए। प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा 168 को धारा बमोजिम मुक्त आह्वान गरेका हुन्। शनिबार मुख्यमन्त्री यामलाल कणेलले पदबाट राजीनामा दिएका थिए। नयाँ मुख्यमन्त्री लागि नेपाली कांग्रेस संसदीय दलका नेता मंगल बहादुर साईले दावी पेश गर्नेछन्। त्यसका लागि आवश्यक तयारी भइरहेको कांग्रेस स्रोतले बताएको छ। साई आइतबार काठमाडौँ गएका थिए भने शीर्ष नेतृत्वसँग भेट गरी उनी मंगलबार बिहान 8 बजेको विमान मार्फत सुर्खेत फर्किएका छन्। केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेस बीच प्रदेश सत्ता समीकरण भइसकै कर्णाली कांग्रेसको भागमा परेको थियो। यता एमाले संसदीय दलका नेता यामलाल कणेल पनि आइतबार काठमाडौँ गएर सोमबार फर्किएका छन्। यद्यपि दुई दलका नेताबीच अहिलेसम्म औपचारिक बसाई भनी हुन सकेको छैन। स्रोतका अनुसार अहिले 11 बजेतिर दुई दलका नेताबीच छलफल भइरहेको छ भने साईले अहिले आफ्ना दलका सांसदसँग छलफल गरिरहेका छन्। साई आज कर्णालीको 5 मुख्यमन्त्रीका रूपमा नियुक्त हुँदैछन्। यसअघि यामलाल कणेलले शनिबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। हवस्त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकै साथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। मध्याह 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
0: प्रवेश परीक्षा साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
4: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 056-493-7383, मोबाइल 98550-88002।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98510-61-356
1: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
4: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउ, न्यायको लागि एकजुट हौ।
3: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क।

0: नमस्कार, म सम्झना महर्षन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुक्खा पहिरोले नारायणगढ मुगलिन सड़क अवरुद्ध, खुलाउने काम चल्दै। यात्रुलाई धैर्य गर्न सड़क डिभिजन कार्यालय भरतपुरको अनुरोध। स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह, दोषीलाई कारवाही गर्ने प्रतिबद्धता। सुनसरी देवानगंजको अवस्था सामान्य बन्दै, राजमार्गको कर्फ्यू हट्यो, 5 ठाउँमा कायमै। फ्रान्सको डडेलो बोर्डो सहर नजिक सबै सम्भावित अवस्थाका लागि तयार रहेका मेयरको भनाई। र नामिबियासँगको खेलबाट नेपालका करण केसीले 100 विकेट तथा आशिफले 2000 रन पूरा गरे। नेपाल खबरमा अब पूरा खबर। नारायणगढ़ मुगलिन सड़क खण्डको मुगलिन नजिकै फेरि पहिरो खसेपछि सड़क आज बिहानदेखि अवरुद्ध छ। चितवनको इच्छा कामना गाउँपालिका 7 आज बिहान 9:15 पहिरो खसेको हो। डिभिजन सड़क कार्यालय भरतपुरका अनुसार पहिरो ठूलो भएकाले दुईतर्फी नै गाड़ी बन्द छन्। बिहान 9:00 पहिरो पन्छाउन थालिएको छ। पहिरो हटाउने काम भइरहेको र सड़क नखुल्दासम्म यात्रुलाई धैर्य गर्न कार्यालयले आग्रह गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुर्व्यवहारका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ। आज चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकको सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति निकालेर स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गर्नु भएको हो। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि धरपकड र दमन भएको भन्दै नेपाल चिकित्सक संघले विरोध स्वरूप आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको छ। गएको साउन 9 नारायणी अस्पताल वीरगंजमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा तोडफोड भएको घटनामा संघले संलग्नलाई कारवाहीको माग गरेको छ। संघले आन्दोलनको थप कार्यक्रम सर्वपक्षीय भेलापछि तय गर्ने समेत जनाएको छ। सुनसरीको देवानगंज क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटना र त्यसपछि उत्पन्न अवस्थालाई ध्यानमा राखेर जिल्ला प्रशासनले हिजो केही ठाउँमा कर्फ्यू र निषेधाज्ञा लगाएको थियो। आज पछिल्लो अवस्थाको मूल्याङ्कनका आधारमा राजमार्ग क्षेत्रको कर्फ्यू हटाइएको सुनसरी प्रशासनले जनाएको छ। देवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकाको सबै ठाउँमा आज बिहान 7 बेलुका 7 5 भन्दा धेरै व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने गरी निषेधाज्ञा यथावत छ। यस्तै अनिश्चितकालीन कर्फ्यू हरिनगरा बजार क्षेत्र, बुटाहा बजार क्षेत्र, कप्तानगंज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र देवानगंज बजार क्षेत्रमा कायमै रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको पछिल्लो विज्ञप्तिमा उल्लेख छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद कार्यालय अरियालका अनुसार आज बिहानदेखि शान्ति सुरक्षाको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। परिस्थितिको मूल्याङ्कन गरेर थप निर्णय गरिने पनि उहाँको भनाइ छ। हरिनगरा, देवानगंज, कप्तानगंज, इनरुवा तथा आसपासका संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रशासनले अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न तथा निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेको शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासनले सबै पक्षलाई संयमित र जिम्मेवार बन्न समेत आग्रह गरेको छ। देवानगंज गाउँपालिकाको कप्तानगंजमा आइतबार राति युवाहरू बीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 ओम प्रकाश मेहताको ज्यान गएको थियो। आज काठमाडौँ उपत्यका सहित 21 जिल्लाका ससाना नदीमा बाढ़ीको जोखिम रहेको छ। आज काठमाडौँ उपत्यका सहित ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, खोटाङ, ओखलडुङ्गा, रामिछाप, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, पलाञ्चोक, बर्दिया, दार्चुला, बजाङ, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ। साथै आज देशको हिमाली र पहाड़ी भागमा बदली भई लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। साथै आज राति बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा झापामा विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव भेटियो, श्रीमान सम्पर्कविहीन, आज सुनको भाव तोलामा 4,300 रुपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601, 98-578-3590, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सुक्खा पहिरोले नारायणगढ मोगलिन सड़क अवरूद्ध, यात्रुलाई धैर्य गर्न सड़क डिभिजन कार्यालय भरतपुरको अनुरोध, स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। झापाको मेचीनगर नगरपालिका 6 काकड भिट्टामा रहेको अरूणोदय इंग्लिश बोर्डिङ स्कूलको आवासीय भवनमा एक शिक्षिकाको शव भेटिएको छ। सर्लाई लालबन्दी 2 29 वर्षीय कविता कुमारी ढुंगानाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। ढुंगाना श्रीमान 30 वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आउनुभएको थियो। गुप्ता पर्साको वीरगंज 16 निवासी हुनुहुन्छ। दुवैजनाले गएको वैशाखदेखि विद्यालयमा अध्यापन गर्दै आउनुभएको थियो। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुहुन्छ। स्थानीय बासिन्दालाई गुप्तालाई आइतबार बेलुका 2 झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको बताएका छन्। त्यस यता उहाँ सम्पर्कमा नरहेको र खोजी भइरहेको प्रहरी नायब उपरीक्षक अवाले बताउनुहुन्छ। दैलेखको नारायण नगरपालिका 11 विन्दवासिनीकी 30 वर्षीय विष्णु कुमारी शाहीको ढुङ्गाले लागेर ज्यान गएको छ। नौमुले गाउँपालिका टोली माइती घरमा खेतको काम सकेर हिजो बेलुका घर फर्कदै गर्दा भुते खोला नजिक पहिरोले बगाएको ढुङ्गा खसेर शाही घाइते भएको र उपचारका लागि दैलेख अस्पताल पुर्याउने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायले जानकारी दिनुभयो। शाही कृष्ण प्रावि रायलीमा शिक्षिका हुनुहुन्थ्यो। हिजो बढेको सुन चाँदीको भाव आज घटेको छ। सुनको भाव आज 4,300 रुपियाँले घटेर तोलाको 2,84,200 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलाको 2,88,500 रुपियाँ थियो। यस्तै आज चाँदी पनि 135 रुपियाँले घटेको छ। चाँदी आज तोलाको 4,310 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 4,445 रुपियाँ थियो। अब विदेशको खबर। फ्रान्सका विभिन्न ठाउँमा फैलिएको डढेलो मध्येको एक दक्षिण पश्चिमी सहर बोर्डो नजिक पुगेको छ। बोर्डो शहरबाट केवल 15 किलोमिटर जतिको दूरीमा डढेलो आइपुगेपछि बोर्डोका मेयरले आफूहरू सबै सम्भावित अवस्थाका लागि तयार रहेको बताउनु भएको छ। थप ठाउँहरू खाली गराउने आदेश जारी भएमा ठूलो संख्यामा मानिसलाई आश्रय दिन सक्ने गरी तयारी गरिएको मेयर थोमा काजनबले बताएको बीबीसीले जनाएको छ। जिरोन्ड क्षेत्रको डढेलो प्रभावित क्षेत्रको भ्रमण गर्नुभएका फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले देशको पूर्ण रूपमा अभूतपूर्व डढेलोको सामना गरिरहेको बताउनु भएको छ। उहाँले यसलाई दोस्रो विश्वयुद्ध ताकाकै कठिन डढेलोको अवस्था भन्नुभएको छ। अहिलेसम्म फ्रान्समा 2,20,000 मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै स्पेनमा मड्रिडको पश्चिमी क्षेत्रमा नियन्त्रण बाहिर गएको डढेलोका कारण 1,00,000 भन्दा धेरै मानिस विस्थापित भएका छन्। तीव्र उष्ण लहरले डढेलो नियन्त्रणको प्रयासलाई अझ कठिन बनाउने ठानिएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत नेदरल्याण्डसमा गइराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको छ। नेपालको यो लगातार तेस्रो हार हो। तर टोली पराजित भए पनि नेपालका 2 खेलाडीले व्यक्तिगत उपलब्धि हासिल गरेका छन्। ओपनर आसिफ शेख एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट 2,000 रन पूरा गर्ने दोस्रो खेलाडी बनेका छन्। उनले यो खेलमा 45 रन बनाएसँगै 2,000 रन पूरा गरे। यसअघि नेपालका लागि कप्तान रोहित पौडेलले 2,000 रन पूरा गरिसकेका छन्। आसिफले अहिलेसम्म 73 एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा 1 शतक र 15 अर्धशतक सहित 2,000 रन पूरा गरेका छन्। त्यस्तै तीव्र गतिका बलर करण केसी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 100 विकेट लिने नेपालका दोस्रो नेपाली खेलाडी बनेका छन्। करणले नामिबियासँगको खेलमा 29 रन खर्चेर 5 विकेट लिँदै 100 विकेट पूरा गरेका हुन्। उनको विकेट संख्या 103 पुगेको छ। नेपालबाट माओवादीको विकेट लिने खेलाड़ी बने स्पिनर सन्दीप लामिछाने हुन्। उनको 154 विकेट रहेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुक्खा पहिरोले नारायणगढ मोगलिन सड़क अवरुद्ध, खुलाउने काम चल्दै, यात्रुलाई धैर्य गर्न सड़क डिभिजन कार्यालय भरतपुरको अनुरोध। स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह, दोषीलाई कारवाही गर्ने प्रतिबद्धता। सुनसरी देवानगंजको अवस्था सामान्य बन्दै, राजमार्गको कर्फ्यू हट्यो, 5 ठाउँमा कायमै। फ्रान्सको डडेलो बोर्डो शहर नजिक सबै सम्भावित अवस्थाका लागि तयार रहेका मेयरको भनाई। र नामिबिया संघको खेलबाट नेपालका करण केसीले 100 विकेट तथा आसिफले 2000 रन पूरा गरे। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त

0: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर।
1: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालरी 100, ORM प्लस खाना बस्न फ्री, हाउसकिपिङ क्लिनर 150 जना, स्यालरी 90, ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10-12 डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
2: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
3: 056-49-0034,
2: माडी सम्पर्क 98-426-43-211, 98-142-076-04 र 98-550-58-369।
4: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
5: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
4: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
5: सम्पर्क 98-457-31-034 र 97-443-43-915।
6: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
4: अत्याधुनिक अपरेशन थिएटर, ICU, ल्याब सुविधा, न्युरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
6: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ECG, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
4: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493

0: polis, ah, polis, polis, polis, polis, bag.
1: My Inspector Priya. तिमीहरूलाई पक्रिनुको लागि केही समयदेखि यही गाउँमा यही गाउँको गाउँले भएर बसिरहेको थिएँ। तपाईँलाई त मैले नायक सम्झेको थिएँ, तपाईँ त खलनायक पो निस्किनु भयो।
2: मैले पनि तिमीलाई लक्ष्मी सोचेको थिएँ, तिमी त मा दुर्गा निस्क्यौ। डाइलग बाजी पढी भयो, ट्याकटुक पारेर काम सकिहाल न। खै यता ल्याऊ। बाइ द वे, डिएसपी सपुत।
3: हजुर छोरीबा,
1: त्यो चेलीबेटी बेच्नेलाई त हामीले पक्र्यो नि।
3: हो, राम्रो भयो, त्यस्तालाई त पत्ता फर्कनु पर्छ।
1: अनि आमा कहाँ हुनुहुन्छ?
3: ए, तेरो आमा काउली बेच्ने गएछ।

0: तपाईँ सुन्दै हुनुहुन्छ स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ।
2: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
3: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी ब्याङ्कको अगाडि।
5: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98119328 र 98653773687।
6: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
5: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12200 छ।
6: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान। विजय प्लेट दाना
7: माडीवासीहरूका लागि खुसीको खबर।
8: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
5: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459-64977 र 98020-35212।
1: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
9: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
5: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
6: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर नरेश महतो, गीता महतो।
8: सम्पर्क 97625-73099, 98074-46142 र 98491-95225।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। वीरगंज स्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। गत शनिबार अस्पतालमा भएको तोडफोड़, चिकित्सकमाथिको कुटपीट तथा त्यसपछिको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, एसपीको राजीनामा माग गरेका छन्। नारायणी अस्पतालमा कार्यरत चिकित्सक डाक्टर उदय नारायण सिंहका अनुसार अस्पतालका करिब 70 चिकित्सक मध्ये 40 नाटकमाथिको कुटपीट तथा त्यसपछिको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, एसपीको राजीनामा माग गरेका छन्। नारायणी अस्पतालमा कार्यरत चिकित्सक डाक्टर उदय नारायण सिंहका अनुसार अस्पतालका करिब 70 चिकित्सक मध्ये 40 जनामा रहेका नेपाली नागरिकलाई मतदानको अवसर उपलब्ध गराउन सकिने 5 सम्भावित मोडल प्रस्ताव गर्नुभएको छ। संसदीय सुनवाई समितिमा आज भइरहेको सुनवाईका क्रममा प्रस्तुतिकरण गर्दै वाग्ले आउट अफ कन्ट्री भोटिङका लागि अप्नाउन सकिने 5 ढाँचा प्रस्तुत गर्नुभएको हो। निर्वाचन आयोगबाट उप न्यायाधिवक्ताका रूपमा अवकाश पाउनुभएका वाग्लेले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन कानूनी व्यवस्था आवश्यक रहेको पनि बताउनु भएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाको विरोधमा उत्रिएको समूहले आज पनि पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेको छ। प्रदर्शनकारीले राजमार्गको सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गर्दै सड़क अवरुद्ध गरेका हुन्। प्रदर्शनकारीले विराटनगरमा पनि प्रदर्शन गरिरहेका छन्। बजार क्षेत्रमा भेला भएका युवाहरूले सरकारको विरोधमा प्रदर्शन जारी राखेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार राजमार्गको पकलीदेखि कोशी ब्यारेज क्षेत्रको ठाउँमा अवरोध छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। लघु वित्त तथा वित्तीय संस्थाबाट पीड़ित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब दिन काठमाडौँको माइतीघर मण्डलामा सामूहिक आमरण अनसन शुरू गरेको घोषणा गरेको छ। यसअघि लघु वित्त पीड़ितका एक समूहले सरकारसँग वार्ता गरेर आन्दोलन स्थगित गरेको थियो, तर आजदेखि एक समूहले लघु वित्त पीड़ितले न्याय नपाएको भन्दै आमरण अनसन शुरू गरेको हो। संघर्ष समितिका अनुसार लामो समयदेखि ग्रामीण तथा शहरी क्षेत्रका विपन्न किसान मजदूरहरू सरको ब्याज चक्र बिर्दै कम्पाउण्ड ब्याज धितो लिलामी तथा गैर कानूनी असुलीको मारमा पर्दै आएका छन्। र नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत पद सीईओका लागि आवेदन खुला भएको छ। छनौट तथा सिफारिश समितिले एक सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न आवेदन माग गरेको हो। इच्छुक आवेदकलाई साउन 26 गतेभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन आग्रह गरिएको छ। अवस्था अहिलेलाई नेपाली खबर यही सकिन्छ। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: महाकाली का अस्पताल को सेवा अब अपने सुविधा संपन्न भवन भरतपुर 11 बाईपास रोड
1: चौबीस घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहित को आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने
2: मेरुदंड तथा जोर्नी प्रत्यारोपण सहित को हाड जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
1: यूरोलोजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 0564397738 मोबाइल 9855088002
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार हैन भोक लागेको छैन तिमीहरुलाई
5: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीं गरिएन अब चाउमिनमै चित्त बुझाउन त होला नि
6: त के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ लहिडा जाऊ त्यतैतिर
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63
8: हेलो आयन के छ
9: के हुनु यार सम्राट यहाँ खाडीमा गर्मी छ के छ अहिले माडीतिर हाम्रो नेपालमा
8: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
9: भिडियो अन गर न यार
8: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
9: कुन जमानामा छौ यार टेकमाइन जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन जोड अनि मजाले भिडियोमा गफ गरौँला
10: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ
11: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028 40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
12: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइनलाई टेकमाइनलाई
13: ओहो ल क्यामेराम्यान खसेछ हैत तेरीका हात खुट्टा दुवै भाचे जस्तो छ ल होस पनि छैन ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
14: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
13: त्यसो भए हेलिकप्टर क्यान्सल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
15: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
2: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
4: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ। कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
5: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
6: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
2: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
3: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
2: सम्पर्क 98119 32811 र 98653773687।
7: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
3: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
7: प्रवेश परीक्षा साउन 2 साता र कक्षा सञ्चालन साउन 3 सातादेखि।
3: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
7: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
3: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
7: दलित, जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
3: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
7: सम्पर्क नम्बर 98550 73474, 98550 77680 र

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। साउन दोस्रो सातासम्म आइपुग्दा देशभर अझै 14.28% धान खेतमा रोपाई हुन बाँकी रहेको तथ्याङ्कले देखाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागको तथ्याङ्क अनुसार देशभर कुल धान खेती हुने 13,70,062 हेक्टर क्षेत्रफल मध्ये अझै 1,95,669 हेक्टरमा रोपाई हुन सकेको छैन। हालसम्म देशभर 11,74,392 हेक्टर क्षेत्रफल अर्थात 85.72% खेतमा मात्र रोपाई सम्पन्न भएको छ। देशको प्रमुख अन्न भण्डार मानिने मध्य प्रदेशमा नै सबैभन्दा धेरै क्षेत्रफलमा रोपाई हुन बाँकी छ। कोशी प्रदेशमा 2,76,386 हेक्टर मध्ये 2,40,377 हेक्टरमा मात्र रोपाई छ। त्यहाँ अझै 13.03% क्षेत्रफलमा रोपाई हुन बाँकी छ। बागमतीमा अझै 12.91% क्षेत्रफल बाँकी छ। लुम्बिनीमा 3,01,372 मध्ये 88.99% रोपाई हुँदा 11.1% अझै क्षेत्रफल बाँकी छ। सार्वजनिक खरिद ऐन संशोधन विरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ताद्वय अनन्तराज रुइटेल र रामप्रसाद पुरासैनीले उक्त ऐन विरूद्ध रिट निवेदन दर्ता गराएका थिए। संशोधित व्यवस्थाले गर्दा टेन्डर आह्वान गर्दा पत्र पत्रिकामा सूचना निकाल्नुपर्ने अवस्था हटेको जसका कारण मिडियाहरू आर्थिक संकटमा पर्न सक्ने लगायतका जिकिर गर्दै उहाँहरूले रिट दर्ता गराएका हुन्। उक्त रिटले कानूनी व्यवस्थामाथि प्रश्न उठाएको निवेदन सर्वोच्चको संवैधानिक इजलासमा सुनवाई हुने सर्वोच्च प्रशासनले जनाएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे र सभामुख डोलप्रसाद अर्याल बीच भेटवार्ता भएको छ। सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा आज मध्याह भएको भेटमा समसामयिक राजनैतिक परिस्थिति, संसद सञ्चालन तथा पछिल्ला राष्ट्रिय घटनाक्रमबारे छलफल भएको हो। भेटका क्रममा नेता आङदेम्बेले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति सभामुखको ध्यान आकर्षण गराउँदै देशमा शान्ति सुरक्षा कायम गर्न प्रभावकारी पहल आवश्यक रहेको बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुने पनि बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
1: आफन्त को हाथ हाथ मा पुर्याउन IME गरौ।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर डीजे परेको विषयमा सुनसरीबाट शुरू भएको विवादले उग्र रूप लिएपछि मोरङ प्रशासनले जिल्लामा डीजे ठूलो आवाज दिने साउन्ड सिस्टम प्रयोगमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै मोरङ जिल्लाभर डीजे प्रयोग गर्न निषेध गरेको हो। सुनसरीको देवाञ्ज गाउँपालिका 3 कप्तानगंजमा आइतबार राति डीजे बजाउने विषयबाट शुरू भएको विवादले उग्र रूप लिएपछि स्थानीय प्रशासनले गोली चलाउँदा एकजना मृत्यु भएको थियो। र लघु वित्त तथा वित्तीय संस्थाबाट पीड़ित एक समूहले आफ्ना माग कार्यान्वयनको दवाब दिन काठमाडौँको माइतीकर मण्डलामा सामूहिक आमरण अनसन शुरू गरेको घोषणा गरेको छ। यसअघि लघु वित्त पीड़ितका एक समूहले सरकारसँग वार्ता गरेर आन्दोलन स्थगित गरेको थियो, तर आजदेखि अर्को समूहले लघु वित्त पीड़ितले न्याय नपाएको भन्दै आमरण अनसन शुरू गरेको हो। नेपाली खबर अहिलेलाई यति नै। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हातखुट्टा भाँचिएको, नसा च्याप्पिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
1: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
2: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयु सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन।

0: सो लाभली मलाई त अहिले डोली चढी हालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घरकोट बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
11: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9842508840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
12: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइललाई

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। डाक्टरको आन्दोलनले देशभरको स्वास्थ्य सेवा प्रभावित, स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह। सुनसरी घटनालाई लिएर पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन जारी। पहिरोका कारण अवरुद्ध नारायणगढ मोगलिन सड़क खोल्यो। मध्य नेपालदेखि पश्चिमतर्फ मनसुन सक्रिय। पछिल्लो समय मानव तस्करीको स्वरूप परिवर्तन हुँदै भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरूपयोग बढ्दो। अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनले ट्यालको मुद्दा टुङ्ग्याउन 5.5 अर्ब डलर तिर्ने प्रस्ताव। झण्डै 69,000 मुद्दा टुङ्गिने दावी। र टेस्ट क्रिकेटमा वेस्ट इन्डिजका अलराउन्डर ग्रिप्सको कृतिमानी बलिङ, लगातार 5 मेडन ओभरमा विकेट लिए। नेपाल खबरमा अब पूरा खबर। स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा आज देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका अन्य सेवाहरू प्रभावित भएका छन्। नेपाल चिकित्सक संघले दोषीमाथि कानूनी कार्यवाहीको माग गर्दै बहिरङ, ओपिडी लगायतका नियमित सेवा बन्द गरेपछि हजारौं बिरामी उपचार सेवाबाट वञ्चित भएका छन्। देशका विभिन्न अस्पतालमा ओपिडी सेवा बन्द हुँदा उपचारका लागि बिरामी पुगेका बिरामीहरू मर्कामा परेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न अस्पताल सहित देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा नियमित उपचार सेवा प्रभावित भएको छ। चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कडा कार्यवाही नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएको छ। गएको शनिबार वीरगंजको नारायणी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो। आक्रमणबाट डाक्टर रामको टाउकोमा गम्भीर चोट लागेको र उहाँको अहिले राष्ट्रिय ट्रामा सेन्टरमा उपचार भइरहेको संघले जनाएको छ। घटनापछि दोषीलाई पक्राउ गरी कानून अनुसार कारवाही गर्न माग गर्दै डाक्टरहरू आन्दोलनमा उत्रिएका हुन्। स्वास्थ्य तथा स्वच्छता मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुर्व्यवहारका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आज चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकको सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति निकालेर स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गर्नुभएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा गएको आइतबार भएको घटनापछि सुनसरी मोरङ क्षेत्रको सुरक्षा अवस्था झन्डै तनावपूर्ण बनेको छ। घटनाको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले आज पनि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गर्दै सड़क अवरुद्ध गरेका छन्। अवस्था थप तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले इटरीबाट पश्चिमतर्फ जाने गाड़ी सञ्चालनमा रोक लगाएको छ। यता नारायणगढ मुगलिन सड़क खण्ड अन्तर्गत मुगलिन नजिकै इच्छा कामना गाउँपालिका 5 खहरे खोलामा सुक्खा पहिरो खसेपछि अवरुद्ध भएको सड़क सञ्चालनमा आएको छ। आज बिहान झण्डै 8:30 बजे ढुङ्गा सहितको सुक्खा पहिरो सड़कमा खसेपछि सड़क पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरो हटाउने कार्य सम्पन्न भएपछि सड़क दिउँसो 1:15 बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिनुभयो। सड़क खुलेसँगै पहिरोका कारण दुवैतर्फ रोकिएका गाड़ी गन्तव्यतर्फ अघि बढेका छन्। यात्रु तथा चालकलाई भने वर्षायाममा पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। देशका विभिन्न भागमा मनसुनी गतिविधि सक्रिय रहँदा पश्चिमदेखि मध्य नेपालका धेरै जिल्लामा वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएको 2 घण्टामा सबैभन्दा बढी वर्षा परासीको बर्दघाट क्षेत्रमा मापन गरिएको छ। त्यहाँ 19 मिलिमिटर वर्षा भएको छ। त्यसै गरी अहिले बाँके, दाङ, गुल्मी, अर्घाँची, पाल्पा, रूपन्देही, नवलपरासी, नवलपुर, सिन्धुपाल्चोक, काठमाडौँ र सिन्धुली लगायतका जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। केही ठाउँमा मेघगर्जन र चट्याङ सहित वर्षा हुने सम्भावना पनि रहेको छ। मनसुनी प्रणाली अहिले पनि नेपालभर सक्रिय रहेकाले आउँदा केही दिनसम्म क्षेत्र सहित आसपासका जिल्लाहरूमा वर्षा जारी रहने महाशाखाले जनाएको छ। मानव बेचबिखनको स्वरूप पछिल्लो समय परिवर्तन हुँदै गएको तथ्याङ्क सार्वजनिक भएको छ। भिजिट भिसा तथा व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग गर्दै मानव नै तस्करीको प्रमुख माध्यम बन्दै गएको छ। विश्व मानव बेचबिखन विरुद्धको दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी नकुल पोखरेलले प्रस्तुत गरेको कार्यपत्रमा आन्तरिक तथा अन्तर्राष्ट्रिय मानव बेचबिखनका नयाँ प्रवृत्ति र चुनौतीहरूबारे जानकारी गराएको छ। कार्यपत्र अनुसार नेपालभित्र मनोरञ्जन क्षेत्रमा हुने यौन तथा श्रम शोषण प्रमुख समस्याका रूपमा देखिएका छन्। गएको आर्थिक वर्ष 82-83 ब्युरोमा दर्ता भएका 20 आन्तरिक बेचबिखनका मुद्दामा 21 पीड़ित रहेकामा 19 बालबालिका रहेका थिए। पीड़ित मध्ये विशेष गरी 18 मुनिका किशोरी र दलित समुदायका व्यक्तिको संख्या उल्लेख रहेको ब्युरोले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरमा पनि मानव बेचबिखनको स्वरूप परिवर्तन भएको देखिएको छ। भारतमा पिरामिड शैलीको नेटवर्किङ ठगी, किशोरीहरूको अण्डा निकाल्ने कार्य तथा चीनमा विवाहको प्रलोभन देखाएर हुने ओसार पसार सक्रिय रहेको कार्यपत्रमा उल्लेख छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-6601, 98578-35990, 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333, 493-555।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। यस वर्ष हिजो साउन 11 देशभर कुल 85.72% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागको तथ्याङ्क अनुसार रोपाई हुने 13,70,692.13 हेक्टर क्षेत्रफल मध्ये 11,74,392.45 हेक्टरमा धान रोपाई भएको छ। प्रदेशगत रूपमा मध्यप्रदेशमा सबैभन्दा बढी 77.88% रोपाई भएको छ। कोशी प्रदेशमा 86 प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा 98% रोपाई सम्पन्न भएको छ। बागमती प्रदेशमा 87.09%, कर्णाली प्रदेशमा 88.22%, गण्डकी प्रदेशमा 80.72% रोपाई सम्पन्न भएको छ। त्यसै गरी मध्य प्रदेशमा 77.88% रोपाई भएको छ। कोशी प्रदेशमा 86.97% रोपाई भएको कृषि विभागले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो 24 घण्टामा 3 जनाको ज्यान गएको र विपदजन्य 42 घटना भएको जानकारी दिएको छ। प्राधिकरणका अनुसार पहिरोमा परि 3 जनाको ज्यान गएको छ। यस अवधिमा सर्पदंशका 12, पहिरोका 12, आगलागीका 7, ठूलो वर्षाका 6, जनावर आक्रमणका 3, बाढीका 1 र भूकम्पको 1 घटना भएका छन्। ती घटनाबाट 34 जिल्ला प्रभावित भएका प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सर्पदंशबाट 12, पहिरोबाट 4, आगलागीबाट 2, ठूलो वर्षाबाट 1 र जनावरको आक्रमणबाट 2 गरी 21 जना घाइते भएका छन्। विपदका घटनाबाट अनुमानित 1,22,45,000 बराबरको क्षति भएको छ। त्यसै गरी देशभर 9 सड़क खण्ड अवरुद्ध छन् भने 22 चौपायातर्फ क्षति भएको प्राधिकरणले जनाएको छ। अब विदेशको खबर। अमेरिकी बहुराष्ट्रिय स्वास्थ्य सेवा कम्पनी जोनसन एण्ड जोनसनले ट्याल्कम बेबी पाउडरका कारण डिम्बाशय क्यान्सर भएको भन्दै दायर गरेका हजारौं मुद्दा टुङ्ग्याउन 5.5 अर्ब अमेरिकी डलर तिर्ने प्रस्ताव गरेको छ। यो भनेको नेपाली मुद्रामा 8,45,000,000,000 रुपियाँ हुन्छ। कम्पनीको अनुसार यो सम्झौताले अमेरिकाभरिका संघीय र राज्य अदालतमा रहेका झण्डै दावीकर्ताले स्वीकृति दिनुपर्नेछ। ट्यालकम एक नरम खनिज हो। यसको प्रयोग लामो समयदेखि बेबी पाउडर र विभिन्न सौन्दर्य सामग्रीमा गरिँदै आएको थियो, तर यसले क्यान्सरको जोखिम बढाउन सक्ने चिन्तापछि यसको प्रयोग क्रमशः घट्दै गएको छ। अब खेल खबर। वेस्ट इन्डिजका अलराउन्डर जस्टिन ग्रेभ्सले लगातार 5 मेडन ओभरमा विकेट लिँदै टेस्ट क्रिकेटमा कीर्तिमान बनाएका छन्। पाकिस्तानसँगको पहिलो टेस्ट तेस्रो दिनमा उनले यो कीर्तिमान बनाएका हुन्। 32 वर्षीय ग्रेभ्सले पाकिस्तानको पहिलो पारीको 64, 66, 68 र 70 त्यसै गरी 72 ओभरमा मेडन राख्दै 5 विकेट लिएका हुन्। त्यही दिन यसअघि 6 ओभर गरेका ग्रेभ्सले 27 रन दिएर कुनै विकेट पनि लिएका थिएनन्। ग्रेभ्सले 2016 जोहानेसबर्गमा घरेलु टोली दक्षिण अफ्रिकासँगको खेलमा इङ्ल्यान्डका तीव्र गतिका पूर्व बलर स्टुअर्ट ब्रोडले बनाएको लगातार 4 मेडन ओभरको कीर्तिमान तोडेका हुन्। एक समय 4 गुमाएर 244 रन बनाएको पाकिस्तानले 282 रन बनाउँदै सबै विकेट गुमाउन पुग्यो। पाकिस्तानका सान मसुदले 109, इमाम उल हकले 63 रन बनाए। त्यसै गरी वेस्ट इन्डिजले पहिलो पारीमा साई होपको 92, काभम हजको 84 रनको मद्दतमा 311 रन बनाएको थियो। त्यस्तै दोस्रो पारीको ब्याटिङ थालेको वेस्ट इन्डिजले तेस्रो दिनको खेल सकिँदा 7 गुमाएर 126 रन बनाएको छ। वेस्ट इन्डिजले 155 रनको अग्रता लिएको छ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। डाक्टरको आन्दोलनले देशभरको स्वास्थ्य सेवा प्रभावित। स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह। सुनसरी घटनालाई लिएर पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन जारी। पहिरोका कारण अवरुद्ध नारायणगढ मुगलिन सडक खुल्यो। मध्य नेपालदेखि पश्चिमतर्फ मनसुन सक्रिय। पछिल्लो समय मानव तस्करीको स्वरूप परिवर्तन हुँदै भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग बढ्दो। अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनले ट्यालकम मुद्दा टुङ्ग्याउन 5.5 अर्ब डलर तिर्ने प्रस्ताव स्वीकृत। झण्डै 69,000 मुद्दा डुङ्गिने दावी। र टेस्ट क्रिकेटमा वेस्ट इन्डिजका अलराउन्डर ग्रिप्सको कीर्तिमानी बलिङ। लगातार 5 ओभरमा विकेट लिए।
6: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
7: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
6: विशेषताहरू रु 2 करोडसम्मको कर्जा सुविधा।
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: साली नदीको शिर,
10: मणिचूडको काख,
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
10: शान्ति र आनन्दको अनुभूति,
9: भीडभाडबाट टाढा,
10: सहरबाट नजिकै।
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
10: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
6: विस्तृत जानकारीका लागि फोन नम्बर 98 61 49 56 66 र 98 41 29 54 81। वेबसाइट jhule.com.nt।
11: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
12: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानीज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
13: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242 44 28 242।
14: Come once, you will certainly be benefited.
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको गोकर्णेश्वर नगरपालिका 9 पानी ट्याङ्की सडकमा गइराति स्कुटर दुर्घटना हुँदा चालकको ज्यान गएको छ। बागमती प्रदेश 02036 P4441 नम्बरको स्कुटर दुर्घटना हुँदा नामथर र वतन नखुलेका एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको हो। अभद्र व्यवहार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौँबाट 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुरका 42 वर्षीय आशिष मोक्तान तथा काभ्रेका 41 वर्षीय लोकमान मोक्तान रहेको, त्यसै गरी 44 वर्षीय मोहन सिंह मोक्तान रहेका छन्। काठमाडौँ महानगरपालिका 12 टेकुमा सार्वजनिक ठाउँमा आवतजावत गर्ने सर्वसाधारण मानिस तथा महिलाहरूलाई समेत गालीगलोज गर्ने, धाकधम्की तथा दुःख हैरानी दिए अभद्र व्यवहार गर्ने तथा गाडी आवागमन समेत बाधा अवरोध पुर्याएको आरोपमा उनीहरू पक्राउ परेका हुन्। र वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रौतहटका 30 वर्षीय मुन्ना चौधरी, मोरङका 47 वर्षीय भूमिका देवान, भोजपुरकी 43 वर्षीय विमला थापा, दैलेखका 41 वर्षीय केशव बहादुर साई र मोरङका 35 वर्षीय विनु श्रेष्ठ रहेका छन्। मुन्नाले अल्बानिया पठाइदिने भन्दै 1 जनाबाट 1,66,000, भूमिकाले अल्बानिया नै पठाइदिने भन्दै 1 जनाबाट 1,50,000, विमलाले मलेसिया पठाइदिने भन्दै 1 जनाबाट 4,48,000, केशवले जर्जिया लगायतका देशहरू पठाइदिने भन्दै 8 जनाबाट 88,50,000 रुपियाँ लिएर सम्पर्कविहीन भएका थिए। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। डाक्टरको आन्दोलनले काठमाडौँ उपत्यका सहित देशभरका अस्पतालको सेवा प्रभावित, स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह। पछिल्लो समय मानव तस्करीको स्वरूप परिवर्तन हुँदै भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग बढ्दो। र वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा 5 जना पक्राउ। अहिलेलाई चार भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै। म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73099 98074646

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर घर बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: अन्ठानब्बे 5 50 54 5 94

0: नगरपालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा ईईजी ईसीटी सहितको मनोरोग सेवा
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-493-738 मोबाइल 98550-88002
4: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
5: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
6: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97-45-23-91-63
8: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर
9: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना स्यालेरी 100 ORM प्लस खाना बस्न फ्री हाउसकिपिङ क्लिनर 150 जना स्यालेरी 90 ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला कम्पनीबाट उपलब्ध गरिने सेवाहरू कर्मचारीको छोराको विवाहमा 100 ORM कर्मचारीको छोरीको विवाहमा 150 ORM बाल बच्चा छात्रवृत्ति कर्मचारीको बच्चाले कक्षा 10-12 डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र करियर वृद्धि र पदोन्नति गर्ने अवसर प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ
8: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
9: 056-49-0034
8: माडी सम्पर्क 98-426-43-211 98-142-076-04 र 98-550-58-369

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 5 o'clock. अहिले 5 बजे को साम.
4: समय को ख्याल रखों.
5: Swadesh FM 93.2 megahertz.

नेपाली रेडियो नेटवर्कको साँझ पाँच बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। जावलाखेल स्थित हेलियस हस्पिटलमा उपचारका क्रममा आज उहाँको 83 वर्षको उमेरमा निधन भएको हो। गण्डकी प्रदेशका पूर्व मन्त्री मेघलाल श्रेष्ठले पूर्व उप प्रधानमन्त्री श्रेष्ठको निधनको पुष्टि गर्नुभएको छ। उहाँले श्रेष्ठको शव बुधबार बिहान 8 बजेदेखि 11 बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने बताउनुभयो। तत्पश्चात शवयात्रा सहित पशुपति आर्यघाटमा दाह संस्कारका लागि लगिनेछ। कंग्रेस सभापति गगन थापाले 7 साउनमा नेता श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता मनोनित गरेको घोषणा गर्नुभएको थियो। वीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालभित्रको तोडफोडको घटनाले नयाँ मोड लिएको छ। उपचारका क्रममा भएको हिंसात्मक घटनापछि सुरक्षाको ग्यारेन्टी नभएको भन्दै अस्पतालमा कार्यरत 68 जना चिकित्सकले सामूहिक रूपमा राजीनामा दिएका छन् भने आन्दोलनलाई थप कड़ा बनाउँदै आकस्मिक सेवा समेत ठप्प पारेका छन्। गत शनिबार एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै ड्यूटीमा रहेका डाक्टर प्रमोद राममाथि कुटपिट गरेका थिए। उक्त घटनापछि अस्पतालभित्र चिकित्सकहरू असुरक्षित महसुस गरिरहेको बताउँदै उनीहरूले दोषीमाथि तत्काल कानूनी कार्यवाही र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्। पहिरो पन्छाइएसँगै मुगलिन नारायणगढ सड़क खण्ड सञ्चालनमा आएको छ। मुगलिन नजिकै रहेको सड़क खण्ड अन्तर्गत खहरी खोलामा सुक्खा पहिरो खस्दा मंगलबार दिउँसो 3 बजेदेखि सड़क दुईतर्फे अवरूद्ध भएको थियो। यसअघि पनि पहिरो खसेर मुगलिन नारायणगढ सड़क खण्ड अवरूद्ध थियो। करिब 4.5 घण्टापछि पहिरो पन्छाएपछि अहिले त्यहाँ सवारी सञ्चालनमा आएको छ। पहिरो हटाएर सवारी सञ्चालन भएको 2 घण्टापछि फेरि आज पुनः पहिरो खसेर सड़क अवरूद्ध बनेको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। एमबीबीएसको प्रश्न पत्र आउट प्रकरणमा थप दुईजना पक्राउ परेका छन्। रौतहटको राजदेवी नगरपालिका चारका 25 वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल घर भएका 31 वर्षीय अब्दुल सानी हाकिम छन्। उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले पक्राउ गरेको हो। यसअघि प्रश्न पत्र आउट प्रकरणमा दुईजना पक्राउ परेका थिए। यो सँगै पक्राउ पर्ने व्यक्तिको संख्या 4 पुगेको छ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाका लागि केन्द्रीय प्रतिनिधि खटाउने भएको छ। पूर्व सभापति शेरबहादुर देउवासँग निकट रहेको संस्थापन इतर समूहले राष्ट्रिय भेलाको तयारीका लागि 165 वटा निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउने तयारी गरेको हो। इतर समूहको प्रचार प्रसार समितिका संयोजक मेन विश्वकर्माले 16 साउनसम्म केन्द्रीय प्रतिनिधि खटाउने आन्तरिक तयारी भइरहेको जानकारी दिनुभएको छ। प्रदेश अनुसार बैठक बसेको छ। प्रदेशले नाम दिएपछि 16 गते 165 क्षेत्रमै प्रतिनिधि खटाउँछौ उहाँको भनाइ छ। गत पौषमा सम्पन्न विशेष महाधिवेशनमा सहभागी नपाएका नेताको समूहले 29 साउनका लागि काठमाडौँमा राष्ट्रिय भेलाको घोषणा गरेका छन्। अवस्थ यसका साथै नेपाली खबर अहिलेलाई यति नै। अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: दुवै भाचे जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइ हाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी इसीजी सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
5: अनुहार भरि कालो पोतो छन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यसले

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC, Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narayanagarh, Phone 056-490-374, 98-510-61-356-356.
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-510-60।
5: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
5: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98-550-60-359 र 98-550-67-359।
7: यो रमाइलो माडी घुम्दा घुम्दै 2:30 बजे लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
8: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पनि चित्त बुझाउनु त होला नि।
9: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 6 o'clock. अहिले 6 बजेको छ.
4: सीधा कुरा, प्रश्न विचार, उजालो रेडियो नेटवर्क. अहिले बेलुकीको 6 बज्यो.
5: यो समय किसान पाइप प्रोडक्ट्स प्रालीको हो.
4: राष्ट्रको शान. किसान
5: अ कम्प्लिट पाइपिङ सोल्युसन्स.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: चिकित्सक संघको आन्दोलनले देशभर स्वास्थ्य सेवा प्रभावित, सेवा नरोकी वार्तामा आउन सरकारको आग्रह। सुनसरी घटनालाई लिएर आज पनि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन।
0: खहरे खोलामा पहिरो खस्ता नारायणगढ मुगलिन सड़क खण्ड अवरुद्ध, सञ्चालनमा ल्याउन समय लाग्ने। भोलि बिहान धौलीगंगा बाँध खोलिँदै महाकाली किनारमा सतर्क रहन आग्रह।
1: असार महिनामा खपत गरेको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको शुल्क भदौको बिलमा मिलाउने प्राधिकरणको तयारी।
2: उहाँहरूले तिरिसकेको घाट रकमलाई अग्रिम भुक्तानी मानेर अब भदौको बिल रकम समाहरण छ।
0: जापानमा शक्तिशाली भूकम्प, एउटा सपिङ सेन्टरमा कैयौं मानिस फसे, सुनामीको चेतावनी फिर्ता।
1: र काफा भलिबल च्याम्पियनसिपमा 6 खेल हारेको नेपाल अन्तिम स्थानमा, फ्रान्सको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा जिदान नियुक्त।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनका कारण आज देशभरको नियमित स्वास्थ्य सेवा प्रभावित बनेको छ। सरकारी, निजी तथा गैर सरकारी अस्पतालहरूमा आकस्मिक सेवा बाहेक धेरैजसो सेवा बन्द हुँदा उपचारका लागि अस्पताल पुगेका बिरामीहरू प्रत्यक्ष प्रभावित भएका छन्। वीरगंजको नारायणी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछि पर्सा जिल्ला प्रशासन कार्यालयमा भएको दुर्व्यवहारको विरोधमा चिकित्सक संघ देशभर आकस्मिक बाहेका सेवा ठप्प बनाएर आन्दोलनमा आएको हो। आन्दोलनका कारण देशभरका अस्पतालमा सबैभन्दा बढी असर बहिरङ्ग अर्थात ओपीडी सेवामा परेको छ। बिहानै अस्पताल पुगेका धेरै बिरामीहरू उपचार नपाएर फर्कनु परेको छ। विशेष गरी दीर्घ रोग भएका बिरामी, नियमित फलोअपमा आउने बिरामी, परीक्षणका लागि समय लिएका बिरामी तथा शल्यक्रियाको तयारीमा रहेका सेवाग्राहीहरू बढी प्रभावित भएका छन्। आन्दोलनको असर काठमाडौँ उपत्यकाका ठूला अस्पतालदेखि देशका विभिन्न जिल्लाका अस्पतालसम्म परेको छ। स्वास्थ्य तथा कडी सुरक्षा व्यवस्था हुन नसकेको भन्दै आन्दोलन गर्न बाध्य भएको बताएको छ। गएको शनिबार नारायणी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर प्रमोद राय सहित चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि कुटपिट भएको थियो। आक्रमणबाट डाक्टर रामको टाउकोमा गम्भीर चोट लागेको र अहिले उहाँको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको संघले जनाएको छ।
1: यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द भएको प्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। आयोगले आज विज्ञप्ति निकालेर नारायणी अस्पताल वीरगंजका डाक्टर प्रमोद राममाथि कुटपिट र तोडफोड भएको विरोधमा देशभर नियमित स्वास्थ्य सेवा ठप्प पारिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। चिकित्सकहरूले आकस्मिक बाहेकका सेवा बन्द गर्दा सर्वसाधारण उपचारबाट वञ्चित भएको र यसले नागरिकको मौलिक हक हनन भएको आयोगको ठहर छ। चिकित्सकमाथि आक्रमण हुनु निन्दनीय र कानुनी शासनमाथिको चुनौती भए पनि स्वास्थ्य जस्तो अत्यावश्यक सेवा रोक्न नमिल्ने आयोगको भनाइ छ। आयोगले कुटपिटमा संलग्न दोषीलाई तत्काल कानुनी कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ। साथै लाखौं बिरामीको जीवन जोखिममा नपारी तत्काल सेवा सुचारू गर्न र वार्ताबाटै समस्याको समाधान खोज्न सरकार, आन्दोलन र चिकित्सक तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।
0: सुनसरीको दिवानगंज गाउँपालिका वडा नम्बर 3 कप्तानगंजमा अस्ति आइतबार भएको घटनापछि सुनसरी र मोरङ क्षेत्रको सुरक्षा अवस्था अझै सामान्य बन्न सकेको छैन। घटनाको विरोधमा प्रदर्शनकारीहरू सडकमा निस्किएपछि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा आज पनि प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरेपछि सुनसरी खण्डको यातायात सेवा प्रभावित बनेको छ। विशेष गरी पकलेदेखि कोशी ब्यारेजसम्मका विभिन्न क्षेत्रमा गाडी आवागमन प्रभावित बनेको छ। अस्ति दिवानगंज गाउँपालिका 3 कप्तानगंजमा दुई समूह बीच भएको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा एकजनाको ज्यान गएको थियो। घटना जुन दोषीमाथि कारवाही र सुरक्षाको माग गर्दै प्रदर्शन भइरहेको प्रदर्शनकारीहरूले बताएका छन्। लगातारको प्रदर्शनका कारण स्थानीय क्षेत्रमा जनजीवन समेत प्रभावित बनेको छ। सुरक्षा अवस्था बिग्रदै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले दक्षिणी क्षेत्रका विभिन्न ठाउँमा कर्फ्यू तथा निषेधाज्ञा जारी गरेको थियो। प्रशासनका अनुसार अहिले पनि संवेदनशील क्षेत्रमा

0: धेरै व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने गरी निषेधाज्ञा यथावत छ। यस्तै अनिश्चितकालीन कर्फ्यू हरिनगर बजार क्षेत्र, बुटाहा बजार क्षेत्र, कप्तानगंज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र दिवानगंज बजार क्षेत्रमा कायमै रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको पछिल्लो विज्ञप्तिमा भनिएको छ। प्रदर्शनका कारण यातायात व्यवस्थापनमा चुनौती देखिएपछि स्थानीय प्रशासनले इटहरीबाट पश्चिमतर्फ चल्ने गाडीमा समेत रोक लगाएको छ।
1: यता धनुषामा सामाजिक सद्भाव र धार्मिक संस्कृतता कायम राख्दै आपसी भाइचारा मजबुत बनाउने उद्देश्यले सर्वपक्षीय सद्भाव बैठक सम्पन्न भएको छ। बैठकले कुनै पनि वाहनामा धार्मिक, सामाजिक तथा सामुदायिक सद्भावमा खल्ल पुर्याउने गतिविधि हुन नदिन प्रतिबद्धता व्यक्त गरेको छ। पछिल्लो समय छिमेकी जिल्लामा भएका केही संवेदनशील घटनापछि धनुषामा समेत त्यस प्रकारका गतिविधि रोक्न देखिन थालेपछि सम्भावित जोखिम न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाको समन्वयमा सर्वपक्षीय बैठक आयोजना गरिएको हो। बैठकमा राजनीतिक दलका प्रतिनिधि, पालिकाका जनप्रतिनिधि, हिन्दू तथा मुस्लिम समुदायका अगुवा, नागरिक समाजका प्रतिनिधि, संचारकर्मी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकले विरोध प्रदर्शनका नाममा हुने तोडफोड, आगजनी, हिंसात्मक गतिविधि तथा व्यक्तिगत र सरकारी सम्पत्तिमा क्षति पुर्याउने कार्यमा संलग्न व्यक्तिमाथि प्रचलित कानून बमोजिम कडा कारवाही गर्ने निर्णय गरेको छ। यस्तै फेसबुक, टिकटक लगायत सामाजिक सञ्जाल मार्फत कुनै समुदाय, धर्म वा समूहप्रति घृणा फैलाउने, धार्मिक द्वेष उत्पन्न गर्ने तथा सामाजिक सद्भाव बिगार्ने किसिमका सामग्री प्रकाशन वा प्रसारण गर्ने गतिविधिलाई नियन्त्रण गर्ने निर्णय पनि भएको छ। यसैबीच जिल्ला प्रशासन कार्यालय मोरङले मेला महोत्सव एवं रातको समयमा सञ्चालन हुने रेस्टुरेन्ट एवं क्लबहरूमा प्रयोग हुँदै आएको डिजे निषेध गरेको छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवन राज कोइरालाले आज विज्ञप्ति निकालेर जिल्लाभित्र कुनै पनि मेला महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण लगायत कार्यक्रममा अर्को सूचना जारी नभएसम्म डिजे प्रयोग गर्न निषेध गरिएको जनाउनु भएको छ। यो सूचना विपरीत कसैले डिजे प्रयोग गरे वा गराएको पाइएमा कानून बमोजिम कारवाही हुने विज्ञप्तिमा उल्लेख छ।
0: नारायणगढ मुगलिन सडक खण्ड अन्तर्गत मुगलिन नजिकै इच्छाकामना गाउँपालिका वडा नम्बर 5 खहरे खोलामा फेरि पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ। पटक पटक पहिरो खस्ने त्यस क्षेत्रमा आज बिहान खसेको सुक्खा पहिरो हटाएर दिउँसोदेखि दुईतर्फी गाडी चलाइएको थियो। पहिरो पन्छाएर गाडी चलाएको केही समयपछि बेलुका पौने 5 बजे त्यही ठाउँमा फेरि पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। डिभिजन सडक कार्यालय चितवनका अनुसार झन्डै 40 मिटर माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेको छ। पहिरो पन्छाउन काम सुरु गरेको भए पनि सडक पूर्ण रूपमा सुरक्षित बनाएर सञ्चालनमा ल्याउन केही समय लाग्ने जनाइएको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार पहिरो हटाउन कम्तीमा 2 घण्टा लाग्ने अनुमान छ। यद्यपि पहिरो खस्ने क्रम नरोकिएमा थप समय पनि लाग्न सक्ने उहाँले बताउनुभयो। खहरे खोलाको क्षेत्र नारायणगढ मुगलिन सडकको सबैभन्दा जोखिमयुक्त ठाउँ मध्येको एक मानिन्छ। बखायाम सुरु भएसँगै त्यस क्षेत्रमा सुक्खा पहिरो, ढुङ्गा खस्ने र सडक अवरुद्ध हुने घटना दोहोरिँदै आएका छन्। प्रहरीले अनावश्यक जोखिम नलिन, पहिरो प्रभावित क्षेत्रमा रोकिएर नबस्न र सडक खुलेपछि पनि सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ। नारायणगढ मुगलिन सडक खण्ड काठमाडौँलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख राजमार्ग हो।
1: नेपाली काङ्ग्रेसका नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। उहाँको ललितपुरको जावलाखेलमा रहेको हेलियस हस्पिटलमा उपचारका क्रममा आज निधन भएको काङ्ग्रेसका प्रवक्ता देवराज चालिसीले जानकारी दिनुभयो। नेता श्रेष्ठको शव भोलि पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि शव यात्रासहित पशुपति आर्यघाटमा दाह संस्कारका लागि लगिने प्रवक्ता चालिसीले बताउनु भएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। असार महिनामा खपत भएको बिजुलीमा लिएको भ्याट कसरी फिर्ता हुन्छ भन्ने बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
3: NBL सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चिकित्सक संघको आन्दोलनले देशभर स्वास्थ्य सेवा प्रभावित, सेवा नरोकी वार्तामा आउन सरकारको आग्रह, स्वास्थ्य सेवा रोकिएको बारे मानव अधिकार आयोगद्वारा ध्यान आकर्षण, सुनसरी घटनालाई लिएर आज पनि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन, मोरङमा डिजे निषेध, खरे खोलामा पहिरो खस्दा नारायणगढ मुगलिन सडक खण्ड फेरि अवरुद्ध, सञ्चालनमा आउन केही समय लाग्ने नेपाली काङ्ग्रेसका नेता एवं पूर्व उप प्रधानमन्त्री गोपाल मान श्रेष्ठको निधन लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। काठमाडौँ उपत्यकादेखि पश्चिमतर्फका विभिन्न क्षेत्रमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय पश्चिमी भूभागमा वर्षा बढी केन्द्रित देखिएको छ। महाशाखाका अनुसार एक घण्टामा सुर्खेतमा 22.6 मिलिमिटर वर्षा मापन भएको छ। त्यसै गरी सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, रोल्पा, बागलुङ लगायत जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पूर्वी क्षेत्रको तुलनामा अहिले वर्षाको गतिविधि पश्चिम नेपालतर्फ बढी सक्रिय रहेको महाशाखाले जनाएको छ। वर्षाको यो क्रम आउँदो केही दिनसम्म जारी रहने अनुमान छ। मौसम पूर्वानुमान अनुसार आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। त्यस्तै भोलि दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान छ।
0: यसैबीच भोलि बिहान भारततर्फ रहेको धौलीगंगा जलविद्युत आयोजनाको बाँध सफाईका लागि खोलिने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले चेतावनी जारी गरेको छ। प्रशासनले सूचना निकालेर भोलि बिहान 6 बजेदेखि पर्सि बिहिबार बेलुका 6 बजेसम्म झण्डै 36 घण्टा धौलीगंगा पावर स्टेशनको स्लुइस गेट सफाईका लागि बाँध खोल्ने जानकारी गराएको हो। बाँध खोलेसँगै नदीको जलस्तर बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले नदी किनारका बासिन्दालाई सतर्क रहन भनेको छ। बाँध खुल्ला रहने अवधिमा तथा त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ्न सक्ने सम्भावना रहेकोले नदी किनारमा सचेततापूर्वक मात्रै आवाजात गर्न, नदीमा माछा मार्न, ढुङ्गा बालुवा संकलन गर्न तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरेको छ। पालिका, सुरक्षा निकाय तथा सम्बन्धित सरकारवालालाई पनि आवश्यक तयारी र सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।
1: आन्तरिक राजस्व विभागले असार महिनाको बिजुली खपत मूल्य अभिवृद्धि कर नलाग्ने बताएपछि उपभोक्ताहरूले तिरिसकेको रकम कसरी फिर्ता पाइन्छ भनेर चासो राखेको पाइन्छ। विद्युत प्राधिकरणले असार महिनामा खपत गरेको विद्युतकै बिलमा भ्याट जोडेपछि साउन पछिकोमा मात्रै लागू हुनुपर्ने भन्दै उपभोक्ताले विरोध गरेका थिए। राजस्व विभागले पनि आर्थिक ऐनअनुसार साउन 1 गतेदेखि खपत भएको बिजुलीमा मात्र भ्याट लाग्ने जनाएको हो। अब प्राधिकरणले असारमा उठाएको कर उपभोक्तालाई कसरी फिर्ता गर्छ भनेर साथी कृष्ण शर्माले नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकाललाई सोध्नु भएको छ।
6: आन्तरिक राजस्व कार्यालयले हिजो एउटा सार्वजनिक सूचना गरेका छ। सो अनुसार चाहिँ अब असारसम्मको खपतमा भ्याट नलाग्ने भन्ने खालको जानकारी आएको छ। अब त्यो अनुसार असारसम्मको खपतमा लाग्दैन
7: भनेपछि फिर्ता पाउने कि समायोजन के हुन्छ?
6: समायोजन हुन्छ। अब उहाँले तिरिसकेको घाट रकमलाई अग्रिम भुक्तानी मानेर अब भदौको बिल रकम समायोजन छ।
7: त्यसका लागि प्राधिकरणको आन्तरिक प्रणाली केही फेरबदल गर्नुपर्ने हो कि के कसरी काम हुन्छ?
6: गर्नुपर्छ। एउटा सिस्टम लागू भइसकेको छ। अब त्यो बिलिङ प्रणालीमा हामी अब यसमा चाहिँ मन्त्रालयसँग सल्लाह गरेर काम गर्दैछौँ।
7: असारको विद्युत महसुलमा भ्याट लगाउन पाइँदैन भन्ने त यसै पनि थाहा थियो, तर थाहा हुँदा हुँदै पनि प्राधिकरणले लिनै पर्ने कारण चाहिँ के थियो?
6: अब यस्तो हो, यो भनेको चाहिँ अब निरन्तर दिने सार्वजनिक सेवा हो होइन। अब बिजुलीको बिल 18 हुँदैन, हाम्रो 1 गतेदेखि लिएर मसान्तसम्म नै रिडिङ हुन्छ होइन। त्यसले गर्दाखेरि यो ट्रान्जेक्सन फेजमा चाहिँ त्यस्तो अवस्था आउँछ। घाट निर्देशिकामा पनि त्यो प्रश्न थिएन र हामीले मौखिक सल्लाह गर्दा पनि अब घाटको खास फन्डामेन्टल नियम नै छ, जुन बेला बिल जारी हुन्छ त्यो बेलामा चाहिँ घाट आकर्षित हुन्छ भन्ने नै थियो होइन। अब त्यो हिसाबले प्रणालीमा त्यो घाट लाग्ने सिस्टम चाहिँ लगाएको हो। एउटा महिना चाहिँ यो ट्रान्जेक्सन फेर संसार भएर यस्तो हुन्छ होइन। र विद्युत सेवा चाहिँ अरू जस्तो होइन, जस्तै ठ्याक्कै चाहिँ मसान्तमा बिलिङ गर्ने भए अर्थात् त्यो महिनाको लाउन मिल्थ्यो होइन। यहाँ त कस्तो हुन्छ भने मानिलिउँ न असार 10 गते साउन 10 गते रिडिङ हो भने त्यसमा साउनको पनि असारको पनि मिसिएर आउँछ त्यसमा खपत र त्यो खपत छुट्याउन सक्दैन होइन त्यो प्र्याक्टिकल डिफिकल्टी छ अब डिफिकल्टीमै हामीले गर्दाखेरि चाहिँ त्यस्तो गरिएको हो अब एकचोटि हामी आन्तरिक व्यवस्था कार्यालय र अब तालुक मन्त्रालय सबैलाई छलफल गरेर हामी अगाडि बढ्छौँ र यसमा उपभोक्ताको कन्सर्न त अब हो अब लाग्नु हुँदैन भन्ने नै हो र हाम्रो पनि त्यही कन्सर्न नै थियो यसलाई हामी मिलाउँछौँ
7: यसअघि प्राधिकरणले तत्कालीन समयमा राजस्व विभागसँगको समन्वयमा नै यसरी असारको महसुलमा पनि कर लागेको हो भन्ने जवाब दिएको थियो तर अहिले राजस्व विभागले नै सूचना जारी गरेर त्यो चाहिँ होइन त्यो कानून विपरीत नै हुन जान्छ भनेर फेरि यो पुनर्विचार गरिएको सूचना सार्वजनिक गर्यो भनेको राजस्व विभागसँग तपाईँहरूको समन्वय थिएन भन्ने स्पष्ट थाहा भयो
6: हाम्रो सम्पर्क भइरहेको थियो अब लिखितमा गरिएको थिएन एउटा अन्डरस्ट्यान्डिङमा नै गरिएको थियो हामीले सम्पर्क गरेर नै पहिलोचोटि अब विद्युत प्राधिकरण भ्याटमा दर्ता भएको कुरा भ्याटमा दर्ता गरेर अब कसरी लाउने भन्ने कुरामा त अब आन्तरिक राजस्व कार्यालयसँग सम्पर्क नगरी उहाँहरूको सल्लाह बिना त त्यो सम्भवै थिएन
7: अब यो जस्तो शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हट्यो त्यसपछि चाहिँ विद्युतको के हुने हो भन्ने धेरैको चासोको विषय छ अब यो बिजुलीको भ्याट पनि हट्छ कि भन्ने धेरै उपभोक्तालाई लागेको छ फिर्ता हुने सम्भावना कतिको छ त
6: अब यो त अब सरकारको एउटा नीति कार्यक्रममा आएर अहिले बजेटमा आएको यो हो त्यो हामीले भन्न सक्ने कुरा पनि होइन सरकारले उपयुक्त टाइममा के गर्ने भनेर अब सोच्न सक्ने कुरा बेग्लै हो हामी त इम्प्लिमेन्टेसन गर्ने निकाय नै हो
7: सरकारको निर्णय भयो भने कार्यान्वयनका लागि कुनै समस्या छैन होइन
6: छैन छैन अब त्यो बिलिङ सिस्टम अहिले जुन छ त्यसलाई सामान्य परिवर्तन गर्नुपर्छ
0: उहाँहुन्थ्यो नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकाल नेपाल दर्पणमा खबरकै सिलसिला हामीले भर्खरै प्राप्त खबर अनुसार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको जानकारी गराउनु भएको छ उहाँले विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभएको हो कहिले भ्रमण हुने र कहिलेका लागि दिएको भन्ने चाहिँ उहाँले खुलाउनु भएको छैन पत्रकारले हालै नेपाली अधिकारीहरूले भारत भ्रमण गरेको र त्यो प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको सन्दर्भमा रहेको भन्दै प्रश्न गरेका थिए प्रश्नको जवाफमा प्रवक्ता जैसवालले पहिलो प्रश्नबारे जानकारी नभएको तर नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा भने पठाइसकेको बताउनु भएको हो
1: नेपालमा मानव बेचबिखन तथा असार पसारको स्वरूप पछिल्ला वर्षहरूमा तीव्र रूपमा फेरिँदै गएको छ मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार पहिले सीमा पार हुने परम्परागत तस्करीको सट्टा अहिले भिजिट भिसा व्यक्तिगत श्रम स्वीकृति र सामाजिक सञ्जालको दुरुपयोग मुख्य माध्यम बनेको छ आन्तरिक रूपमा डान्स बार दोहोरी साँझ मसाज स्पा र होटलहरूमा यौन तथा श्रम शोषणका घटना बढिरहेका छन् गएको आर्थिक वर्ष 82-83 ब्युरोमा दर्ता भएका 20 आन्तरिक बेचबिखनका घटनामा 21 पीडित भएकामा 19 बाल बालिका रहेका छन् यसबाट विशेष गरी आर्थिक रूपमा कमजोर 18 वर्ष मुनिका किशोरी र दलित समुदायका व्यक्ति बढी प्रभावित भएको ब्युरोको अध्ययनले देखाएको छ यस्तै वैदेशिक रोजगारीका नाममा भारत र चीनसँगै अमेरिका तथा युरोप पुग्ने अवैध डङ्की रूट पनि नेपालीका लागि ठूलो जोखिम बनेको छ दक्षिण अमेरिका हुँदै अवैध रूपमा अमेरिका छिर्ने क्रममा धेरै नेपाली ठगी लुटपाट हिंसा र मानव तस्करीको शिकार हुने गरेका छन्
0: नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले राष्ट्रिय विद्यालय दिवा खाजा कार्यक्रम सम्बन्धी वार्षिक प्रतिवेदन 2025 सार्वजनिक गरेका छन् 5 दशकभन्दा लामो समय यात्रा समेटिएको यो प्रतिवेदन अनुसार अहिले देशका 77 जिल्लामा सञ्चालन भइरहेको दिवा खाजा कार्यक्रमबाट झण्डै 30 लाख बालबालिका प्रत्यक्ष लाभान्वित भएका छन् सन् 1967 सुरु भएको यो कार्यक्रमले विद्यालयमा भर्ना दर बढाउन विद्यार्थीको पहुँच विस्तार गर्न तथा सिकाइ उपलब्धिमा सुधार ल्याउन महत्त्वपूर्ण योगदान पुर्याएको विज्ञप्तिमा दावी गरिएको छ विशेष गरी आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई पोषणयुक्त खानाको पहुँच सुनिश्चित गराउँदै नियमित विद्यालय आउने यसले प्रेरित गरेको प्रतिवेदनमा भनिएको छ यस्तै स्थानीय साना किसान र सहकारी मार्फत विद्यालयलाई जोडेर स्थानीय उत्पादनमा आधारित खाजा वितरण गर्ने अभ्यासले बालबालिकाको स्वास्थ्य सुधार्नुका साथै कृषि प्रवर्धन किसानको आय वृद्धि र स्थानीय अर्थतन्त्रलाई समेत मजबुत बनाउन सहयोग पुगेको प्रतिवेदनले दावी गरेको छ नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
9: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा, दैनिक ओपीडी तथा शल्य क्रिया सेवा,
8: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
9: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
10: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
3: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
2: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। शेयर बजार आज पनि घटेको छ। हिजो 33 अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज 4.64 अङ्कले ओह्रालो लागेर 2696.67 बिन्दुमा झरेको छ। आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 166 कम्पनीको शेयर घटेकामा 98 बढेको छ। यस्तै 13 कम्पनीको शेयर भने घटबड भएको छैन। आज कुथेली बुखरी स्लम हाइड्रोपावरको शेयर 6% घटेको छ। बजार सामान्य घटेको दिन एभरेस्ट कलरको शेयर 15% बढेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 6.08 अर्ब कारोबार भएकोमा आज 342 कम्पनीका 1.04 करोड कित्ता शेयर 4.42 अर्ब रुपियाँमा किनबेच भएको छ।
5: सरकारी नीतिगत पहल र किसानको निरन्तर मेहनतका कारण नेपाल केरा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। केरामा देखिएको घातक पानामा ट्रपिकल रेसफो रोगको जोखिम न्यूनीकरण गर्न सरकारले अपनाएको सतर्कता र उत्पादन विस्तारमा किसानले गरेको प्रयासले केराको आयात निर्भरता घट्दै गएको हो। नेपालमा अहिले झन्डै 15,000 हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ। यस क्षेत्रमा 7,600 भन्दा बढी किसान आबद्ध छन्। गएको वर्ष नेपालमा झन्डै 7,00,000 मेट्रिक टन केरा उत्पादन भएको थियो भने वार्षिक खपत झन्डै 9,00,000 मेट्रिक टन रहेको तथ्याङ्क छ। नेपाल केरा उत्पादक महासङ्घका अनुसार अपुग 2,00,000 मेट्रिक टन उत्पादन बढाउने योजनाका साथ काम भइरहेको छ। उत्पादन विस्तारसँगै अब नेपाली केराले वर्षभरिको आन्तरिक माग धान्न सक्ने अवस्था सिर्जना हुँदै गएको महासङ्घको दावी छ। केराको बजारमा वार्षिक 12-13 अर्ब रुपियाँसम्मको कारोबार हुने गरेको छ।
6: नेपाली किसानहरूले मकैको उचित मूल्य पाउन नसकिरहेको बेला नेपालका होटल तथा रेस्टुरेन्टहरूमा भने विदेशबाट आयात गरिएको स्विट कर्न फ्रोजन वा आयातित मकैको माग बढिरहेको छ। होटल एसोसिएसन अफ नेपालका अनुसार नेपाली होटल तथा रेस्टुरेन्टमा स्विट कर्न ग्राहकको रोजाइमा पर्ने गरेको छ। गाउँघरमै प्रशस्त मकै उत्पादन हुने भए पनि स्विट कर्नका लागि छिमेकी देशबाट आयात गर्नुपर्ने अवस्था छ। नेपालमै उत्पादन हुने मकैलाई प्रशोधन गरेर स्विट कर्न बनाउन सके किसानले राम्रो मूल्य पाउने र आयात घटाउन सकिने अवस्था छ। चिल्लो पदार्थ कम हुने भएकाले पनि स्विट कर्न उपभोक्ताको रोजाइमा पर्ने गरेको छ।
5: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो 24 घण्टामा 3 जनाको ज्यान गएको र विपदजन्य 42 घटना भएको जानकारी गराएको छ। प्राधिकरणका अनुसार पहिरोमा परि 3 जनाको ज्यान गएको हो। त्यस अवधिमा सर्पदंशका 12, पहिरोका 12, आगलागीका 7, अत्यधिक वर्षाका 6, जनावर आक्रमणका 3, बाढीका 1 र भूकम्पको 1 घटना दर्ता भएका छन्।
6: नेपाल दर्पणमा अब विदेशका खबर। जापानमा 7.1 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि कुमा मोतोमा रहेको इओन मलमा विस्फोटन हुँदा कैयौँ मानिसहरू फँसेका बीबीसीले जनाएको छ। झन्डै 50 घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। क्युसु टापुको भित्री भागमा स्थानीय समयअनुसार दिउँसो 4:27 गएको भूकम्प लगत्तै 1.5 लाख बढी मानिसहरूलाई सुरक्षित ठाउँमा जान भनिएको छ। भूकम्पपछि दिएको सुनामीको आपतकालीन चेतावनी भने 1 घण्टाभित्रै फिर्ता लिएको छ। जमिनमुनि 10 किलोमिटर गहिराईबाट उत्पन्न भूकम्पका कारण शक्तिशाली पराकम्पहरू आउन सक्ने चेतावनी दिएको छ। राष्ट्रिय प्रसारण संस्था एनएचजेका अनुसार सडक र पुलहरू चर्केका छन् र कयौँ भवनहरूमा आगो लागेको छ। भूकम्पपछि रेल सेवाहरू स्थगित भएका छन् भने हजारौँ घरहरूमा विद्युत आपूर्ति बन्द भएको छ। जापान विश्वमै भूकम्पको बढी जोखिममा रहेको देशहरूमध्ये एक हो। गएको डिसेम्बरमा जापानमा 7.5 म्याग्निच्युडको भूकम्प जाँदा 30 घाइते भएका थिए। सन् 2011 मार्चमा जापानमा 9 म्याग्निच्युडको भूकम्प जाँदा ठूलो सुनामी आएको थियो। सुनामीमा परि 18,000 भन्दा धेरैले ज्यान गुमाएका थिए। यसैबीच अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय आई एएईले सामाजिक सञ्जाल एक्समा लेख्दै भूकम्पले केन्द्रबिन्दुबाट झन्डै 1 किलोमिटर टाढा रहेको सेन्डाई आणविक ऊर्जा केन्द्रमा कुनै क्षति वा सुरक्षा समस्या नपुर्याएको र त्यो सञ्चालनमै रहेको जानकारी गराएको छ।
5: प्राकृतिक विपदका बेला चीनका लागि नक्कली एआई भिडियोहरू नयाँ चुनौतीका रूपमा देखा परेको छ। अस्ति आइतबार जमिनमा बज्रिएको नोल नामक आँधीको असरसँग जुधिरहँदा अधिकारीहरूले कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोग गरी बनाएका खतरनाक तथा भ्रामक भिडियोहरूको चुनौती सामना गर्नु परेको बीबीसीले जनाएको छ। पछिल्ला केही महिना यता आएका शक्तिशाली आँधी बेहरी र बाढीका घटनाहरूसँगै सामाजिक सञ्जालमा नक्कली भिडियोहरू राख्ने क्रम पनि अत्यधिक बढेको छ।
6: नेपाल दर्पणमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल खेलेका सबै 6 खेलमै पराजित हुँदै अन्तिममा पुगेको छ। आज 5 औं स्थानका लागि भएको खेलमा नेपाल कजाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भयो। कजाकिस्तानले पहिलो सेट 25-18, दोस्रो सेट 27-25 र तेस्रो सेट 25-20 जित्यो। यससँगै 6 टोली सहभागी प्रतियोगितामा नेपाल जितविहीन हुँदै अन्तिम स्थानमा रहेको छ। नेपालले लिग चरणको पहिलो खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलङ्कासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0, चौथो खेलमा बङ्गलादेशसँग 3-2 र 5 खेलमा उज्बेकिस्तानसँग 3-0 हार बेहोरेको थियो। काबा पुरुष भलिबल च्याम्पियनसिपमा पाकिस्तान, उज्बेकिस्तान, बङ्गलादेश र श्रीलङ्का शीर्ष 4 रहँदै सेमी फाइनलमा पुगेका थिए। अब उपाधिका लागि भोलि बङ्गलादेश र पाकिस्तान बीच प्रतिस्पर्धा हुनेछ। आज भएको सेमी फाइनलमा बङ्गलादेशले उज्बेकिस्तानलाई र पाकिस्तानले श्रीलङ्कालाई 3-0 सोझो सेटमा हराएका छन्।
5: र रियल मड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान फ्रान्सको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। यसअघिका प्रशिक्षक रहेका डिडियर डेस्च्याम्प्सले 2026 विश्वकप सेमी फाइनलमा स्पेनसँगको हारपछि आफ्नो 14 वर्ष कार्यकाल टुङ्ग्याएका थिए। 1998 फ्रान्सले विश्वकप जित्दा टोलीका सदस्य रहेका

0: अपनाउन आग्रह।
1: असार महिनामा खपत गरेको बिजुलीमा भ्याट नलाग्ने तिरिसकेको शुल्क भदौको बिलमा मिलाउने प्राधिकरणको तयारी।
0: जापानमा शक्तिशाली भूकम्प, एउटा सपिङ सेन्टरमा कैयौं मानिस फसे, सुनामीको चेतावनी फिर्ता।
1: र काभा भलिबल च्याम्पियनसिपमा 6 खेल हारेको नेपाल अन्तिम स्थानमा, फ्रान्सको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा जिदान नियुक्त।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। यात्रा गर्दा मौसम र सडकको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।
2: स्वदेश FM 93.2 MHz खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
3: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
4: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

माडी नगरपालिकाका नौवटेवडामा ज्येष्ठ नागरिक संघको वडा स्तरीय अधिवेशन एकैसाथ सम्पन्न। मुलीनारायणगढ खण्डको खहरी खोलामा फेरि पहिरो खस्यो। पहिरो हटाउन लगभग एक दुई घण्टा लाग्ने अनुमान। चितवनका अस्पतालहरूमा आकस्मिक बाहेकका सेवा बन्द। बिरामी मर्खामा चितवन कारागारबाट फरार 97 कैदीबन्दी अझै सम्पर्क। लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो। 5 मन्त्रीको सामूहिक राजीनामा। ड्राइभिङ लाइसेन्सको स्वास्थ्य परीक्षण गर्न क्लिनिकहरूको सेवामा अवरोध नगर्न सर्वोच्चको अन्तरिम आदेश। र वीरगंजमा खाल्टोमा जमेको पानीमा डुबेर दुईजना दिदी बहिनीको मृत्यु। लमजुङमा धनसारमाथि पहिरो खस्दा दुईजनाको ज्यान गयो, दुईजना घाइते। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडी नगरपालिकाका नौवटेवडामा ज्येष्ठ नागरिक संघको वडा स्तरीय अधिवेशन एकैसाथ सम्पन्न भएको छ। सम्बन्धित वडा कार्यालयमा आयोजित भेलाबाट नयाँ वडा कार्य समिति तथा पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन गरिएको हो। अधिवेशनबाट वडा नम्बर 1 तुलसी प्रसाद पौडेल, वडा नम्बर 2 धनपति नेउपाने, वडा नम्बर 3 दिलराम पावे, वडा नम्बर 4 खेमराज अधिकारी, वडा नम्बर 5 लालबहादुर खाती, वडा नम्बर 6 चुडामणि पाण्डे, वडा नम्बर 7 खडानन्द सुवेदी, वडा नम्बर 8 तिल्लोपुरी र वडा नम्बर 9 भरत घिमिरे को अध्यक्षतामा वडा समिति चयन गरिएको छ। नगरका सबै वडामा एकैसाथ सम्पन्न भएको अधिवेशनले ज्येष्ठ नागरिकहरूको हक हित तथा अधिकारको संरक्षणसँगै उनीहरूको सामाजिक सक्रियता र सहभागितालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। वडा तहका अधिवेशन सम्पन्न भएसँगै अब निकट भविष्यमै माडी नगर स्तरीय अधिवेशन आयोजना गर्ने तयारी समेत अगाडि बढाइएको जनाइएको छ। नगर स्तरीय अधिवेशनबाट ज्येष्ठ नागरिकका साझा मुद्दा, आवश्यकता र अधिकारका विषयमा थप प्रभावकारी रूपमा आवाज उठाउने अपेक्षा गरिएको छ। मुगलिन नारायणगढ सडक खण्डको खरे खोला मुगलिन बजार नजिकै फेरि पहिरो खसेको छ। मंगलबार बिहान 7:30 सुक्खा पहिरो जाँदा अवरुद्ध बनेको सड़क करिब 5 सञ्चालनमा आएको थियो। करिब 1.5 नबित्दै पुनः उक्त ठाउँमा सुक्खा पहिरो जाँदा करिब 1 आवागमन पुनः सञ्चालनमा आएको थियो। अहिले साँझ 6 पुनः तेस्रो पटक पहिरो झर्दा आगमन अवरुद्ध बनेको सड़क डिभिजन कार्यालय चितवनले जानकारी दिएको छ। सम्बन्धित स्थानमा इन्जिनियर सहितको टोली खटी सड़क आवागमन छिटोभन्दा छिटो खुलाउने प्रयास भइरहेको इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार पहिरो हटाउन लगभग 1-2 घण्टा लाग्ने अनुमान गरिएको छ। उक्त क्षेत्रमा पहिरोको जोखिम कायमै रहेकाले सुरक्षाको दृष्टिकोणले सकभर रातको समयमा यात्रा नगर्न समेत आह्वान गरिएको छ। चिकित्सकहरूको आन्दोलनका कारण मंगलबार चितवनका सरकारी अस्पतालहरूमा आकस्मिक बाहेकका ओपिडी लगायतका सेवा बन्द भएको छ। जिल्लाको भरतपुर अस्पताल, रत्नगर बकुलहर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायतका ओपिडी सेवा बन्द गरिएको हो। भरतपुर अस्पतालमा बिहानैदेखि बिरामीहरू उपचारका लागि टोकन लिएर बसेका थिए, तर पछि मात्रै ओपिडी सेवा बन्द बारेको सूचना टास गरेपछि बिरामीहरू मर्कामा परेका हुन्।

0: मानव सेवा आश्रमले 112 जनालाई पुनर्स्थापना गरेको छ। उद्धार गरेर ल्याइएका बेसहारा मध्ये उनीहरूको परिवारको पुनर्स्थापना गरिएको हो। भरतपुर महानगरपालिका नवस्थित सो आश्रम विक्रमसम्म 2072 भदौबाट सञ्चालन गरिएको थियो। आश्रमले हालसम्म 245 जनाको उद्धार गरेको छ। आश्रमका कार्यवाहक अध्यक्ष विनोद ढकालका अनुसार यस अवधिमा 45 जनाको निधन भएको छ। गत भदौमा भएको जेएनजी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दी मध्ये 97 जना अझै फर्किएका छैनन्। 9 भारतीय सहित 97 जना कैदीबन्दी अझै कारागारको सम्पर्कमा आएका छैनन्। उक्त कारागारबाट गत भदौ 25 गते 739 जना कैदीबन्दी भागेका थिए। ती मध्ये 641 जना फर्किएका छन्। एकजनाको भने परिवारको सम्पर्कमा पुगेपछि मृत्यु भएको कार्यालयका निमित्त प्रमुख चेतना ढुङ्गानाले जानकारी दिनुभयो। उहाँका अनुसार तत्कालीन समयमा 4 नाबालक सहित 743 जना कैदी भागेकोमा नाबालकलाई कैदीबन्दीको सूचीमा नराखिने भएकाले 739 को विवरण मात्र उल्लेख गरिएको हो। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिइसकेको खुलासा गर्नुभएको छ। मंगलबार नयाँ दिल्लीमा आयोजित विदेश मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जयसवालले सो खुलासा गर्नुभएको हो। पत्रकारहरूले प्रवक्ता जयसवाललाई यसबारे प्रश्न गरेका थिए। जवाफमा उहाँले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिएको जानकारी दिनुभएको हो। लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ। केन्द्रमा विकसित नयाँ राजनीतिक समीकरण अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका 5 मन्त्रीले सामूहिक राजीनामा दिएका हुन्। नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसँगै मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउनु भएको हो। सर्वोच्च अदालतले सवारी चालक अनुमति पत्रका लागि स्वास्थ्य परीक्षण गर्ने क्लिनिकहरूको सेवा प्रवाहमा अवरोध नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सुनौलो मेडिकल क्लिनिकका सञ्चालक काली बहादुर थापा समेतले दायर गरेको रिटमा सुनवाई गर्दै यस्तो आदेश दिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपा नेतृत्वको सरकार गठन भएपछि सरकारको तर्फबाट कुनै पनि देशमा उच्चस्तरीय भ्रमण भएको छैन। बरु सत्तारूढ दल राजसपाका सभापति रवि लामिछानेले छिमेकी मुलुक भारतको भ्रमण गरिसक्नु भएको छ। निकट भविष्यमै उहाँ चीन भ्रमणमा जाने तयारी रहेको छ। परराष्ट्र मन्त्री शेर खनालले भने दुवै छिमेकी मुलुक भारत र चीनको भ्रमण गरिसक्नु भएको छ। यद्यपि प्रधानमन्त्री तहबाट भने अहिलेसम्म विदेश भ्रमण हुन सकेको छैन। प्रधानमन्त्रीको तहबाट विदेश भ्रमण हुन नसकेकै बेला सत्तारूढ दलको सभापतिले छिमेकी मुलुकको भ्रमण गर्नुलाई कतिपयले सकारात्मक रूपमा लिएका छन्। नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठको निधन भएको छ। ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उहाँको उपचारकै क्रममा मंगलबार निधन भएको हो। पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले उहाँको निधन भएको पुष्टि गर्दै बुधबार बिहान 8 बजेदेखि 11 बजेसम्म पार्थिव शरीर पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले महान्यायाधीश वक्ता नियुक्ति गर्ने अधिकार आफूमा निहित रहेको भन्दै सर्वोच्च अदालतमा लिखित जवाब पेश गर्नुभएको छ। महान्यायाधीश वक्ता डाक्टर नारायण दत्त कर्डेलको नियुक्ति संविधान सम्मत रहेको उल्लेख गर्दै उहाँले उक्त जवाब पठाउनु भएको हो। अधिवक्ता माधव कुमार बस्नेतले तयार गर्नुभएको रिटको जवाब दिँदै प्रधानमन्त्रीले महान्यायाधीश वक्ता छनौट गर्ने विषय आफ्नो कार्यकारी विशेष अधिकार भएको दावी गर्नुभयो। प्रतिनिधि सभाका सभामुख डिपी अर्याल र संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलका मुख्य सचेतक र सचेतक बीचको छलफल सकिएको छ। मंगलबार दिउँसो सिंहदरबारमा भएको छलफलमा आगामी साउन 14 गतेबाट बस्ने प्रतिनिधि सभा बैठकलाई मर्यादित बनाउने विषयमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक क्रान्ति शिखा अधितालले जानकारी दिनुभयो। भावी आन्दोलनको रणनीति तय गर्ने नेपाल चिकित्सक संघको बैठक बसिरहेको छ। संघको केन्द्रीय कार्यालयमा जारी बैठकमा आगामी रणनीति र आन्दोलनको समीक्षा भइरहेको छ। बैठकले आगामी आन्दोलनका कार्यक्रम र रणनीति बारे थप निर्णय गर्ने जानकारी संघका केन्द्रीय सदस्य डाक्टर राकेश शाहले जानकारी दिनुभयो। वीरगंज स्थित नारायणी नदीमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांगतिक आक्रमण र जिल्ला प्रशासन कार्यालय प्रसामा भएको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले मंगलबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गराएको थियो। नेपाली कांग्रेसले नेता गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्नका लागि केन्द्रीय कार्य समितिको आकस्मिक बैठक आह्वान गरेको छ। काठमाडौँको हेलिस अस्पतालमा उपचारकै क्रममा मंगलबार श्रेष्ठको निधन भएपछि कांग्रेसले बुधबार साउन 13 गते बिहान 8:30 बजेका लागि आकस्मिक बैठक बोलाएको हो। ललितपुर स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय कार्य समिति पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ। सुनसरीको देवानगंज क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटना र त्यसपछि उत्पन्न अवस्थालाई ध्यानमा राखेर प्रशासनले सोमबार केही ठाउँमा कर्फ्यू र निषेधाज्ञा लगाएको थियो। मंगलबार पछिल्लो अवस्थाको मूल्याङ्कनका आधारमा राजमार्ग क्षेत्रको कर्फ्यू हटाइएको सुनसरी प्रशासनले जनाएको छ। वर्षाको वीरगंज महानगरपालिकामा विकास निर्माणका क्रममा गरिएको लापरवाहीका कारण 2 बालिका ले ज्यान गुमाउनु परेको छ। वीरगंज महानगरपालिका 26 सुगौलीको चक्र दहमा निर्माणाधीन पुलका लागि खनिएको खाल्टोमा जमेको पानीमा डुबेर 2 दिदी बहिनीको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय प्रभु ठाकुरका 5 छोरी पुस्की ठाकुर र 3 छोरी घघरी ठाकुर रहेका छन्। सोमबारदेखि हराइरहेका उनीहरूको शव मंगलबार बिहान सोही खाल्टोमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरी कार्यालय पर्साले जानकारी दिएको हो। र लमजुङमा धनसारमाथि पहिरो खस्दा 2 ज्यान गएको छ, अरू 2 घाइते भएका छन्। मध्ये नेपाल नगरपालिका 7 भाडबेसीमा कुलो भत्किएर विष्णु दत्त सुवेदीको 2 धनसार भत्किँदा बाबु छोरीको ज्यान गएको हो। धनसार भत्किँदा त्यहाँ बस्दै आएका मर्स्याङ्दी गाउँपालिका 1 धन पोखराको टेकबहादुर विकर र उहाँकी कान्छी छोरी विनिताको ज्यान गएको जिल्ला प्रहरीकारले लमजुङले जानकारी दिएको हो। स्वदेश मौसम अपडेटको
1: स्वदेश जलवायु अपडेट
0: माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 27 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 76% मापन गरिएको छ। देश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। बाढी नगरपालिकाका 9 वडामा ज्येष्ठ नागरिक संघको वडा स्तरीय अधिवेशन एकैसाथ सम्पन्न। मुगली नारायणगढ खण्डको खहरे खोलामा फेरि खस्यो पहिरो, हटाउन लगभग 1-2 घण्टा लाग्ने। चितवनका अस्पतालहरूमा आकस्मिक बाहेका सेवा बन्द। बिरामी मर्कामा चितवन कारागारबाट फरार 97 कैदीबन्दी अझै सम्पर्क। लुम्बिनी सरकारबाट काङ्ग्रेस बाहिरियो। 5 मन्त्रीको सामूहिक राजीनामा। ड्राइभिङ लाइसेन्सको स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवामा अवरोध नगर्न सर्वोच्चको अन्तरिम। र वीरगंजमा खाल्टोमा जमेको पानीमा डुबेर 2 दिदी बहिनीको मृत्यु। लमजुङमा धनसारमाथि पहिरो खस्दा 2 गयो। 2 सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। सदनलाई प्रभावकारी र परिणाममुखी बनाउने विषयमा सभामुख डोल प्रसाद अर्यालद्वारा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल। कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीका नेता मंगल बहादुर शाही मुख्यमन्त्रीमा नियुक्त। लुम्बिनी प्रदेशमा नेपाली कंग्रेसबाट सरकारलाई दिएको समर्थन फिर्ता। स्वास्थ्य सेवामा अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको आग्रह। जापानको क्योसु टापुमा शक्तिशाली भूकम्प, कैयौं मानिस भग्नावशेषमा परेको आशंका। र काबा पुरुष भलिबल च्याम्पियनसिपमा 5औं स्थानका लागि भएको खेलमा पनि नेपाल पराजित।

0: निगम को इंटरनेशनल रोमिंग सेवा सुचारू करना #1415#7# गरी वा नेपाल टेलिकम को एप बाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका विभिन्न राजनीतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग सदनलाई प्रभावकारी व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने विषयमा आज छलफल गर्नुभएको छ। छलफलमा आगामी साउन 14 गतेदेखि सुरु हुने प्रतिनिधि सभा बैठकलाई प्रभावकारी र परिणाममुखी बनाउने, सरकारबाट पर्याप्त बिजनेस उपलब्ध गराउने तथा सदनको गरिमा र मर्यादा कायम राख्ने विषयमा विचार विमर्श भएको छ। संसदीय सुनवाई समितिले आज निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित गुरु प्रसाद वाग्ले र डाक्टर राजीव सुब्बाको सुनवाई गरेको छ। समितिको आज बसेको बैठकले प्रस्तावित निर्वाचन आयुक्तहरू वाग्ले र डाक्टर सुब्बाको छुट्टा छुट्टै सुनवाई गरेको हो। प्रस्तावित निर्वाचन आयुक्त गुरु वाग्ले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सबै पक्षसँग समन्वय र संवादलाई प्राथमिकता दिने बताउनुभयो। नेपालको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, विधिको शासन र सुशासनप्रति सधैँ प्रतिबद्ध रहने उल्लेख गर्दै वाग्ले सरकारवालासँग सहकार्य र सहमतिका आधारमा निष्पक्ष र तटस्थ भूमिकामा रहेर कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसै गरी प्रस्तावित निर्वाचन आयुक्त डाक्टर राजीव सुब्बाले संविधान र कानूनको पूर्ण पालन गर्दै तथ्य प्रमाण र विधिको शासनका आधारमा निर्णय गरेर अगाडि बढ्ने बताउनुभयो। संसदीय सुनवाई समितिमा आज अवधारणा पत्र प्रस्तुत गर्दै उहाँले सुरक्षित र उत्तरदायी डिजिटल रूपान्तरणमा निरन्तर काम गर्ने बताउँदै नेपालको निर्वाचन प्रणालीलाई पूर्णत डिजिटल र प्रविधि मैत्री बनाउन सकिने बताउनुभयो। समितिले भोलि प्रमुख निर्वाचन आयुक्तमा सिफारिस हुनुभएका मानबहादुर कार्कीको संसदीय सुनवाई गर्ने समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। सुनसरीमा शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालयले पूर्व पश्चिम महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्र आसपासमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। स्थानीय प्रशासन ऐन 2028 बमोजिम आज दिउँसो 3:30 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा हस्ताक्षरित आदेश अनुसार कर्फ्यू लागू गरिएको क्षेत्रभित्र सर्वसाधारणलाई आवत जावत गर्न तथा कुनै पनि प्रकारका भेला जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न निषेध गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले नेपाली समाजको बहुलवादी संस्कृति, आपसी एकता र सामाजिक सद्भाव खलबलिने गरी गतिविधि नगर्न आम नागरिक, नागरिक अगुवा र सरकारवाला पक्षसँग अपील गरेको छ। पार्टी सभापति रवि लामिछानेद्वारा आज जारी विज्ञप्तिमा सुनसरी लगायतका पूर्वी नेपालका जिल्लामा भएका घटनाले निम्त्याएको परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कुनै पनि उत्तेजना र अपवाहको पछि नलागी उच्च संयम अप्नाउन आग्रह गरिएको छ। विज्ञप्तिमा परिस्थिति सामान्यकरण गर्न, शान्ति सुरक्षा कायम राख्न र घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानूनी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। साथै रासोपाले विज्ञप्ति मार्फत पीडितलाई न्याय, उचित क्षतिपूर्ति र घाइतेको निशुल्क उपचारको माग समेत गरेको छ। नेपाली कम्युनिस्ट पार्टी नेकपा कर्णाली प्रदेश सभा दलका नेता मंगल बहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधान बमोजिम शाहीलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। यसअघि आजै नेकपा एमालेको समर्थनमा कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेत पुगेर नेता शाहीले मुख्यमन्त्री पदमा दावी पेश गर्नुभएको थियो। मुख्यमन्त्रीमा नियुक्त शाहीको शपथ ग्रहण भने भोलि हुने कर्णाली प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। शाहीले दावी पेश गर्ने समयमा एमालेका प्रमुख सचेतक एकराज पछाईको पनि उपस्थिति रहेको थियो। हाल कर्णाली प्रदेश सभाका 40 प्रदेश सभा सदस्यमध्ये 14 नेपाली कम्युनिस्ट पार्टी नेकपा र 10 नेकपा एमालेका प्रदेश सभा सदस्य रहेका छन्। लुम्बिनी प्रदेश सरकारबाट नेपाली कङ्ग्रेस बाहिरिएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै काङ्ग्रेसका 5 मन्त्रीले सामूहिक राजीनामा दिनुभएको हो। नेपाली कङ्ग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउनुभयो। राजीनामा बुझाउने मन्त्रीहरूमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेउपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमल सिन्हा र वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार हुनुहुन्छ। केन्द्रीय राजनीतिमा समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी कंग्रेसका मन्त्रीहरूले राजीनामा दिँदै सरकारबाट बाहिरिनु भएको हो। कंग्रेस सरकारबाट बाहिरिएपछि अब लुम्बिनी प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपाको संयुक्त सरकार गठन हुने तयारी छ। नयाँ मन्त्रीहरूको नियुक्ति र मन्त्रालय बाँडफाँडका विषयमा एमाले र नेकपा नेतृत्वबीच छलफल हुने बताइएको छ। नारायणी अस्पताल वीरगंजका झण्डै 80 जना चिकित्सकले सामूहिक राजीनामा दिने घोषणा गरेका छन्। नारायणी अस्पतालमा उपचारका क्रममा 1 जना व्यक्तिको निधन भएपछि आक्रोशित समूहले चिकित्सकमाथि कुटपिट गरी घाइते बनाएको र अस्पतालका चिकित्सकमाथि सुरक्षा अधिकारीले दुर्व्यवहार गरेको आरोप लगाउँदै सामूहिक राजीनामा दिने निर्णय गरेको नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगंजले जनाएको छ। वीरगंजबाट संवाददाता राजेन्द्र सिंह।
3: नारायणी अस्पतालका झण्डै 80 जना चिकित्सकहरूले सामूहिक राजीनामा दिने घोषणा गरेका छन्। नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगंजका अध्यक्ष डाक्टर मनोज गुप्ताका अनुसार अस्पतालका चिकित्सकमाथि पर्साका सुरक्षा अधिकारीहरूले दुर्व्यवहार गरेको भन्दै सामूहिक राजीनामा दिने निर्णय गरेको हो। शनिबार बिहान उपचारको क्रममा वीरगंज महानगरपालिका वडा नम्बर 25 भन्सार सिरसिया टोलाका 50 वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित आफन्तहरूले नारायणी अस्पतालमा तोडफोड गरेका थिए। सो क्रममा आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि आक्रमण हुँदा उनी गम्भीर घाइते भएका थिए। हाल उनको उपचार काठमाडौँमा भइरहेको छ। उक्त घटनाको विरोधमा चिकित्सकहरूले आकस्मिक सेवा सहित अस्पतालमा अधिकांश सेवा 2 दिनदेखि बन्द गरी आन्दोलन गर्दै आइरहेका छन्। उनीहरूले डाक्टर राममाथि आक्रमण गर्ने व्यक्तिमाथि कानूनी कार्यवाहीको माग गर्दै शान्तिपूर्ण धरना दिइरहेका छन्। सोमबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलको बारेमा जानकारी गराउनु हुँदै नारायणी अस्पताल वीरगंजका सूचना अधिकारी डाक्टर उदय नारायण सिंह,
4: मृत्यु भएको घटना लापरवाही छ भने त्यसको छानबिन कमिटी गठन भइसकेका छ, केन्द्रले गरेका छ, त्यसको यदि डाक्टर दोषी हो भने त्यसको कारवाही हुन्छ, केन्द्रले गरेका छ, त्यसको यदि डाक्टर दोषी हो भने त्यसको कारवाही हुन्छ, केन्द्रले गरेका छ, त्यसको यदि डाक्टर दोषी हो भने त्यसको कारवाही हुन्छ।

0: शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 31.2, न्यूनतम 21.2 डिग्री सेल्सियस, वर्षा 3.2 मिलिमिटर। काठमाडौँको अधिकतम 30.1, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। पोखराको अधिकतम 31.8, न्यूनतम 23.3 डिग्री सेल्सियस, वर्षा फाट फुट। वीरेन्द्रनगरको अधिकतम 33.2, न्यूनतम 23.9 डिग्री सेल्सियस, वर्षा 12.6 मिलिमिटर। दिपायलको अधिकतम ताप 33.9, न्यूनतम 24.4 डिग्री सेल्सियस, वर्षा 7.3 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सदनलाई प्रभावकारी र परिणाममुखी बनाउने विषयमा सभामुख डोलप्रसाद अर्यालद्वारा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल। कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीका नेता मंगल बहादुर शाही मुख्यमन्त्रीमा नियुक्त। लुम्बिनी प्रदेशमा नेपाली कंग्रेसबाट सरकारलाई दिएको समर्थन फिर्ता। स्वास्थ्य सेवामा अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको आग्रह। जापानको क्युसु टापुमा शक्तिशाली भूकम्प, कैयौं मानिस भग्न अवशेषमा परेको आशंका। र काभा पुरुष भलिबल च्याम्पियन पाँचौं स्थानका लागि भएको खेलमा पनि नेपाल पराजित। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब
2: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 जना, स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निशुल्क परामर्शका लागि 98550-58369, 98426-43211 र 98142-76704। कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengarh Phone 056-490-374 98510-61356
2: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
5: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
6: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउ, न्यायको लागि एकजुट हौ।
5: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
2: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
4: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।
7: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
4: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित BBA र BED तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
7: प्रवेश परीक्षा साउन 2 साता र कक्षा सञ्चालन साउन 3 सातादेखि।
4: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
7: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
4: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
7: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
4: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
7: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
4: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडी न्यू कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। दल त्याग गर्ने स्थानीय जनप्रतिनिधिको पद नजोगिने सर्वोच्चको आदेश। सुनसरी घटनामा सरकारले समयमा नै समन्वय नगरेको विपक्षी दलको आरोप। संवेदनशील विषयमा राजनीति नगर्न दलहरूलाई रासोपाको आग्रह। अवस्था अझै तनावपूर्ण भएपछि फेरि अनिश्चितकालीन कर्फ्यू।
1: त्यही समयपछि हामीले जिल्लाभरि सबैतिर चाहिँ हुने गरिकन हामीले कर्फ्यू लगाउने चाहिँ निर्णय गरे हौ। तुरन्तै अब कर्फ्यू जारी हुन्छ अब सबैतिर।
0: आज एकै दिन विपदका 42 घटनामा 3 जनाको मृत्यु। नारायणी अस्पतालका 68 चिकित्सकको सामूहिक राजीनामा। भोलि देशभर ओपिडी सेवा प्रभावित हुँदै। लगानी र सम्पत्तिको सुरक्षा सरकारले गर्ने, उद्योगीलाई अर्थमन्त्रीको भरोसा।
2: सरकारको प्रतिबद्धता स्पष्ट छ, निजी क्षेत्रले गरेको लगानी सुरक्षित रहनेछ, उचित प्रतिफल प्राप्त गर्नेछ र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण हुनेछ।
0: कर्णालीको मुख्यमन्त्रीमा मंगल बहादुर शाही नियुक्त। 24 जना सांसदको समर्थनमा नयाँ सरकार गठन। लुम्बिनीमा एमाले र नेकपा बीच नयाँ सरकार गठनको कसरत तीव्र। कांग्रेसद्वारा सरकारलाई दिएको समर्थन फिर्ता।
3: एमालेसँग सहकार्य विधिवत रूपमा टुटेपछि हामी त्यहाँ बस्ने कुराको अर्थ पनि रहेन, त्यस कारणले हामी सैनिक राजा दिएको राजीनामा सहित हामीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लियौ होइन।
0: र नेपालको काभा पुरुष भलिबल च्याम्पियनसिप यात्रा निराशाजनक रूपमा समाप्त।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारको लगानी 9 खर्ब रुपियाँ नाग्नु सकारात्मक संकेत भए पनि त्यसको प्रतिफल कति प्रभावकारी छ भन्ने पक्ष अझ महत्वपूर्ण हुन्छ। सार्वजनिक संस्थानमा गरिएको लगानीले रोजगारी, उत्पादन र आर्थिक वृद्धि बढाउन योगदान पुर्याउनु पर्छ। लगानीसँगै पारदर्शिता, सुशासन र नियमित मूल्याङ्कनलाई पनि उत्तिकै प्राथमिकता दिन आवश्यक छ। जनताको करबाट गरिएको लगानीको अधिकतम प्रतिफल सुनिश्चित गर्दै सार्वजनिक सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न सरकार अझ जिम्मेवार बन्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: सुनसरीको देवानगंज क्षेत्रमा अवस्था सामान्य हुन नसकेपछि स्थानीय प्रशासनले पुनः अनिश्चितकालीन कर्फ्यू लागू गरेको छ। जिल्ला प्रशासन कार्यालयले सुरक्षा अवस्था अझै संवेदनशील रहेकाले शान्ति सुरक्षा कायम गर्न कर्फ्यू जारी राखिएको जनाएको छ। आवश्यकता अनुसार अन्य प्रभावित क्षेत्रमा समेत कर्फ्यू विस्तार गर्न सकिने समेत प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सीआईएनलाई जानकारी दिनुभयो।
1: यो अहिले चाहिँ अलि जिल्लामा अलिअलि तनावपूर्ण स्थिति छ। अब दुवै कक्षाका चाहिँ ठाउँ ठाउँमा चाहिँ उपस्थित हुने अनि अलिकति गर्ने चाहिँ काम भइरहेछ। अब हामीले अनिश्चितकालीन हाइवेमा चाहिँ हामीले कर्फ्यू लगाएका छौँ, हाइवे बाहेक अरू पालिकाहरूमा पनि कर्फ्यू लगाएका छौँ। अब हामीले त्यो केही समयपछि हामीले जिल्लाभरि सबैतिर चाहिँ हुने गरिकन हामीले कर्फ्यू लगाउने चाहिँ निर्णय गरे हौ। तुरन्तै अब कर्फ्यू जारी हुन्छ अब सबैतिर।
5: यसअघि जारी गरिएको कर्फ्यू गैराति 12:15 हटाइएको भए पनि निषेधाज्ञा भने यथावत राखिएको थियो। प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार स्थानीय प्रशासन ऐन 2028 दफा 6 क बमोजिम तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन सभा, बैठक तथा घेराउ गर्न रोक लगाइएको छ। यसैबीच देवानगंज घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरिएको उच्च स्तरीय 5 सदस्यीय समिति विराटनगर पुगेको छ। नेपाल सरकारका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा रहेको समितिले घटनाको वस्तुगत अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न सुरक्षा निकायसँग सहयोग गर्न तथा जारी आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ। सुनसरी घटनामा विपक्षी दलहरूले भने सरकार गम्भीर नभएको आरोप लगाएको छ। नेकपा एमाले सहित अन्य राजनैतिक दलले सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै

0: निष्पक्ष छानबिन र शान्ति स्थापनाको माग गरेका छन्। एमाले सरकारले समयमै संवाद र समन्वय गर्न नसक्दा परिस्थिति थप उत्तेजित बनेको आरोप लगाएको छ। महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै नागरिकको जीव धनको सुरक्षा गर्नुपर्ने सरकार संवेदनशील विषयमा गैर जिम्मेवार बनेको टिप्पणी गर्नुभएको छ। एमाले घटनाको उच्च स्तरीय छानबिन गरी दोषीमाथि कडा कानूनी कारवाही गर्न मृतकका परिवारलाई राहत र घाइतेको निशुल्क उपचारको व्यवस्था गर्न माग गरेको छ। यस्तै रासोपाका सभापति रवि लामिछानेले भने हिंसा र मुठभेटबाट कुनै पनि समस्या समाधान नहुने भन्दै घटनालाई राजनीतिकरण नगर्न आग्रह गर्नुभएको छ। उहाँले सामाजिक सद्भाव कायम राख्न अफवाहबाट बस्न र स्वयंमता अपनाउन सबै पक्षसँग अपील गर्नुभएको छ। रासोपाले सरकार र स्थानीय प्रशासनसँग परिस्थितिलाई सामान्य बनाउन सहजीकरण भइरहेको जनाएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले निजी क्षेत्रको लगानी नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। उद्योगी व्यवसायसँगको छलफलमा उहाँले निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलताको आधार भएकाले लगानीकर्ताले निर्धक्क भएर उद्योग विस्तार उत्पादन वृद्धि र नयाँ उद्यममा लगानी गर्न सक्ने वातावरण सरकारले सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभयो। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता मंगल बहादुर शाही नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा 168 को उपधारा 2 बमोजिम आज शाहीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो। शाहीले आफ्ना दलका 14 र सत्ता साझेदार दल नेकपा एमालेका 10 जना गरी 24 जना प्रदेशसभा सदस्यको समर्थन सहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो। 40 सदस्यीय कर्णाली प्रदेश सभामा सरकार गठनका लागि 20 सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री शाहीको शपथ भोलि हुने भएको छ। लुम्बिनी प्रदेशमा भने नेपाली काङ्ग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेशको राजधानी राजनीतिक समीकरण फेरिएको छ। काङ्ग्रेसका 5 मन्त्रीले राजीनामा दिएपछि एमाले नेतृत्वको सरकारले अल्पमतमा परेको छ भने नयाँ सरकार गठनका लागि दलहरूबीच दौडधुप सुरु भएको छ। काङ्ग्रेस संसदीय दलका नेता दिल्ली बहादुर चौधरीले मुख्यमन्त्री चेत नारायण आचार्यलाई पत्र पठाउँदै 13 गतेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभएको छ। काङ्ग्रेसका निवर्तमान मन्त्री प्रचण्ड विक्रम न्यौपानेले सिआइएनलाई जानकारी दिनुभयो।
1: जुन गठबन्धनको माथिबाट निर्णय भयो होइन, माथिको सहमति भइसके पछाडि पहिला त काङ्ग्रेस र एमालेको गठबन्धन पहिलामा चाहिँ 3 बुँदे सहकार्य भइसके पछाडि काङ्ग्रेस प्रतिपक्षमा बस्ने नै उचित देखियो र अब एमालेसँग सहकार्य विधिवत रूपमा टुटेपछि हामी त्यहाँ बस्ने कुराको अर्थ पनि रहेन, त्यस कारणले हामी आज सानिक राजा दिएको अनि हामीले राजीनामा सहित हामीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लियौँ होइन। अब त्यो अनुसार हामी अगाडि बढ्यौँ।
0: समर्थन फिर्तासँगै मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारले अब संवैधानिक प्रक्रिया अनुसार विश्वासको मत लिनुपर्नेछ। यसैबीच एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच नयाँ सत्ता गठबन्धन बनाउने प्रयास तीव्र भएको छ। तर नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन थप 1 सांसदको समर्थन आवश्यक पर्ने देखिएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा अस्पतालका 68 जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। अस्पतालका मेडिकल सुपरिन्टेन्ड समक्ष राजीनामा बुझाउँदै उनीहरूले सुरक्षित कार्य वातावरण सुनिश्चित नभएसम्म सेवा प्रवाह गर्न नसकिने स्पष्ट पारेका छन्। गत साउन 8 गते चिकित्सक डाक्टर प्रमोद राम माथि कुटपिट हुनुका साथै अन्य स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा तोडफोड भएपछि चिकित्सकहरू आकस्मिक सेवा बाहेकका सेवा बन्द गरेर आन्दोलनमा थिए। स्वास्थ्य मन्त्रालयको आग्रहपछि वार्तामा बसेका चिकित्सकहरू प्रशासनसँगको छलफल निष्कर्षविहीन बनेपछि सामूहिक राजीनामाको निर्णयमा पुगेका हुन्। यस घटनाको विरोधमा नेपाल चिकित्सक सङ्घले भोलि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सबै ओपिडी सेवा बन्द गर्ने घोषणा गरेको छ। नेपालमा मानव व्यसनको जोखिम सबैभन्दा बढी बालबालिका विशेष गरी किशोरी र दलित समुदायमा केन्द्रित रहेको देखाएको छ। मानव व्यसनको अनुसन्धान ब्युरोका अनुसार आर्थिक वर्ष 2082-83 दर्ता भएका 20 आन्तरिक मानव व्यसनका मुद्दामा 21 पीडित मध्ये 19 अर्थात करिब 90% बालबालिका रहेका छन्। अधिकांश पीडित 18 मुनिका किशोरी तथा दलित समुदायका छन्। ब्युरोका अनुसार गरिबी, अशिक्षा, सामाजिक विभेद र कमजोर संरक्षण प्रणालीका कारण यी समुदाय अझ बढी मानव तस्करको निशानामा पर्ने गरेका छन्। सिआइएनसँग कुरा गर्दै ब्युरोका सूचना अधिकारी राजन लिम्बुले भन्नुभयो,
2: नेपालमा अहिले मानव बेचबिखन सम्बन्धी घटनाहरू चाहिँ अलिक वृद्धि भएको छ। यसमा आन्तरिक बेचबिखनहरू जस्तै माइनर केसेसहरू चाहिँ नाबालिकाहरू चाहिँ इन्टरनेट ट्राफिकिङहरूमा मसा सेन्टरहरू लगायत स्पाहरूमा र घरेलु कामदानको रूपमा अन्य रेस्टुरेन्ट लगायतहरूमा चाहिँ एक्सप्लोइटेसनहरू सेक्सुअली एक्सप्लोइटेसनहरू केसहरू एउटा देखिन्छ भने अर्को चाहिँ विभिन्न हिसाबले वैदेशिक रोजगारको सिलसिलामा बाहिर जाँदाखेरि ठगिने विद विषयमा जाने त्यहाँबाट अन्य डोमेस्टिक वर्करको रूपमा विभिन्न ठाउँमा बेचिने किसिमको घटनाहरू पनि वृद्धि भएको छ। लगायत यो कम्बोडिया लगायत लाओसहरूमा पनि जुन साइबर स्क्यामिङको घटनाहरू अलिकति वृद्धि भएको छ। त्यसमा चाहिँ हामीले केही मुद्दाहरूको संख्याहरू पनि राष्ट्र भएको छ मानव जीवन ब्युरोमा, साथै र उद्धारको कार्यहरू पनि विभिन्न सङ्घ संस्था र सरकारी निकायहरूसँग आबद्ध र सम्बद्ध र समन्वयमा चाहिँ उद्धार कार्यहरू पनि भइरहेछ।
0: स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा वा सम्बन्धित राजनैतिक दलले कारवाही गरेमा पद स्वतः रिक्त हुने सर्वोच्च अदालतले स्पष्ट आदेश दिएको छ। न्यायाधीश सारङ्ग सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासको निर्वाचन आयोगले पद रिक्त गरेको निर्णयलाई सदर गर्दै पूर्व पुनर्बहालीको माग सहित दायर भएको रिट निवेदन खारेज गरेको हो। देशभर पछिल्लो 24 विपज्जन्य 42 घटनामा 3 मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परि 21 घाइते भएका छन्। प्राधिकरणको विवरण अनुसार सबैभन्दा धेरै सर्पदंश र पहिरोका घटना भएका छन्। पछिल्लो अवधिमा सर्पदंशका 12, पहिरोका 12, आगलागीका 7, भारी वर्षाका 6, जनावर आक्रमणका 3, बाढीको 1 र भूकम्पको 1 घटना दर्ता भएका छन्। विपदका यी घटनाबाट 34 जिल्ला प्रभावित भएका छन्। पहिरोमा परि 3 मृत्यु भएको हो भने सर्पदंशबाट 12, पहिरोबाट 4, आगलागीबाट 2, भारी वर्षाबाट 1 र जनावरको आक्रमणबाट 2 घाइते भएका छन्। प्राधिकरणका अनुसार देशभर 9 सडक खण्ड अझै अवरुद्ध छन् भने 22 चौपायामा समेत क्षति पुगेको छ। मनसुन सक्रिय रहेको अवस्थामा पहिरो, बाढी, डुबान र सर्पदंशका घटना बढ्न सक्ने भएकाले जोखिम क्षेत्रमा सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ। साझा खबरमा अब खेल खबर। कावा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको जितविहीन यात्रा टुङ्गिएको छ। प्रतियोगितामा 5 स्थानका लागि भएको खेलमा पनि नेपाल काजाकिस्तानसँग सोझो सेटमा पराजित हुँदै 6 हार बेहोरेको हो। पाकिस्तानको इस्लामाबाद स्थित गारिसन जिन्हा स्पोर्ट कम्प्लेक्समा आज भएको खेलमा नेपाल काजाकिस्तानसँग 3-0 सेटमा पराजित भएको हो। लगातार हारसँगै नेपालको कावा पुरुष भलिबल च्याम्पियनसिप यात्रा निराशजनक रूपमा समाप्त भएको छ।
3: मधेसमा मुस्लिम र दलित बस्तीमा कुपोषणको समस्या बढी
4: लक्ष्मीपुर फरादबातिर अलिक बढी छ। 2 नम्बरको यो दलित बस्तीहरू छ नि, अनि दलित बस्तीहरूमा अलिक छ।
3: बाल कुपोषण घटाउन स्थानीय सरकारको पहल कमजोर, रिपोर्ट सँगै विशेष श्रृङ्खला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: खानेकुरा त सधैँ दिनैमा खान्छ त, होइन मेरो बच्चा किन दिन दिनै कमजोर हुँदै गएको?
6: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ।
7: गर्भवती हुँदा के खाने?
6: स्तनपानको मात्रा कसरी पुर्याउने?
7: शिशुलाई कहिले देखि थप खाना दिने?
6: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
7: यसको जवाब अनुमानमा होइन,
6: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
7: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे।
6: सँगै CIN को फेसबुक पेज, यूट्यूब र टिकटक मा पनि। पोषण को सही जानकारी, स्वस्थ जीवन को बलियो तयारी।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। मध्य प्रदेशका 136 वटा पालिका मध्ये 109 वटा पालिकामा बाल बालिकामा शीघ्र कुपोषणको समस्या देखिएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार मध्य प्रदेशका 109 वटा पालिकामा शीघ्र कुपोषणको समस्या देखिँदा 18 वटा पालिका त सर्लाहीका मात्रै छन्। स्वास्थ्य कर्मीका अनुसार यो अवस्था चिन्ताजनक हो।
11: शीघ्र कुपोषणको दर भन्नाले उचाइको तुलनामा आवश्यकता भन्दा कम तौल भएका बाल बालिकाको प्रतिशतलाई बुझाउँछ। सामान्यतया 5 वर्ष मुनिका बाल बालिकाको तौल र उचाइको अनुपातलाई हेरेर कुपोषणको अवस्था बारे मापन गरिन्छ। मध्य प्रदेशमै सबैभन्दा बढी सर्लाहीको हरिपुर नगरपालिकामा 8.8% बाल बालिकामा कडा किसिमको कुपोषण देखिएको छ। हरिपुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नवल किशोर रायका अनुसार भर्खरै पोषणको लेखाजोखा गर्दा पालिकाभित्रका मुस्लिम र दलित बस्तीका बाल बालिका बढी कुपोषित पाइन्छ।
4: मुस्लिम समुदायमा अलिक बढी छ, त्यहाँ मजुरबा, उता मजुरबा अनि तपाईँको यो लक्ष्मीपुर फरादबातिर अलिक बढी छ। दुई नम्बरको यो दलित बस्तीहरू छ नि, अनि दलित बस्तीहरूमा अलिक छ। अहिले त धेरै ठिक भइरहेछ। मन्त्रालयबाट पनि आएको मान्छेहरू सबै अनुगमनमा प्रदेशको युनिसेफ अनि मन्त्रालयबाट परिवार कल्याण महाशाखाबाट पनि आउनु भएको उहाँहरू।
11: उच्च शीघ्र कुपोषणको प्रतिशत बढ्दै गए पनि पालिकाहरू आफैले कुपोषण घटाउने तर्फ ठोस पहल गरेको पाइँदैन। 5.3% बालबालिकामा कुपोषण देखिएको चक्रघट्टा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख राम बहादुर शाह।
12: अब हामीसँग त्यो बजेट आएन के छ, बहुसूत्रीय पोषण कार्यक्रमको बजेट पनि हुन्छ, पालिकाबाट पनि कहिले काहीँ त्यो आवश्यकता अनुसार विनियोग गर्नुहुन्छ। हाम्रो त 3-4 लाख रुपियाँ सरकारको दरमा हुन्छ, त्यसमा धेरै कार्यक्रम 8-10 वटा प्रोग्रामहरू हुन्छ, भिटामिन ए खुवाएदेखि लिएर गोष्ठी समीक्षाहरू होइन, सबै त्यसैबाट हुन्छ।
11: सर्लाहीमा 20 पालिका मध्ये लालबन्दी र हरियन नगरपालिकामा भने पोषणको अवस्था राम्रो देखिन्छ। लालबन्दीका स्वास्थ्य शाखाका अधिकृत रोशन चौधरी दक्षिणी बेल्टको तुलनामा शिक्षाको अवस्था राम्रो रहेको तथा स्वास्थ्यको पहुँच पनि भएकाले राम्रै अवस्था रहेको बताउनुहुन्छ।
13: खानपान चाहिँ सन्तुलित खाए सर, स्वास्थ्यको पहुँच राम्रो भयो, हाम्रो चाहिँ हरेक इन्डिकेटरहरू कभरेज राम्रो छ के सर, जस्तो परिवार नियोजनको, त्यसपछि सुरक्षित मातृत्वको, गर्भ जाँचहरू राम्रो भयो, पोषणको सेवाहरू राम्रो भयो के सर।
11: मधेसमा प्राय मुस्लिम र दलित बस्तीमा कुपोषणको समस्या बढी देखिने गरेको स्वास्थ्य कर्मीले बताएका छन्। चन्द्रनगर गाउँपालिका 6 कामद निवासी मुसहर समुदायका अगुवा एवं राष्ट्रिय मुसहर संघका अध्यक्ष ऋतुराज ऋषि मुसहरले गरिबीका कारण मधेसका अधिकांश दलित बस्तीमा अभिभावक सँगै बालबालिका पनि भोकै सुत्नु पर्ने बाध्यता रहेको गुनासो गर्नुहुन्छ।
14: खानै नपाएर कुपोषित भएको छ। अब हेर्नुहोस् न, अब तपाईँको अब एउटा घरमा तपाईँको अब उमेर नपुगिकन अब वर्षेनी अब बच्चाहरू जन्माउँछन्, एउटा तपाईँको घरमा 6-7 जना कमाउने मान्छे एउटै हुन्छ, कहिले तपाईँ खायो कहिले भोकै बस्छन् के, यस्तो छ।
11: स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य अधिकृत सुशील कुमार झाका अनुसार पर्याप्त र पोषिलो खाना नपाउनु, असुरक्षित खानेपानी र सरसफाईको कमी उचित शिशु तथा बाल आहार व्यवस्थापनको अभावले बालबालिकामा कुपोषण देखा पर्ने गर्छ। अन्न, गेडागुडी, हरियो सागपात, माछा मासु र दही दुधको मात्रा मिलाएर खान नजान्दा, उक्त खानेकुराहरू किनेर खान सक्ने क्षमता नहुँदा कुपोषणको समस्या देखिएको स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन झाले बताउनु भयो।
15: एउटा चाहिँ अन्नको प्रकार, अर्को गेडागुडीको प्रकार, हरियो सागपातहरू होइन, त्यसपछि चाहिँ एउटा भनेको माछा मासु मध्ये कुनै एक प्रकार होइन बिचबिचमा खानुपर्छ, यो ब्यालेन्स नमिलेर यो अवस्था आएको छ।
11: बालबालिकामा कुपोषणको मात्रा कम गर्न सरकारले प्रत्येक स्वास्थ्य संस्थाबाट हलुवा जस्तै उपचारात्मक पोषण आहार RUTF निशुल्क रूपमा प्रदान गर्दै आइरहेको छ। कडा किसिमको कुपोषण देखा परेको पालिकाहरूमा अब उक्त आहाराको मात्र भर नपरी पालिकाहरूले पनि अग्रसरता देखाएर सचेतना जगाउने र पोषणयुक्त खानेकुरा खानै नसक्ने परिवारलाई सहयोग गर्ने तथा उनीहरूलाई आय आर्जनमा जोड्ने तर्फ चासो देखाउन आवश्यक देखिन्छ। प्रभावित समुदायले बुझ्ने भाषामा र उनीहरूको पहुँचमा भएको सञ्चार माध्यमबाट जनचेतना जगाउने र अभिभावकलाई जिम्मेवार बनाउने काम गर्नुपर्दछ। जनार्जन खत्री, CIN रेडियो एकता सर्लाही।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढी पूर्व चेतावनी सन्देश देशैभर पुर्याउन सरकारलाई चुनौती,
16: तर अहिलेसम्म चाहिँ हामीले बाढीको पूर्व सूचना मात्रै निशुल्क रूपमा आम नागरिकलाई पठाइरहेका हौँ र त्यसो भन्दै गर्दा पनि हामीले देशैभरि पठाउन सकेका चाहिँ छैनौँ।
3: बाढी पूर्वानुमान सन्देश देशैभर पुर्याउने सरकारको योजना र यसको महत्वमा केन्द्रित विशेष श्रृङ्खला हेलो मौसम बाँकी नै छ। CIN साझा खबर सुन्दै गर्नुहोला।
17: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
18: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
19: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
18: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
20: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
21: कार्यक्रम साझा आवाज,
18: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
22: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
23: प्रोप्राइटर मधुमाया जीसी पढे हैन, प्रोप्राइटर बने छु। हेर्नुस् त, घर खर्च, दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
18: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
19: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
20: पसिनाको सम्मान, समानताको अभियान,
21: कार्यक्रम साझा आवाज।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृङ्खला हेलो मौसम।
24: बाढी आउनु अघि कहाँ कहाँ सूचना आउँछन् होला? के देशैभरि बाढी पूर्वानुमान सन्देश पुगेको छ? नमस्कार, म सन्तोष गन्धर्व। मध्य बर्खामा बाढीको जोखिम पनि उत्तिकै हुन्छ। यस्तो अवस्थामा बाढी पूर्वानुमानको सन्देश महत्वपूर्ण मानिन्छ। पूर्व सूचना रहे सचेतना अप्नाउन सके ठूलो क्षतिबाट बच्न सकिन्छ। बाढी पूर्वानुमानको सन्देश र यी सन्देशका विषयमा आज हामीले बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलेसँग कुराकानी गरेका छौँ।
16: विगतको तुलनामा सङ्कट आसन्न र जोखिमयुक्त समुदायसम्म सूचना को पहुँच थप विस्तार भएको सत्य हो। तथापि उहाँले भने जस्तो अझै पनि नेपालका दूर दराजका केही समुदाय, बस्ती र केही क्षेत्रै पनि त्यसको पहुँचबाट केही टाढा रहेको हामीले पनि महसुस गरेका छौँ। र त्यसमा मुख्यत बाढी पूर्व सूचना जनस्तरसम्म पुर्याउनुको लागि हामीले प्रयोग गरिराखेको र हामी निर्भर रहेको माध्यम भनेको मुख्य 2-3 वटा छ। एउटा, हामी बाढीको सूचना SMS मार्फत मोबाइलमा पठाउने गर्छौँ र त्यो पठाउनको लागि हामीले देशभरि 273 वटा त्यस्ता बाढी ग्रस्त क्षेत्रहरू विगतको तथ्याङ्कको आधारमा तय गरेका छौँ।
3: बाढी ग्रस्त क्षेत्र भनेको अलिक बाढी गइरहने ठाउँहरू,
16: विगतमा बाढी गइराखेका, विगतमा बाढीले क्षति गरिराखेका क्षेत्रहरू। त्यसमा प्रमुख नदीनालाहरू सबै समेटिन्छन्, तराईका चुरेबाट बहने सबै नदीनालाहरू समेटिन्छन्। अझै पनि हाम्रो दूरदराजमा, उदाहरणको लागि भेरी नदीलाई नै सम्झौँ न, भेरी नदीको सुर्खेतको तल्लो क्षेत्रमा अझै पनि मोबाइलको नेटवर्क चाहिँ राम्रो छैन। त्यो तरङ्गा, चेपाङ, जामुङ लगायतका बस्तीहरूको हामी उदाहरण लिन्छौँ। उहाँ आफै पनि त्यहाँ पुगेको छु। हामी यहाँबाट एसएमएस त पठाउँछौँ, तर मोबाइल नेटवर्क नभएका कारणले समुदायले सूचना नपाएको,
3: समयमै पुग्दैन।
16: एउटा अर्को हामीले अलि प्रमुख माध्यम भनेको चाहिँ प्रयोग गरिराखेको माध्यम भनेको रेडियो र आम सञ्चारका माध्यमहरू नै हुन्। अब त्यसको पनि पहुँच केही हदसम्म सीमित हुनसक्छ र फेसबुक लगायत सामाजिक सञ्जालहरूको प्रयोग गरिराखेका छौँ। त्यसको लागि इन्टरनेट चाहिन्छ, स्मार्टफोन चाहिन्छ र हाम्रो समुदायका सबै व्यक्तिहरू स्मार्टफोन फ्रेन्डली पनि मैत्री पनि नहुनु होला। अथवा ग्रामीण स्तरमा हामीले कल्पना गर्दाखेरि एउटा सङ्कटमा रहेको समुदाय जो चाहिँ नदीको तिरमा छ, विपन्न पनि हुनसक्छ, उसले इन्टरनेटको पहुँच अथवा मोबाइल डेटाकै कुरा गर्दाखेरि पनि त्यसको पहुँच भन्दा बाहिर हो त्यो समुदाय।
3: यो चाहिँ तपाईँले जति पनि कुराहरू भन्नुभएको छ यो चाहिँ पूर्वानुमान गरिसकेपछि मेसेज पठाउने कुरा भयो होइन, तर पूर्वानुमानै पनि त कतिपय अवस्थामा चाहिँ समयमै गर्न नसकिँदाखेरि पनि ढिला भएको भन्ने पनि छ।
16: अब त्यो पाटो पनि छ, त्यसमा चाहिँ तुलनात्मक रूपमा विगतको तुलनामा हामीले हाम्रो पूर्व सूचनालाई र पूर्वानुमान र पूर्व सूचनालाई विस्तार गर्दै आएका छौँ र त्यसमा अहिलेसम्म पूर्व सूचना अथवा पूर्वानुमान प्रणाली विस्तार नभएको क्षेत्र चाहिँ कुन हो भन्दाखेरि ससाना नदीनालाहरू, जहाँ हाम्रो स्टेसन नेटवर्क भन्छौँ हामी मापन केन्द्रहरू, मौसमको बाढीको मापन केन्द्रहरू स्थापना गर्न सकिएको छैन र जुन जुन ससाना नदी जलाधारहरूमा त्यस्तो मापन गर्न सकिएको छैन अथवा ठुलैमा पनि कतिपय हिमालय क्षेत्रबाट बहने र अलिकति आम जनता को चासो कम हुने क्षेत्रहरू, तर त्यसमा चाहिँ फेरि जोखिम छैन भन्ने चाहिँ होइन, जनसङ्ख्या कम छ त्यस हिसाबले जोखिम हामी अलिकति कम छ भन्न सक्छौँ आम जनसङ्ख्याको हिसाबले अनुपातमा, तर पनि जोखिम त छ। ती क्षेत्रहरूमा चाहिँ हाम्रो पूर्व सूचना विस्तार हुन अझै पनि पूर्वानुमान र पूर्व सूचना प्रणाली विस्तार हुनु बाँकी छ। त्यस र खालि जल तथा मौसम विज्ञान विभागले 10 वर्षमा जुन प्रणाली विस्तार र व्यवस्थापन विकास गर्दै आजसम्म आयो र जुन गतिमा हामी अगाडि बढिराखेका छौँ, सम्भवतः अबको केही समयमा हामी ससाना नदीहरूमा पनि र आम जनसमुदायसम्म, किनभने नेपाल सरकारको एउटा अभियान पनि छ, त्यो नेपाल सरकारको मात्रै नभएर विश्वव्यापी अभियान हो, सबैका लागि पूर्व सूचना भन्ने संयुक्त राष्ट्रसङ्घको एउटा अभियानको रूपमा जुन सबै देशहरूले त्यसलाई अनुसरण गर्दै अगाडि बढेको छ, त्यसमा नेपाल सरकारले पनि त्यसलाई प्राथमिकता दिएर अबको 4 वर्ष सन् 2030 सबै नागरिकले पूर्व सूचना प्राप्त गर्न सक्नुपर्छ भन्ने
3: लक्ष्य
16: दिएको छ। लक्ष्य प्राप्तिको लागि पनि हामी काम गरिरहेका छौँ। त्यस कारणले यो मनसुनमा थप पूर्व सूचना प्रणाली थप व्यवस्थित र विस्तार गरिनेछ र आगामी मनसुनहरूमा पनि थप व्यवस्थित हुँदै जानेछ र लक्ष्य के त्यही हो कि बाई 2030 भन्छौँ हामी, सन् 2030 सबै नागरिकलाई जल तथा मौसम जन्य पूर्वानुमान र पूर्व सूचना पुर्याइनेछ।
3: नेपालमा बाढी पूर्वानुमान कति विश्वसनीय छ, यसको सफलता दर तपाईँहरूले केही मापन गर्नु भएको छ?
16: हाम्रो हरेक वर्ष बाढी पूर्व सूचना प्रतिवेदन प्रकाशन गर्ने गर्छौँ, यो पछिल्लो 5 वर्षदेखि हामीले गर्दै आएका हौँ र विगतको पहिलो प्रतिवेदन, हाम्रो 5 वर्ष अगाडिको प्रतिवेदन हेऱ्यो भने हाम्रो पूर्व सूचनाको शुद्धता 70% हाराहारीमा छ, भनेको हामीले बाढी आउँछ भनेपछि आएको, र पछिल्लो प्रतिवेदन हेर्नुभयो भने गत महिना मात्रै हामीले त्यसलाई प्रकाशन गरेका छौँ, हाम्रो वेबसाइटमा पनि राखेका छौँ, त्यहाँ हेऱ्यौँ भने हामीले प्रमुख नदी नालाहरूमा गरिएको पूर्वानुमान
3: चाहिँ
16: पाउनुहुन्छ। त्यो प्रतिवेदन त्यहाँ प्रकाशित छ, त्यो प्रतिवेदनमा हामीले नदी नदीको छुट्टा छुट्टै च्याप्टरहरू राखेका छौँ र त्यसमा कुन नदीमा शुद्धता कति छ बाढीको भनेर राखेका छौँ र औसतमा हेऱ्यो भने हामीले बाढी आउँछ भनेर आएको दिन चाहिँ 95% छ।
3: मोबाइलमा सबै नागरिकले निशुल्क बाढीको सूचना चाहिँ प्राप्त गर्ने व्यवस्था कहिलेसम्म हुनेछ भनेर?
16: देशको 273 नदीका क्षेत्रहरूमा बाढीको पूर्व सूचना हामीले निशुल्क रूपमा एसएमएस मार्फत पठाइरहेकै छौँ। त्यसबाहेक पनि आम सर्वसाधारणको लागि 1155 टोल फ्री सेवा पनि हामीले सञ्चालन गर्दै आएका छौँ र 1155 फोन गर्दा नागरिकलाई शुल्क लाग्दैन र एसएमएस पनि हामीले निशुल्क रूपमा पठाइराखेका छौँ। त्यसमा एनटिसी र एनसिएल दुईटा चाहिँ धन्यवादको पात्र पनि हुनुहुन्छ।
0: कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
3: सुनसरी देवानगंज क्षेत्रमा अवस्था सामान्य हुन नसकेपछि स्थानीय प्रशासनले पुनः अनिश्चितकालीन कर्फ्यू लागू गरेको छ। अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको लगानी नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता मंगल बहादुर शाही नियुक्त हुनुभएको छ। लुम्बिनी प्रदेशमा भने नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा अस्पतालका 68 जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। स्थानीय तहमा जननिर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा वा सम्बन्धित राजनीतिक दलले कार्यवाही गरेमा पद स्वत रिक्त हुने सर्वोच्च अदालतले स्पष्ट आदेश दिएको छ र नेपालको काभा पुरुष भलिबल च्याम्पियनशिप यात्रा निराशाजनक रूपमा सकिएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: धन्यवाद किसान महिलालाई तपाईँ हामी सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईँलाई स्वागत छ। म सन्तोष गन्धर्व
0: अनि म दिलाशा नेपाल। कार्यक्रम साझा आवाजको आज पाँचौं भाग। यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसानको सहभागिता र नेतृत्व सुदृढ गर्दै लैङ्गिक समानता प्रवर्तन गर्नु हो।
1: महिला पुनर्स्थापना केन्द्र वरेक संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा सञ्चालित सिआइएनको प्रस्तुति कार्यक्रम साझा आवाजमा हामी महिला किसानहरूको पहिचान, अधिकार, सेवामा पहुँच विस्तार, कृषि जीविकोपार्जन र निर्णय प्रक्रियामा महिलाको सहभागिता बढाउने, समुदायमा लैङ्गिक विभेद घटाउने, महिला श्रमको सम्मान र मान्यता बढाउने विषयमा सामग्री प्रस्तुत गर्नेछौँ।
0: यो कार्यक्रम हरेक 15-15 दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सिआइएनको फेसबुक पेज सिआइएन खबर, वेबसाइट cinkhabar.com, युट्युब च्यानल सिआइएन र टिकटक सिआइएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: अहिले पनि अधिकांश घरको काम महिलाले नै गर्नुपर्ने हुन्छ। भान्सा होस् वा करेसाबारीदेखि खेती किसानसम्म महिलाकै सहभागिता हुने गरेको छ, तर यति काम गर्दा पनि महिलाको जिम्मेवारी र श्रममाथि प्रश्न उठ्ने गरेको हुन्छ। मुख्य गरी घर परिवारमा महिलाले गर्ने अवैतनिक श्रमको मूल्यबारे जनचेतना अभिवृद्धि गर्नु तथा घरायसी जिम्मेवारीको समान बाँडफाँड मार्फत लैङ्गिक समानता प्रवर्धन गर्नु आजको आवश्यकता भइसकेको छ। आजको कार्यक्रममा हामी महिलाको श्रम, परिवार र समाजको योगदान, समान ज्याला र परिवारभित्रको साझेदारीका विषयको आवश्यकता, चुनौती र समाधानको विषयमा कुरा गर्नेछौँ। महिलाको श्रम र समान अवसर, हानिकारक परम्परागत अभ्यास, त्यसले निम्त्याएको हिंसा, चुनौती र समाधानका उपायबारे पनि कुरा गर्नेछौँ।
0: महिलाहरू बिहानै 4-5 बजेदेखि नै दैनिक काम सुरु गर्छन्। उनको दैनिकी उज्यालो नहुँदै सुरु हुन्छ। कृषिमा काम गर्ने, दैनिक ज्याला मजदुरी र सरकारी होस् या गैर सरकारी क्षेत्रमा काम गर्ने महिलाको दैनिकी बिहानबाटै सुरु हुन्छ। खाना पकाउने, बालबालिका हेरचाह, पशुपालन, खेतीपाती लगायत सबै जिम्मेवारीहरू उनकै हुन्छ।
1: घरधन्दा सँगै आफूलाई कृषिमा अब्बल बनाइरहेका महिला किसानले व्यवसाय खेतीलाई जोड दिइरहेका छन्। अहिले पनि देशका अधिकांश भूभागमा महिलाहरू व्यवसाय खेतीमा व्यस्त हुने गरेका छन्। कसरी 2 पैसा घरमा भित्रिन्छ भनी कृषिमा आत्मनिर्भर बन्न दाङ घोराई दस्की गीता रावतले विगत लामो समयदेखि विभिन्न अर्ग्यानिक कृषि वस्तु आफैले उत्पादन गरेर बिक्री गर्दै आउनु भएको छ। 2 बिघा जग्गामा अर्ग्यानिक वस्तु उत्पादन गर्दै आउनु भएको उहाँले हाल भने घोराई 5 मा 25 बिघा क्षेत्रफलमा खेती विस्तार गर्नुभएको छ। व्यवसायबाट वार्षिक रूपमा 30 लाख बढीको कारोबार गर्दै आउनु भएको उहाँको अनुभव सुनौ।
2: म चाहिँ बाल्यकालदेखि नै कृषिमा बढी चासो दिने विद्यार्थी जीवनदेखि नै मेरो यो चासो थियो, किनभने आफूले गरेको चिज खानुपर्छ भन्ने। त्यो बेला फेरि मेरो बुवा एकदम कृषिमा अगुवा किसान भावनाले ठाउँ ठाउँमा भ्रमण जाने अनि बुवाले भ्रमणका कुरा गर्ने, नयाँ नयाँ जातका बिउहरू एउटा कोसा भयो भने लिएर बिउ फैलाउने, एउटा मात्र धानको बाला पनि लिएर बिउ फैलाउने मेरो बुवाको बानी थियो। ठ्याक्कै मैले अहिले चाहिँ बुवाले गरेको कृषि पेसालाई अँगाल्दै सानो अहिले चाहिँ निर्वाहमुखी थियो भने मैले चाहिँ धेरै ठाउँमा भ्रमण गर्ने अवसर पाए, धेरै ठाउँका फिल्डहरू हेरे, धेरै तालिमहरू लिँदाखेरि चाहिँ हामी पनि ठुलो भोलुममा जानुपर्छ अनि बिउ चाहिँ अब एक रुपियाँ मैले व्यवसाय सञ्चालन गरेको अहिले लगभग 18-20 वर्ष भयो। जति भए पनि एउटा धनियाँको बिउ, एउटा लौकाको बिउ, एउटाको काँक्राको बिउ पनि हामीले बाहिरबाट ल्याउनु पर्ने र परनिर्भर हुनुपर्ने। कस्तो हाम्रो देश हो यस्तो, अनि आफ्नो घरको छानामा फर्सी लौकाहरू फल्ट्या छन्, कोया छन्, सर्या छन्, गले छन्, यही बिउ पनि बाहिर लिन जानुपर्ने, ल्याउँदाखेरि बाटामा तनाव, पुलिसहरू त्यस्तै गर्ने, भन्सार त्यस्तै गर्ने होइन, त्यही माथि पनि कति महँगो त्यो लिएर किसानलाई दिँदा झन् महँगो पर्ने। त्यही भएर चाहिँ म यस्तो गरेर हुँदैन, अलि निर्वाहमुखी भन्दा पनि व्यवसायमुखी गर्नुपर्छ र अलि धेरै भोलुममा खेती गरेर बिउमा आत्मनिर्भर बनाउनु पर्छ आफ्नो देशलाई भनेर चाहिँ लागि परिरहेर म यहाँसम्म छु।
3: यहाँले जुन अर्ग्यानिक वस्तुहरू बिक्री गर्दै आउनु भएको छ विगत लामो समयदेखि, आफै उत्पादन गर्नुहुन्छ?
2: मैले चाहिँ पहिला सुरुमा 2 बिघाबाट सुरु गरे, त्यतिखेर मसँग सानो मिनी टिलर थियो, मैले जग्गा भाडामा लिएँ। त्यो बेला मैले हाइब्रिड धान गरेँ, तर धान बेच्दाखेरि तपाईँको 2,200-2,500 रुपियाँ कुन्टल जान्छ भने बिउ बेच्दाखेरि 5,000-6,000 रुपियाँ कुन्टल जाने भावनाले अब मैले जग्गालाई वृद्धि गर्दै मेसिनी औजारहरू पनि अब मिनी टिलरबाट अब ठुलो ट्र्याक्टर, रोटा भेट जेनेरेटर, गहुँ थ्रेसर, धान थ्रेसर, धान काट्ने मेसिन अनि इत्यादि मेसिनहरू पनि अहिले मैले जुटाएको छु र 2 बिघाबाट सुरु गरेको जमिन अहिले चाहिँ मैले 25 बिघा पुर्याएको छु र मैले उन्नत जातका बिउहरू, रैथाने जातका बिउहरू, रातो दाङको मार्ची, अनदी, तिल्की, लोकल धानहरू, हर्दिना छ, सुक्खा 2, अब यिनी दलन बालीमा चना, मसुर, तोरीहरूको बिउ अनि तेलनमा तोरीहरूको बिउहरू, भटमासको बिउहरू मैले उत्पादन गर्दै आइरहेको छु।
3: अब यहाँले यति धेरै क्षेत्रफलमा 25 बिघामा अर्ग्यानिक वस्तुहरू उत्पादन गर्नुहुन्छ, आफै बिक्री पनि गर्दै आउनु भएको छ, समय कसरी व्यवस्थापन गर्नु भएको छ आफैले?
2: समय अनुसार जस्तै अब खेतीपातीको बेलामा खेतीपाती जान्छ, ठ्याक्कै खेतीपाती भ्याइन्छ, फेरि मेला महोत्सवको सिजन आउँछ, लगभग सिजनमा 20-35 जनासम्म हुनुहुन्छ, थाई 5 जना हुनुहुन्छ, उहाँले नै मेरो काम फोनको भरमा गरिदिइरहनुहुन्छ, फर्मको काम, यसै गरेर मैले व्यवस्थापन मिलाएर यहाँसम्म आएको छु।
3: यहाँले विशेष गरेर के बिक्री गर्दै आउनु भएको छ अहिले?
2: विशेष गरेर मैले मेरो एउटा पेसा एग्रोभेट भएको हुनाले मैले उन्नत जातका सबैका बिउहरू बेच्छु, म हाइब्रिड कुनै पनि बेच्दैन, किनभने हाइब्रिड नबेच्नुको पनि कारण छ, हाइब्रिड भनेको वंश नै नरहने चिज हो, त्यो बिउ राखेपछि अर्को पटक फले तापनि उत्पादन भने जति हुँदैन, हाइब्रिड चिजहरू हामीले खायो भने हामी पनि बिना भोलि हाम्रा सन्तानहरू पनि सन्तान विहीन हुन्छन् जस्तो लागेर मैले चाहिँ उन्नत जातको बिउहरू सबै दलन तेलन खाद्यान्न बालीहरूको बिउ आफै उत्पादन गरेर अरू एग्रोभेटले पनि दिन्छु र म पनि त्यही नै बेच्छु। र त्यो माथि अब मेरो अचारहरूमा 18-20 आइटमको अचारहरू छ, किनभने आफ्नै अब खेतमा मुला, गाजर, गोपी, धनिया सबै हुन्छ, लगभग किन्नु पर्ने भने जिरा ज्वानो सोप हो, त्यसलाई नै आफै परशोधन गरेर म अचार बेचिरहेको छु। र गुन्द्रुक अब हाम्रो त यहाँ सिन्की भन्ने चलन छ, काठमाडौँतिर गुन्द्रुक भन्छ, गुन्द्रुक र सिन्की फरक हो, फेरि मुलाको साग पातको अनि रायोको पात तोरीको मैले गुन्द्रुक बनाएर बेच्छु भने अब मुलाको सिन्कीहरू अनि मसँग गहुँ जौ चना केरो भटमास भावनाले मिक्स साथ गराएर बेचिरहेको छु अनि मिक्स दाल बनाएर बेचेको छु र मैले गेडागुरी पनि दिन्छु र पिसेर आटो पिठो दरिया गराएर पनि मैले अर्डर आएसम्म जुनसुकै ठाउँमा पुऱ्याइरहेको छु र अहिले मैले चाहिँ अलिकति बढी दिन खोजे भने मान्छेहरू पनि दिन प्रतिदिन रोगी हुँदै गएको छन्, हस्पिटल गइसकेपछि मान्छेहरूलाई पैसाको चाहिँ भेलु नै हुँदैन, पानीको कुलो बगा जस्तै बग्ने भावनाले रोगी नहुँदै खानुस् भनेर मैले अहिले दाङको यो रातो सिमटारो भन्थ्यो अहिले चाहिँ अब सुधारेर हामी दाङको मार्सी धान भन्ने गर्छौँ, विशेष गरेर मैले त्यसलाई फोकस गरिरहेको छु, अब रनिङ पनि गर्दैछु किनभने त्यो खाएपछि मान्छेहरूलाई रोग लाग्दैन, उदाहरणमै मेरो शरीर हेरे अहिले यो चामल खान लागेको 6 महिना भयो, म 4 केजी मेरो वेट घटेको छ, भनिसकेपछि मान्छे मोटी नै रोगी हुनु र अरू हाइब्रिड भात खाएपछि 100% क्यान्सर हुन्छ भन्ने पनि प्रमाणित भएपछि मैले विशेष गरेर अब यही उन्नत हर्दिना 6, सुक्खा 2 अनि यो मार्सी चामल यिनीहरूलाई अब घरबाट पनि जान्छ र बजार बढी फोकस यही नै बेचिरहेको छु अहिले मैले।
3: यहाँले 20 आइटम भन्दा बढीको अचार बनाएर बिक्री गर्नु भएको छ, सुरुवातमा यो बनाउन यहाँले तालिम लिनु भयो कि कसरी सिक्नु भयो?
2: मेरो एउटा पीडा पनि छ, एक पनि छ, जन्मेपछि केही गर्नुपर्छ मान्छेले कुरा कि मर्दापछि गरोस् कि पर्दापछि गरोस् होइन, अब गर्दा आफूले त दुःख त छ नै किनभने रात दिन नभनेर खटेर नै यहाँसम्म आएको, तर मलाई यी के भयो भनेपछि अब जति पनि नेताहरू जितेर जानुहुन्छ उही आफ्ना आफन्त होइन झोलेहरूलाई मात्रै अवसर दिने, हामी अब राजनीतिमा नलागेका नघुसेका मान्छेहरूको कुनै ठाउँबाट पनि अवसर नआउने, उत्पादन गर्यो बजार छैन, बजार भयो मूल्य छैन, मूल्य भए इज्जत छैन होइन, हामी आफै उत्पादन गर्छौँ आफ्नो उत्पादनको मूल्य हामी गर्न पाउँदैनौँ, मैले त्यत्तिकै बिना तालिम मैले काम सुरु वात गरे तर चाहिँ बिना गुरु केही पनि सफल हुन सक्ने रहन्छ, मैले त्यो सालको अचारहरू सबै मैले भाँडाबाट खनाएर फाल्नु पर्ने अवस्था आयो, गुन्द्रुक सिन्की गराए त्यस्तै किराहरू परेर गयो, अनि पछि मलाई चाहिँ यति यहाँसम्म सपोर्ट गरेर ल्याउने USAID आइडी नेपाल ग्रामीण महिला उत्थान केन्द्रले गर्दाखेरि उहाँले मलाई अचार तालिम दिनुभयो, लमैमा धनगढीमा गएर म तालिम लिएँ, त्यो पछि बल्ल मैले सफल भएर यहाँसम्म आए।
3: अब यहाँले यति ठुलो क्षेत्रफलमा उत्पादन गरेर बिक्री गरेर धेरै जनालाई रोजगारी पनि दिनु भएको छ र आफू पनि विगत 15 वर्षदेखि उद्यममै आबद्ध हुनु भएको छ, अब अन्य दिदी बहिनीहरूलाई पनि यसमा जोड्नका लागि तालिम दिइरहँदाखेरि कस्तो लाग्छ यहाँलाई?
2: एकदम राम्रो लाग्छ, किन भनेपछि म मात्रै खाऊ म मात्रै लाऊ भन्ने मेरो चाहना होइन, अब मेरो उद्देश्य म यहाँसम्म आउनलाई यति सङ्घर्ष भयो हेर्नु, फर्म दर्ताहरूको कुरा लिएर, करहरूका कुरा लिएर, लेबलिङ प्याकेजिङ होइन, अब एउटा जस्तै मैले बिउ उत्पादन गर्छु, बिउ भने बिउको लागि पनि प्रमाण पत्र चाहियो होइन, बिउ उत्पादनको प्रमाण पत्र लिने, अब यो नि सबै गर्न गाह्रो भयो, म मैले म जस्तै दिदी बहिनी बनाउनको लागि एकदम मोटिभेसन अनि च्याउ तालिम दिए रामपुरमा पाँच दिन होइन उहाँ दिदी बहिनीले अहिले गइरहनु भएको छ मैले भन्छु अब त्यतिकै बसेर दुई दिन हामी जन्म त लियौँ दुई दिनको लागि त्यतिकै नाचेर उफ्रेर चिङ्रिएर मात्र हिँडेन केही गरेर यो देशलाई केही छोडेर जानुपर्छ भन्ने सम्म मैले सल्लाह सुझाव दिँदै तालिम दिँदै उहाँहरूलाई खुसी बनाउँदै सिप सिकाउँदै आउनु पाउँदा एकदम खुसी लाग्छ
3: अन्य विभिन्न उद्यममा जोडिएका महिला दिदी बहिनीहरूले उत्पादन गर्यो बजारीकरणको समस्या झेल्नुपर्छ उत्पादन गरेका वस्तुहरू बिक्री हुँदैनन् भन्ने गुनासो गर्नुहुन्छ अब यहाँले पनि मेला महोत्सव बाहेकका समयमा बजारीकरणमा कतिको सहज देख्नुहुन्छ
2: अर्कालाई मात्रै एउटा दोष दिने बानी पनि छ हाम्रो होइन बजार छैन त भन्छौँ बजार खोज्ने आफैले हो तर चाहिँ अब आफूले उत्पादन गरेको चिज अनि नेपाल सरकारले रेटहरू बाँधेर सहज तरिकाले जस्तो अहिले नयाँ सरकारले भनिरहनु भएको छ वार्ड बजारहरू सञ्चालन गरिदिने उत्पादनलाई अहिले चाहिँ मूल्य निर्धारण गरिदिने यदि पैसा दिएन भने 25 दिनपछि ब्याज तिर्ने भनेर भन्नुभएको एकदम राम्रो नीति नियम लिएर आउनु भएको छ किनभने हामी किसानहरूको लागि जस्तै मैले पोहोर गहुँ दिए अझैसम्म मेरो गहुँको पैसा आएको छैन मकै उत्पादन गरिरहेको छु त्यो बिउ राखिरहेको छु धान अझ मैले एउटा गेरा पनि बेचे होइन मसँग हजुरको अहिले चाहिँ 2.5-3 टन धान छ भन्नाले अब कति क्विन्टल पर्न जान्छ अब बजार फ्याट पाइएपछि त समस्या त आउने थिएन आफूले पनि खोज्नु पर्यो होइन सँग महँगो कहाँ छ अनि कसलाई दिँदा छिटो पैसा लगे पनि व्यापारीहरूले पैसा तुरन्तै दिन नसक्ने उनीहरूको पनि सामान नकट्ने हुनाले पैसा दिन नसक्ने हुनाले सबैले त्यही समस्या हो अब यसको लागि त हामी लाग्नु भन्दा पनि हाम्रो सरकार लाग्नु पर्यो
4: बाहिरबाट नभएको भन्दै अस्पतालमा कार्यरत 68 जना चिकित्सकले सामूहिक रूपमा राजीनामा दिएका छन् भने आन्दोलनका कारण आकस्मिक बाहेकका सेवा प्रभावित छ कक्षमा तोडफोड गर्नुका साथै ड्युटीमा रहेका डाक्टर प्रमोद राममाथि कुटपिट गरेका थिए चिकित्सकहरूका अनुसार घटनापछि जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा अपमानजनक व्यवहार भएको महसुस भएपछि सामूहिक राजीनामा दिने निर्णय भएको हो यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनरत चिकित्सकलाई अस्पताल र ओपिडी सेवा बन्द नगर्न आग्रह गरेको छ उता राष्ट्रिय मानवाधिकार आयोगले चिकित्सकमाथि भएको कुटपिट र अस्पतालमा भएको तोडफोडको घटनाको कडा निन्दा गर्दै दोषीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्ता दिइसक्नु भएको बताउनु भएको छ उहाँले विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभयो कहिले भ्रमण हुने र कहिलेको लागि दिएको भन्ने चाहिँ खुलाउनु भएन पत्रकारले हालै नेपाली अधिकारीले भारत भ्रमण गरेको र त्यो प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको सन्दर्भमा रहेको भन्दै यसबारे पनि प्रश्न गरेका थिए उक्त प्रश्नको जवाफमा प्रवक्ता जयसवालले पहिलो प्रश्नबारे म जानकार छैन नेपालका प्रधानमन्त्रीको भ्रमण बारे निमन्त्रणा गइसकेको छ भन्नुभएको थियो अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले प्रधानमन्त्री बालेन शाहसँग आर्थिक एजेण्डामा नजिकको समन्वय भइरहेको दावी गर्दै बाहिर फैलाइएका अफवाहको पछि नलाग्न आग्रह गर्नुभएको छ केही समय यता प्रधानमन्त्री शाहले निजी क्षेत्रसँग गरेको छलफलमा अर्थमन्त्री वाग्ले अनुपस्थित हुनुहुन्थ्यो निजी क्षेत्रसँगको छलफलमा अर्थ मन्त्रालयको नेतृत्व गरिरहनुभएका डाक्टर वाग्लेलाई प्रधानमन्त्रीले व्यवस्था गरेका समाचार प्रकाशित भएपछि उहाँले अर्थ मन्त्रालयमा आज उद्यमीसँग छलफलमा यस्तो स्पष्टीकरण दिनुभएको हो मोगलिन नारायणगढ सड़क खण्डमा राति गाड़ी चलाउन रोक लगाइएको छ जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार मंगलबार राति 8 बजेदेखि बुधबार बिहान 5 बजेसम्मका लागि नारायणगढ मोगलिन सड़कमा सबै प्रकृतिका सवारी साधन सञ्चालनमा रोक लगाइएको हो मोगलिन नारायणगढ सड़क खण्ड अन्तर्गत मोगलिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो गई सड़क अवरूद्ध भएको र सुक्खा पहिरो खस्ने क्रम रहेकाले रातिको समयमा सवारी कुड्न दिन हुन सक्ने मानवीय जोखिमलाई मध्यनजर राखेर राति सवारी आवागमन बन्द गर्ने निर्णय भएको प्रशासनले जारी गरेको सूचनामा भनिएको छ व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रतिमा कुमारी भट्टराई पोखरेलको इजलासले सुनवाई गर्दै गोल्छालाई दुई कसुरमा छुट्टा छुट्टै धरौटी निर्धारण गरी रिहाईको आदेश दिएको हो उनलाई बिमार सम्बन्धी कसुरमा 75 लाख र धितोपत्र सम्बन्धी कसुरमा 25 लाख रुपियाँ धरौटी निर्धारण गरिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिनुभयो कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगलबहादुर साई नियुक्त हुनुभएको छ प्रदेश प्रमुख एकराज जोशीले उहाँलाई आज बेलुका मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो उहाँलाई नेपालको संविधानको धारा 168 को उपधारा 2 बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो भारततर्फ रहेको धौलीगंगा जलविद्युत आयोजनाको बाँध सफाईका लागि खोलिने भएको छ। बाँध खोलेसँगै नदीको जलस्तर बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले नदी किनाराका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट प्राप्त पत्रका आधारमा जारी सार्वजनिक सूचना अनुसार साउन 13 गते बुधबार बिहान 6 बजेदेखि साउन 15 गते शुक्रबार अपरान्ह 6 बजेसम्म करिब 36 घण्टा धौलीगंगा पावर स्टेशनको स्लुइस गेट सफाईका लागि बाँध खोलिनेछ। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। विगत लामो समयदेखि प्यांक्रियास क्यान्सरबाट पीड़ित भएका श्रेष्ठ भारतको अस्पतालमा उपचार गराएर फर्किनु भएको थियो। उहाँलाई 14 दिन अघि हेलियस अस्पताल भर्ना गरिएको थियो र उहाँको अन्त्येष्टि भोलि साउन 13 गते बिहान 11 बजे पशुपति आर्यघाटमा गरिने कांग्रेस गण्डकी प्रदेशका उपसभापति मेघलाल श्रेष्ठले जानकारी दिनुभएको छ। गोपालमान कांग्रेसका पुराना र प्रभावशाली नेता मध्ये एक हुनुहुन्थ्यो। भारतको सर्वोच्च अदालतले जुलाई 20 संसद मार्चका क्रममा प्रदर्शनमा सहभागी विद्यार्थीमाथि भएको प्रहरी कार्यवाहीबारे सुनवाई गर्दै नाबालिग प्रदर्शनकारीलाई तत्काल रिहा गर्न आदेश दिएको छ। अदालतले विद्यार्थीको आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण रहेको निष्कर्षसहित उनीहरूले संवैधानिक अधिकारभित्र रहेर आफ्ना माग राखेको टिप्पणी गरेको छ। नेदरल्याण्डसमा जारी आईसीसी क्रिकेट विश्वकप लीग टूमा लगातार निराशाजनक प्रदर्शनको असर नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय एकदिवसीय ओडीआई वरितामा परिएको छ। नेपाल आईसीसीको पछिल्लो अध्यावधिक वरितामा एक स्थान तल झर्दै 18 स्थानमा पुगेको छ। आईसीसीले सोमबारसम्मका खेलको आधारमा सार्वजनिक गरेको नयाँ वरिता अनुसार नेपाल 17 स्थानबाट एक स्थान तल झरेको छ। नेपाललाई पछाडि पार्दै नामेबिया 17 स्थानमा उक्लिएको छ।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
2: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
1: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, NCA ग्रुटेकको उत्पादन।
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
5: यो हो नेपाली रेडियो।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
8: केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच फेरि एकपटक प्रदेश सरकार चलाउने गोप्य सहमति त भयो, तर यसपालि आफ्नै पार्टीभित्र असन्तुष्टि तीव्र विस्फोट भएको छ। एमाले उपमहासचिव योगेश भट्टराईले यसलाई सिधै छापामार शैलीको सम्झौता भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्। न त एमालेको केन्द्रीय कमिटीलाई थाहा थियो, न त नेकपाका पदाधिकारीलाई। दुईजना शीर्ष नेताले बन्द कोठाभित्र गरेको यो सहमति आखिर के का लागि हो भन्दै पार्टीभित्रै तीव्र असन्तुष्टि चुलिएको छ। एमाले पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल का अनुसार यसको पछाडि कुनै राजनीतिक कारण नै छैन। यो सहमति त जेएनजी अर्थात नयाँ पुस्ताको आन्दोलन र बढ्दो चेतनाले परम्परागत दलहरूमाथि ल्याएको अस्तित्वको संकट व्यवस्थापन गर्न रचिएको रक्षात्मक ढाल मात्र हो। नयाँ पुस्ताको लहरबाट त्रसित बनेका ओली र प्रचण्ड आगामी स्थानीय र प्रदेश निर्वाचनमा आफ्नो सिट जोगाउन यो स्वार्थ केन्द्रित सहकार्यमा पुग्न बाध्य भएका हुन्। त्यस्तै एमाले उपाध्यक्ष गोकर्ण विष्ट भन्छन्, हामीले सहमति भएपछि मात्रै थाहा पायौं, पार्टीमा छलफल नै भएको छैन। उता नेकपाका सहसंयोजक माधव कुमार नेपालले त प्रचण्डलाई सिधै चेतावनी दिँदै भनेका छन्, ओलीसँग सहकार्य गर्दा धेरै विचार पुर्याउनु, उनले जुनसुकै बेला धोका दिन सक्छन्। यो डर स्वाभाविक पनि हो। 2074 सालमा झण्डै दुई तिहाई बहुमत ल्याएर बनेको शक्तिशाली नेकपा ओली र प्रचण्डकै व्यक्तिगत टकराव र अहमका कारण 2077 सालमा छेद विच्छेद भएको थियो। विगतको त्यो गम्भीर विभाजनको कुनै समीक्षा नगरी केवल सत्ताको भागभण्डाका लागि गरिएको यो सहमति फेरि पनि बालुवाको महल साबित हुने निश्चित देखिन्छ। प्रचण्डले वाम आन्दोलन संकटमा परेको र सरकार प्रतिशोधको बाटोमा गएको बहाना बनाएर एमालेसँग अङ्कमाल त गरे, तर कार्यकर्ता तहमा यसले गम्भीर नैतिक प्रश्न उठाएको छ। पारदर्शिता र जवाबदेता बिना गरिएको यो छापामार सत्ता साझेदारी कति दिन टिक्ला? के यसले नयाँ पुस्ताको आक्रोशलाई रोक्न सक्ला?

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
3: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा प्रतिनिधि सभा सदस्य सुनसरीका लाल विक्रम थापा
2: जनता जान्न चाहन्छन् जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
3: सुनसरीको घटना खास के हो यहाँहरूले मूल्याङ्कन गरिरहनु भएको छ
4: यहाँहरूले पनि थाहा पाइराख्नु भएको छ सर्वप्रथम चाहिँ मिडिया मार्फत सबै नेपालीहरूलाई म नमन गर्न चाहन्छु म राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सुनसरी क्षेत्र नम्बर 2 म प्रतिनिधि सभा सदस्य र यो घटना चाहिँ मेरै क्षेत्रमा सुनसरीको देवानगंज 3 ओडाको पुरानो हटियामा त्यहाँनिर चाहिँ भएको घटना हो त्यो घटनाको विषय चाहिँ मोटामोटी यहाँहरू सबैले थाहा पाइसक्नु भएको छ सानो तिनो कुराहरूबाट त्यो चाहिँ विवाद उत्पन्न भएर भएको घटना हो सर
3: भनेको सानो तिनो भनेको कस्तो सानो तिनो हो
4: त्यो सानो तिनो भनेको एउटा झन्डा मुस्लिम समुदायको त्यो कार्यक्रम गर्ने सन्दर्भमा एउटा झन्डा राखेको भन्ने छ एक प्रतिको दावी अनि त्यो विषयमा चाहिँ 4-5 दिन अगाडि सामान्य त्यो हटाउनुहोस् है भन्ने सन्दर्भमा सामान्य विवाद भएको भन्ने छ र त्योभन्दा पछाडि चाहिँ त्यो सोमबारको दिनको तयारी यो चाहिँ सोमबार चाहिँ तपाईँको कोसीको पानी लगेर चढाउने जुन छ बोलबम जाने यहाँ प्रचलन छ त्यसको लागि चाहिँ यो विजय बजार जाने सन्दर्भमा तयारी गरिरहेको अवस्थामा चाहिँ त्यो आवाज अलिकति ठुलो भयो साँझको बेला झन्डै 8:30-9 कुरा त्यो आवाज बजिसकेपछि अलिक ठुलो भयो भन्ने हिसाबले चाहिँ त्यतापट्टिको अर्को साथीहरूले चाहिँ त्यसलाई यो नबजाउनुहोस् भन्ने सन्दर्भमा कुरा गर्दै जाँदाखेरि सामान्य विवाद भएको भन्ने देखिन्छ र त्यही बिचमा यो घटना भएको भन्ने देखिन्छ
3: अब त्यो सामान्य विवादले यत्रो ठुलो घटना किन लिनु पर्थ्यो एकजनाको मृत्यु भयो 9 घाइते हुनु भएको छ प्रहरी माथि नै अहिले त आक्रमण भएको छ हिजो बिहानदेखि कर्फ्यू लगाउनु परेको छ अवस्था के गरी यस्तो अवस्था निम्ति हो त त्यसो भए
4: वास्तवमा त्यो बिचमा अब गोली चल्यो होइन त्यो सामान्य विवाद हुँदै गर्दाखेरि गोली चल्यो भन्ने छ होइन त्यो गोलीको कारणले गर्दा केही अब 9-10 चाहिँ तपाईँको 10 घाइते हुनुभएको थियो त्यसमध्ये 1 चाहिँ डेथ भयो अर्को चाहिँ सामान्य अवस्थामा ल्याउने गरी हामी निरन्तर लागिरहेछौँ उहाँहरूको उपचारमा सरकारले पूर्ण रूपमा उहाँहरूको उपचार खर्च बिहोर्ने गरी सरकारले निर्णय पनि गरिसकेको छ अब घटनालाई हामी क्रमशः सामान्य बनाउने हिसाबमा लागेका छौँ तत्कालीन समयमा चाहिँ गोली चल्यो अब गोली चाहिँ फेरि के छ भने प्रहरीपट्टिबाट छ अब त्यो चाहिँ बिचमा घुसपेट के भयो अहिले चाहिँ किनभने हामीले र स्थानीयबाट पनि माग भए अनुसार चाहिँ सरकारबाट 5 उच्च स्तरीय छानबिन समिति आएर तलगत रूपमा उहाँहरूले काम सुरु गरिसक्नु भएको छ भने त्यो घटनासँग सम्बन्धित भएका चाहिँ अब त्यसको चाहिँ प्रमुख जिल्ला अधिकारीदेखि लिएर एसपीदेखि लिएर सबैजना चाहिँ लाई गृह मन्त्रालय तानिसकेको अवस्था चाहिँ छ त्यसमा अब
3: भनेको तपाईँकै अभिव्यक्तिले पनि हुन सक्छ सायद सुरक्षा निकाय फेरबदल भएको जस्तो ताकि गोली हानेर नागरिकको हत्या गर्न त पाइँदैन भन्नुभएको थियो यहाँले कडा जवाब दिनुभएको थियो यहाँले सायद त्यसैले पनि
4: होइन मैले चाहिँ के सङ्केत गरेको थिएँ भन्दाखेरि अब त्यो मेरो क्षेत्रको मेरो भाइ बच्चाहरूमाथि गोली लाग्दै गर्दा होइन त्यो गोली लाग्यो कसले लगा कसले हान्यो त्यो आफ्नो पाटो छ तर गोली चाहिँ एकदमै लागेको छ त्यसको चाहिँ प्रारम्भिक रूपमा प्रहरीले चाहिँ त्यसको सूचनाहरू राख्नुपर्ने थियो यदि प्रहरीबाट भएको होइन भने त्यहाँ चाहिँ अलिकति हामी चुकेको हो कि प्रहरी प्रशासन भन्ने कुरामा अब त्यत्रो क्षति भएको छ क्षति हुँदाखेरि त्यही क्षेत्रको त्यहीँको म होइन म स्थानीय मेरो मतदाता मेरा सबै ती परिवारहरू ढल्दै गर्दा मैले 2 शब्द राख्नुपर्ने नै हो मेरो होइन त्यो कुरा मैले राखेकै हो
3: त्यस
4: कारणले गर्दाखेरि मैले चाहिँ प्रहरीले नै हान्यो गोली भन्न खोजेको होइन तर ताकि गोली कसैले हान्यो जसले हान्यो त्यो चाहिँ के छ भने त्यो हान्न नहुने थियो गर्न नहुने थियो होइन त्यस कारणले मैले त्यो घटनाको बेलामा कुरा गरेकै हो
3: अब जसले गृह मन्त्रालय सम्हाल्नु भएको छ त्यही दलको तपाईँ पनि सांसद हुनुहुन्छ तपाईँले सिधै गृहमन्त्री सुदन गुरुङमाथि प्रहरी मार्फत चाहिँ आरोप लगायो जस्तो तपाईँलाई त्यस्तो थ्रेट अहिले आएको छ कि छैन
4: होइन त्यस्तो होइन किनभने घटनाको अवस्था त्यहाँको परिस्थितिमा त एउटा त्यहाँको माननीयले त्यहाँको त्यो जनप्रतिनिधिले अथवा जनप्रतिनिधिमा भए पनि म सर्वसाधारणको हिसाबले पनि चाहिँ मेरो भाइ छोराहरू ढलिरहँदाखेरि मैले 2 शब्द त बोल्नै पर्छ हेर्नुहोस् होइन त्यो त जान मरेको छ नि त्यस कारणले गर्दाखेरि अब यसको चाहिँ के छ भने अब हामीसँग अहिले यतिखेर के छ भने उसलाई त्यसलाई चाहिँ दोषारोपण गर्नुभन्दा पनि अब हामीसँग संयम भएर सबै पक्षलाई एक ठाउँ राखेर चाहिँ मिलेर जानुको विकल्प छैन त्यस कारणले म यहाँको मिडिया मार्फत चाहिँ सबै पक्षलाई चाहिँ एकै ठाउँ आएर सद्भाव कायम गरेर मिलेर जानको लागि म आग्रह पनि गर्छु।
3: जस्तो प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद आर्यले आज पनि सर्वदलीय बैठक राख्न खोज्नु भएको थियो, अहिलेसम्म सफल हुन सकिरहेको छैन भनिरहनु भएको छ। तपाईँको तर्फबाट चाहिँ सामाजिक सद्भाव कायम गर्नका लागि अब के भइरहेछ त?
4: पहिलो कुरा त कस्तो छ भने अहिले हजुरलाई कति इन्फर्मेसन छ, अहिले त्यो जाम मृतक र त्यो सङ्घर्ष समिति आजको प्रोग्रेस भनेको चाहिँ त्यो वार्ता समिति बनिसकेको छ, 11 समिति वार्ता समिति त्यहाँ घटनास्थलमा पीडितहरू पक्षबाट अहिले चाहिँ एउटा समिति बनिसकेको अवस्था छ र त्यो समितिका प्रतिनिधिहरूसँग र त्यहाँको चाहिँ त्यहाँ पनि जनप्रतिनिधि हुनुहुन्छ, जनप्रतिनिधिहरू सहितको उपस्थितिमा अहिले चाहिँ भर्खरै पनि लाइभ चाहिँ जिल्ला सुडे साहेब चाहिँ उहाँ त्यही हुनुहुन्छ र अहिले उहाँहरू चाहिँ छलफलमा जुटिरहनु भएको छ।
3: तर कर्फ्यू चाहिँ जारी छ, फेरि ठाउँ अन्त पनि फैलियो। यो चाहिँ जस्तो मोरङमा डिजे बजाउन प्रतिबन्ध लगाइएको अवस्था छ, सिराको लाहानमा फेरि आज प्रदर्शन भयो, राजमार्गमा कर्फ्यू आदेश जारी भएको छ। होइन
4: अघि घटनाहरू हुनुहुँदैन त्यो, मैले त्यही भएर तपाईँलाई निवेदन गरेँ। अब हामीसँग भनेको चाहिँ सबैजना सबै नागरिकहरूको जुन जुन पक्ष विपक्ष जे भए पनि अब हामीसँग संयम त अपनाउने भन्दा अरू विकल्प छैन, त्यस कारणले सबै पक्षलाई होइन यो चाहिँ जातीय रूपमा धार्मिक रूपमा क्षेत्रीय रूपमा नहेरिकन यो चाहिँ सामान्य दाजुभाइहरूको चाहिँ अल्लो घर तल्लो घर अब त्यो मा भएको घटनालाई चाहिँ लिएर अब यो चाहिँ जातीय रूपमा जुन मुस्न खोजिरहेको छ यो गर्नु हुँदैन। यसबाट हामी सबैजना एकै ठाउँ बसेर हामीले त्यसलाई चाहिँ के गर्नुपर्छ भने अब यसका पराकम्पनहरू चाहिँ के हुन्छ भने स्वाभाविक रूपमा यत्रो घटना घटेको छ देखिन्छ मलाई लाग्छ आज र भोलिसम्ममा यी सबै कुराहरू नियन्त्रणमा आइसक्छ र भोलिबाट यो चाहिँ अवस्था सामान्य अवस्थामा आउँछ भन्ने मलाई लाग्छ।
3: यहाँले पहल पनि गरिरहनु भएको छ?
4: हजुर एकदमै लागिरहेछौँ हामी, अब भर्खरै पनि अहिले डिआइजी साहबसँग र यहाँको सुरक्षा उसँग हामी बसेर पटक पटक कुरा गऱ्यौँ। आज नै घाइतेहरूसँग स्वास्थ्य मन्त्रीज्यूले चाहिँ आएर प्रत्यक्ष भेटेर उहाँहरूसँग सम्वाद गर्नुभयो र हाम्रो चाहिँ दलका उपनेता गणेश माननीय गणेश पराजुलीज्यू आएर आज घटनाको सम्पूर्ण विवरणहरू चाहिँ सङ्कलन गरेर आवश्यक रूपमा समन्वय चाहिँ उहाँ आफैले पनि चाहिँ गर्नुभएको छ र सरकार एकदम तीव्र रूपमा यो घटनाको लागि चाहिँ गम्भीरताका साथ हेरेर सबै पक्ष एकदमै लागिरहेको अवस्था छ र मलाई आशा छ अब हुन्छ अब यति ठुलो घटना हुँदाखेरि मैले फेरि पनि भने सामान्य पराकम्पन चाहिँ आउँछ नै तर मलाई लाग्छ भोलिबाट यो भोलि साँझसम्मबाट चाहिँ यो जे जे भाग

0: चाहिँ सामान्य अवस्थामा ल्याउनुपर्छ। यहाँहरूले पनि मिडियाहरूले पनि चाहिँ यसमा एकदमै राम्रो रोल खेलिराख्नु भएको छ यहाँहरूलाई पनि, किनभने देशको चौथो अङ्ग यहाँहरूले चाहिँ सूचना सम्प्रेषण सही सूचना सम्प्रेषण गर्दै जाँदा नै अब अहिले अब तिन चार दिन भयो घटना भएको त्यो विस्तार हो, अहिले चाहिँ थोरै पराकम्पन आएको चाहिँ छ, तर त्यसलाई पनि चाहिँ यहाँहरूको मिडिया मार्फत पनि जुन किसिमको चाहिँ सहयोग भइरहेको छ सही सूचना दिइराख्नु भएको छ र सबैलाई चाहिँ संयमता अप्नाउनको लागि यहाँहरूले खेल्नु भएको भूमिकाप्रति पनि यहाँहरू सबैलाई म सम्मान गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु।
1: जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइमी बैंक सबैका लागि बैंक 30 होम 500

पक्ष न विपक्ष सधैं निष्पक्ष स्वदेश FM 93.2 मेगाहर्ट्ज।

0: मौलाकालिक अस्पताल को सेवा अब अपने सुविधा संपन्न भवन भरतपुर 11 बाईपास रोड बाट
1: 24 घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहित को आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने
2: मेरुदंड तथा जोर्नी प्रत्यारोपण सहित को हाड जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
1: यूरोलॉजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 0564397738 मोबाइल 9855588002
4: यो माइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार हैन भोक लागेको छैन तिमीहरूलाई
5: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीं गरिएन अब चाउमिनमै चित्त बुझाउन त होला नि
6: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63
8: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
9: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
10: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
11: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
11: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
11: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
11: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
11: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
11: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
11: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
11: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
0: न पक्ष न विपक्ष सधैं निष्पक्ष
12: सुदेश एफएम 93.2 मेगाहर्ट्ज

0: बीबीसी नेपाली सेवाको साझा पखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा वीरगंजमा चिकित्सक कुटपिटको विरोधमा देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिदा बिरामीहरू मर्कामा।
1: अस्पताल बन्द छ अब के गर्ने, मान्छे मर्छ यसरी उपचार नभएपछि।
0: साम्प्रदायिक तनाव निम्तिएको सुनसरीको ताजा अवस्था के छ?
2: अहिले साँझसम्म पनि कतिपय ठाउँमा प्रदर्शन भइरहेको स्थानीय प्रशासनका अधिकारीहरू जानकारी दिएका छन्।
0: हाम्रा संवाददातासँग कुराकानी र अन्तर्राष्ट्रिय प्रसङ्गमा जापानमा शक्तिशाली भूकम्प गएपछि एउटा सपिङ सेन्टरभित्र कयौं मानिस फँसेका विवरण। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। जापानका अग्नि नियन्त्रकहरूले क्युसु टापुको दक्षिणी प्रान्त कुमामोतोमा आएको शक्तिशाली भूकम्पपछि एउटा सपिङ सेन्टरभित्र धेरै मानिसहरू फँसेको बताएका छन्। सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार करिब 20-30 जना कर्मचारी सम्पर्कविहीन छन्। प्रत्यक्षदर्शीहरूले 7.1 म्याग्निट्युडको भूकम्प आएपछि उक्त सपिङ सेन्टरमा विस्फोट भई आगलागी भएको बताएका छन्। पछिल्लो विवरण अनुसार निप्पोन पेपर इन्डस्ट्रिजको कारखानामा चिम्नी भत्किँदा धेरै मानिसहरू बेपत्ता छन्। बीबीसीका जेक क्योन भन्छन्, सुरक्षाका लागि राखिएका क्यामेराहरू भिडियो सामग्रीमा भवन भत्किँदै गरेको र आगो भवनमा लागेको देखिन्छ। पछिल्लो पटक जापानको नोटो क्षेत्रमा सन् 2024 भूकम्प जाँदा 200 बढी मानिसको मृत्यु भएको थियो। बीबीसीका जेक क्योनको भनाई। फ्रान्स र स्पेनका अग्नि नियन्त्रकहरूले हालैका समयका सबैभन्दा भीषण डडेलोहरू मध्ये केहीमाथि नियन्त्रण गर्नेतर्फ प्रगति भएको बताएका छन्। तर उनीहरूले अर्को उष्ण लहर आउन लागेकाले खतरा अझै पूर्ण रूपमा नटरेको भन्दै चेतावनी दिएका छन्। दक्षिण पश्चिम फ्रान्समा बोर्डो नजिकै लागेको डडेलोले करिब 420 वर्ग किलोमिटर क्षेत्रफल जलेको छ र 2,00,000 भन्दा बढी मानिस घर छोडेर सुरक्षित स्थानमा जान बाध्य बनेका छन्। स्पेनमा अग्नि नियन्त्रण टोलीहरूले रातभरिमा अवस्थामा सुधार आएको तर अझै पनि 10,000 मानिस विस्थापित भएको बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्हाइट हाउसमा भेट्दैछन्। युक्रेनले रुसभित्र लामो दूरीका हमलाहरू तीव्र बनाइरहेका बेला यो भेट हुन लागेको हो। हिजो जेलेन्स्कीले ब्रिटेनका नयाँ प्रधानमन्त्री एन्डी बर्नमलाई भेटेका थिए र उनीहरूले संयुक्त ड्रोन उत्पादन र क्षेप्यास्त्र रक्षाबारे छलफल गरेका थिए। पाकिस्तान प्रशासित कश्मीरका अधिकारीहरूले क्षेत्रीय चुनावको पहिलो चरण समाप्त भएपछि हिंसा भड्किएको बताएका छन्। अधिकारीहरूका अनुसार प्रतिबन्धित जोइन्ट अवामी एक्सन कमिटीका समर्थकहरूसँग भएको झडपमा एकजना अर्धसैनिक अधिकारीको मृत्यु भएको छ भने 3 अन्य घाइते भएका छन्। यो गठबन्धन नागरिक समाजका विभिन्न समूहहरूको संगठन हो जसलाई आतंकवाद विरोधी कानून अन्तर्गत प्रतिबन्ध लगाइएको छ। गत एक महिनामा भएको हिंसामा प्रहरी अधिकारीहरू सहित 40 भन्दा बढीको मृत्यु भएको छ। र फ्रान्सका महान फुटबल खेलाडीहरू मध्ये एक जेनेडिन जिदान फ्रान्सको पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उनले खेलाडीका रूपमा फ्रान्सलाई विश्वकप उपाधि जिताएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। वीरगंज स्थित नारायणी अस्पतालमा एक चिकित्सकमाथि भएको कुटपिटका कारण आज देशभरिका अस्पतालहरूमा आकस्मिक बाहेकका अन्य सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परे। कुटपिटको घटनालाई लिएर सो अस्पतालका 67 चिकित्सकले आज राजीनामा दिएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले घटनाबारे छानबिन गरी दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ भने अधिकारीहरूले स्थानीय प्रशासनबाट छानबिन तथा अन्य कार्यवाही भइरहेको बताएका छन्। आज दिउँसो नारायणी अस्पताल पुगेर हाम्रो संवाददाता माधुरी महतोले तयार पारेको यो रिपोर्ट सुनौ।
4: म यहाँ वीरगंजको नारायणी अस्पतालमा आइपुगेको छु। यहाँ पर्सा, बारा, रौतहट, सर्लाही, मध्य प्रदेशका विभिन्न जिल्ला लगायत सीमावर्ती भारतीय सहरबाट पनि आउने गरेका छन् बिरामीहरू र अहिले उनीहरू अलपत्र अवस्थामा रहेका छन्। यसै क्रममा एक कुर्बा जो यहाँ आएर बसिरहनु भएको छ बाहिरबाट आएर उहाँसँग हामी कुरा गर्छौँ।
5: मिर्जापुर
6: म भारतको मिर्जापुरबाट आएको छु। धेरै टाढा पर्छ, बिहान
1: नै आएको हुँ, तर अस्पताल बन्द छ, अब के गर्ने, मान्छे मर्छ यसरी उपचार नभएपछि। त्यसैले उपचार हुनुपर्छ, अस्पताल खुल्नुपर्छ। गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा वीरगंज महानगरपालिका वडा नम्बर 25 45 वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयवासीले अस्पतालमा तोडफोड गर्नुका साथै डाक्टर प्रमोद राममाथि निर्घात कुटपिट गरेका थिए। त्यसै घटनामा संलग्नमाथि कार्यवाहीको माग गर्दै एकातर्फ मृतकका परिवार र आफन्तले सड़क अवरुद्ध गरेका छन् भने अर्कातर्फ चिकित्सकहरू आइतबारदेखि आन्दोलनमा छन्। सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा आन्दोलनरत चिकित्सकमाथि प्रहरीबाट दुर्व्यवहार गरेको आरोप लगाउँदै नारायणी अस्पतालका 67 जना चिकित्सकले सामूहिक राजीनामा समेत दिएका छन्। नारायणी अस्पतालका प्रवक्ता एवं वरिष्ठ डाक्टर उदयनारायण सिंह भन्छन्,
5: छलफलको क्रममा हिजो यहाँका प्रमुख जिल्ला अधिकारी र एसपी साहब चाहिँ तुरन्तै आदेशमा आउनुभयो र उहाँहरूले चिकित्सकहरूसँग कार्यकक्षमै गाली अपशब्द प्रयोग गर्दै तुरन्तै यिनीहरूलाई थुन्नुपर्छ, थुन समात भनेर चाहिँ वातावरण बिगार्नुभयो र प्रहरी बल प्रयोग गरेर दुर्व्यवहार गर्नुभयो कि जुन चिकित्सक कुटपिट गरियो त्यो पनि प्रहरीकै उपस्थितिमा मर्ने गरी कुटपिट चाहिँ गरियो।
1: नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चितरञ्जन शाहले भने,
6: अब लापरवाही भयो भएन अब त्यो छानबिन गरेर हेरेर थाहा हुन्छ, सिसिटिभी फुटेज गल्ती गरेको छ भने त्यसको सजाय पाउँछ, तर यसरी चाहिने दुर्व्यवहार गर्ने कुटपिट गरिदिए पछाडि अब कुन मानसिकताले राख्छ अब फेरि काम गर्छ।
1: पर्साका प्रमुख जिल्लाधिकारी भोला दाहालले घटना बारे बताउँदै भने,
7: दुई तिनजना डाक्टर साहबहरूले अलि अभद्र तरिकाले उहाँहरूले चाहिँ प्रस्तुत हुनुभयो, नागरिकहरूले चाहिँ स्वास्थ्य उपचारबाट चाहिँ वञ्चित भएका छन्, अब यो कुराहरू जिम्मेवारी निकाय हामी सबैले यसलाई जिम्मेवारी चाहिँ बोध गर्नुपर्छ भन्ने हिसाबले उहाँहरूलाई फर्काउँ भनेर उहाँहरूलाई बोलाएको मात्र त्यस्तो दुर्व्यवहार गरेको भन्ने विषय होइन। घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेर आवश्यक कानुनी कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालयले आवश्यक कार्यवाही गरिरहेको अवस्था छ। छानबिन समिति गठन भएको छ र छानबिन समितिले पनि आफ्नो कार्य प्रक्रिया प्रारम्भ गरिसकेको अवस्था छ।
1: चिकित्सकहरूको आन्दोलन र सामूहिक राजीनामा पछि नारायणी अस्पताल लगायत देशभरको सेवा अझ प्रभावित बनेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भने नारायणी अस्पताल लगायत देशभरि सबै अस्पतालको सेवा नियमित सञ्चालन गर्न चिकित्सक तथा स्वास्थ्य कर्मीसँग अनुरोध गरेको छ। माधुरी महतो, बीबीसी, वीरगंज।
0: अर्को विषय, साम्प्रदायिक विवाद उत्पन्न भएपछि आइतबार रातिदेखि तनावग्रस्त सुनसरीका विभिन्न स्थानमा मङ्गलबार पनि कर्फ्यूले निरन्तरता पाएको छ। बिहान केही स्थानमा कर्फ्यू हटाइएको भए पनि तनाव मत्थर नभएपछि सुनसरी सदरमुकाम मिनरुवा र महेन्द्र राजमार्ग क्षेत्रमा पनि कर्फ्यू थपिएको छ। सुनसरीको ताजा अवस्थाबारे केही बेर अघि हामीले विराटनगर स्थित हाम्रा संवाददाता विक्रम निरौलालाई सोधेका छौँ।
2: कर्फ्यूका बीचमा पनि बिहानैदेखि दिनभर जसो विभिन्न ठाउँमा प्रदर्शनहरू भएका छन्। घटनाको छानबिन, दोषीलाई कारवाही, उपचारका कुराहरू अनि क्षतिपूर्तिका कुराहरू लिएर विभिन्न ठाउँमा प्रदर्शन पनि भइरहेका छन्। अहिले साँझसम्म पनि कतिपय ठाउँमा प्रदर्शन भइरहेको स्थानीय प्रशासनका अधिकारीहरूले जानकारी दिएका छन्।
0: गृह मन्त्रालयले गठन गरेको छानबिन समिति सुनसरी पुगिसकेको छ, के गर्दैछ समितिले, त्यसका सदस्यहरूसँग तपाईँको कुरा हुँदाखेरि के भन्छन्?
2: मैले अघि साँझ छानबिन समितिका संयोजक सहसचिव भूपेन्द्र थापासँग कुराकानी गरेको थिएँ। त्यो समितिका टोलीका सदस्यहरू हिजो साँझ विराटनगर आएर यहाँ विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेका जुन घटनाका घाइतेहरू छन् उहाँहरूसँग भेटघाट गरेर र उहाँहरूको अवस्था बुझेको कुराहरू उहाँहरूले भन्नुभएको छ र जुन उहाँहरूले दिएको जानकारी अनुसार विराटनगरका अस्पतालहरूमा भएका घाइते मध्ये 3 अवस्था चाहिँ चिन्ताजनक र केही अरू चाहिँ सामान्य अवस्थामा रहेको भनेर भनिएको छ र उहाँहरूले आज जिल्ला सदरमुकाम सुनसरीमा गएर सुरक्षा निकायका प्रमुखहरूसँग बसेर त्यहाँको घटनाको वस्तु स्थिति बारे जानकारी लिएको र अलिक सहज परिस्थिति भयो भने भोलि कप्तानगंज घटना भएको क्षेत्रमा गएर त्यहाँको वस्तुस्थिति बुझ्ने हाम्रो कार्यक्रम छ, हाम्रो त्यो तयारी छ भनेर उहाँले भन्नुभएको छ।
0: यो दिवानगंजको घटनालाई लिएर अरू जिल्लामा पनि त्यसको प्रतिक्रिया स्वरूप प्रदर्शनहरू भएका छन्, खास गरी सामाजिक सद्भाव कायम गर्ने दिशामा कस्तो भूमिका देखिँदैछ विभिन्न पक्षको?
2: सामाजिक सद्भाव जुन अहिले खलबली नै आँट्यो भने सबैतिर चिन्ता बढेको छ, त्यसकारण यहाँ विभिन्न राजनीतिक दल, नागरिक समाज, विभिन्न गैर सरकारी संघ संस्था र जनप्रतिनिधिहरूले यस विषयमा चाहिँ सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह पनि गरिरहेका छन्। मैले दिउँसो जुन घटनास्थल भएको देवनगंज गाउँपालिकाका अध्यक्ष वेतन मेहतासँग कुरा गरेको थिएँ, उहाँले पनि यो विषयमा चाहिँ हामीले सबै पक्षसँग चाहिँ हामीले सद्भाव कायमका लागि छलफल गरिरहेका छौँ, सबैलाई आग्रह गरिरहेका छौँ, यसलाई अगाडि बढाउनु हुने कसरी हुन्छ, यसलाई शान्त बनाउने भन्ने विषयमा कुरा गरिरहेका छौँ र आज सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियाल पनि जुन घटना भएको थियो मृतकका घर परिवार परिवारमा गएर घाइतेका परिवारमा गएर उहाँले सबैलाई चाहिँ यो चाहिँ अब सामाजिक सद्भाव कायम राख्नलाई चाहिँ अब आग्रह गर्ने अब सबैलाई जसरी जे घटना भयो भइहाल्यो अब यसलाई कसरी हुन्छ एकदम अवस्था सामान्य बनाउन भनेर चाहिँ उहाँले पनि आग्रह गर्नुभएको कुरो हामीलाई जानकारी दिनुभएको छ र सबै पक्षबाट यो सामाजिक सद्भाव कायम राख्ने विषयमा सबैको सकारात्मक पहल देखिरहेको छ।
0: सुनसरीमा उत्पन्न साम्प्रदायिक तनावबारे विराटनगर स्थित हाम्रा संवाददाता विक्रम निरौला। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सुनसरीको दिवानगञ्जमा भएको घटनाको पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषी उप कडा कारवाही गर्न प्रतिबद्ध रहेको जनाएको छ। केही बेर अघि एउटा विज्ञप्ति मार्फत सरकारले हिंसा वा मुठभेड मार्फत कुनै पनि समस्या असन्तुष्टि र विवादको समाधान हुन नसक्ने भन्दै धार्मिक सहिष्णुता र एकता कायम गर्न अपिल गरेको छ। सरकारले साम्प्रदायिक सहिष्णुतामा खलल पुर्याउने गतिविधि नगर्न भन्दै भ्रामक सूचनाबाट प्रभावित नभई उच्च संयम देखाउन सम्बद्ध पक्षहरूलाई आह्वान समेत गरेको छ। साझापखमा एक आध विषय संक्षेपमा, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रमुख सल्लाहकार कुमार बेनले भारत भ्रमण गरेको दावीबारे आफूलाई जानकारी नभएको बताएका छन्। विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार सोधिएको प्रश्नमा जयसवालले आफूसँग त्यसबारे कुनै सूचना नभएको प्रतिक्रिया दिएका हुन्। उनले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो चाहिँ दिइएको बताए। हो, हामीले भारत भ्रमणको निम्तो पठाएका छौँ, प्रवक्ता जयसवालले अगाडि थपे। स्थानीय प्रशासनले नारायणगढ मुगलिन सडक खण्डमा चल्ने सबै प्रकृतिका सवारी साधनको आवागमनमा आज राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म रोक लगाएको छ। रातिको समयमा सवारी आवागमन जारी राख्दा हुन सक्ने क्षतिको जोखिमलाई ध्यानमा राखी त्यस्तो रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले एउटा विज्ञप्ति मार्फत जनाएको छ। उसका अनुसार उक्त सडक खण्ड अन्तर्गत मुगलिन बजार नजिकै नारायणगढतर्फ सुखा पहिरो गई सडक अवरुद्ध भएको र सुखा पहिरो खस्ने क्रम अझै जारी छ। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौँ। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। र अन्त्यमा नेपाल बाहिरको एउटा विषय, जापानको दक्षिण पश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि एउटा सपिङ सेन्टरभित्र कयौँ मानिसहरू फँसेका अधिकारीहरूले बताएका छन्। कुमामोतो सहरमा शक्तिशाली भूकम्पपछि भएको विस्फोटको खबरसँगै त्यहाँ रहेको एउटा सपिङ सेन्टरमा धेरै मानिसहरू फँसेको आशंका गरिएको हो। 7.1 म्याग्निट्युडको भूकम्प गएपछि कुमामोतो स्थित इयोन मलमा विस्फोट भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौं विनिता दाहालबाट।
3: क्युसु टापुको भित्री भागमा स्थानीय समय अनुसार दिउँसो 4:27 मा भूकम्प गएको थियो। त्यहाँ बसोबास गर्ने 1.5 लाख भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ। भूकम्पपछि सुनामीको अल्पकालीन चेतावनी दिइएको थियो, तर 1 घण्टाभित्रै उक्त चेतावनी फिर्ता लिइयो। कुमामोतो क्षेत्रको कासिमा नगरमा एउटा सपिङ कम्प्लेक्सको 2 तला भत्किँदा कैयौं मानिसहरू भित्रै फँसेका अग्नि नियन्त्रण विभागले एउटा विज्ञप्तिमा जनाएको छ। जापान विश्वमै भूकम्पको बढी जोखिम रहेको देशहरू मध्येको एक हो। त्यहाँ 1 वर्षमा करिब 1500 जति भूकम्प जाने गर्छन्। अहिलेको भूकम्प जमिन मुनि 10 किलोमिटरको गहिराईबाट उत्पन्न भएको हुनाले सरकारी निकायले शक्तिशाली परकम्पहरू आउन सक्ने चेतावनी दिएको छ। राष्ट्रिय प्रसारण संस्था NHK प्रसारण गरेको भिडियोमा सडक तथा पुलहरू चर्किएका र कैयौं भवनहरूमा आगो लागेको देखिएको छ। भूकम्पपछि रेल सेवाहरू स्थगित भएका छन् भने हजारौं घरहरूमा विद्युत आपूर्ति बन्द भएको छ। जापानको मन्त्री परिषदका मुख्य सचिव मिनोरु किहाराका अनुसार विभिन्न सुरक्षा निकायहरू र आपतकालीन सेवाका टोलीहरू परिचालित छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार। स्वदेश
8: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053
9: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4943 4 4 93 580 र 98 550 26 440
10: It's 9 o'clock. अहिले 9 बजेको छ.
11: गुन्जाने. अहिले तपाईं सुन्दै हुनुहुन्छ. मारिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz.

0: सामूहिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख अति फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98-550-60-359 र 98-550-67-359
2: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा
5: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
2: घडेरीका विशेषताहरू
5: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाउ तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत्र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित
6: जग्गा धनी सिधा सम्पर्क 98-171-88-254 र 98-456-90-042
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मारिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz

0: न विपक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिकाका 9 वडामा ज्येष्ठ नागरिक संघको वडा स्तरीय अधिवेशन एकैसाथ सम्पन्न भएको छ। सम्बन्धित वडा कार्यालयमा आयोजित भेलाबाट नयाँ वडा कार्य समिति तथा पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन गरिएको हो। अधिवेशनबाट वडा नम्बर 1 तुलसी प्रसाद पौडेल, वडा नम्बर 2 धनपति नेउपाने, वडा नम्बर 3 दिलराम पावे, वडा नम्बर 4 खेमराज अधिकारी, वडा नम्बर 5 लालबहादुर खाती, वडा नम्बर 6 चुडामणी पाण्डे, वडा नम्बर 7 खडानन्द सुवेदी, वडा नम्बर 8 तिलुपुरी र वडा नम्बर 9 भरत घिमिरेको अध्यक्षतामा वडा चयन गरिएको छ। नगरका सबै वडामा एकैसाथ सम्पन्न भएको अधिवेशनले ज्येष्ठ नागरिकहरूको हक हित तथा अधिकारको संरक्षणसँगै उनीहरूको सामाजिक सक्रियता र सहभागितालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। वडा तहका अधिवेशन सम्पन्न भएसँगै अब निकट भविष्यमै माडी नगर स्तरीय अधिवेशन आयोजना गर्ने तयारी समेत अगाडि बढाइएको जनाइएको छ। नगर स्तरीय अधिवेशनबाट ज्येष्ठ नागरिकका साझा मुद्दा आवश्यकता र अधिकारका विषयमा थप प्रभावकारी रूपमा आवाज उठाउने अपेक्षा गरिएको छ। चितवन मानव सेवा आश्रमले 112 जनालाई पुनर्स्थापना गरेको छ। उद्धार गरेर ल्याइएका बेसहारा मध्ये उनीहरूको परिवारको पुनर्स्थापना गरिएको हो। भरतपुर महानगरपालिका 9 स्थित सो आश्रम विक्रमसम्म 2072 भदौबाट सञ्चालन गरिएको थियो। आश्रमले हालसम्म 245 जनाको उद्धार गरेको छ। आश्रमका कार्यवाहक अध्यक्ष विनोद ढकालका अनुसार यस अवधिमा 45 जनाको निधन भएको छ। भदौमा भएको जेएनजी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट भागेका कैदी बन्दी मध्ये 97 जना अझै फर्किएका छैनन्। 9 भारतीय सहित 97 जना कैदी बन्दी अझै कारागारको सम्पर्कमा आएका छैनन्। उक्त कारागारबाट गत भदौ 25 गते 739 जना कैदी बन्दी भागेका थिए। ती मध्ये 641 जना फर्किएका छन्। एकजनाको भने परिवारको सम्पर्कमा पुगेपछि मृत्यु भएको कार्यालयका निमित्त प्रमुख चेतना ढुङ्गानाले जानकारी दिनुभयो। उहाँका अनुसार तत्कालीन समयमा 4 नाबालक सहित 743 जना कैदी भागेकोमा नाबालकलाई कैदी बन्दीको सूचीमा नराखिने भएकाले 739 को विवरण मात्र उल्लेख गरिएको हो। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिइसकेको खुलासा गर्नुभएको छ। मंगलबार नयाँ दिल्लीमा आयोजित विदेश मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जयसवालले सो खुलासा गर्नुभएको हो। पत्रकारहरूले प्रवक्ता जयसवाललाई यसबारे प्रश्न गरेका थिए। जवाफमा उहाँले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिएको जानकारी दिनुभएको हो। लुम्बिनी प्रदेश सरकारबाट नेपाली काँग्रेस बाहिरिएको छ। केन्द्रमा विकसित नयाँ राजनीतिक समीकरण अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै काँग्रेसका 5 मन्त्रीले सामूहिक राजीनामा दिएका हुन्। नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसँगै मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउनु भएको हो। सर्वोच्च अदालतले सवारी चालक अनुमति पत्रका लागि स्वास्थ्य परीक्षण गर्ने क्लिनिकहरूको सेवा प्रवाहमा अवरोध नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सुनौलो मेडिकल क्लिनिकका सञ्चालक काली बहादुर थापा समेतले दायर गरेको रिटमा सुनवाई गर्दै यस्तो आदेश दिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपा नेतृत्वको सरकार गठन भएपछि सरकारको तर्फबाट कुनै पनि देशमा उच्चस्तरीय भ्रमण भएको छैन। बरु सत्तारूढ दल राजसपाका सभापति रवि लामिछानेले छिमेकी मुलुक भारतको भ्रमण गरिसक्नु भएको छ। निकट भविष्यमै उहाँ चीन भ्रमणमा जाने तयारी रहेको छ। परराष्ट्र मन्त्री शेर खनालले भने दुवै छिमेकी मुलुक भारत र चीनको भ्रमण गरिसक्नु भएको छ। यद्यपि प्रधानमन्त्री तहबाट भने अहिलेसम्म विदेश भ्रमण हुन सकेको छैन। प्रधानमन्त्रीको तहबाट विदेश भ्रमण हुन नसकेकै बेला सत्तारूढ दलको सभापतिले छिमेकी मुलुकको भ्रमण गर्नुलाई कतिपयले सकारात्मक रूपमा लिएका छन्। नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठको निधन भएको छ। ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उहाँको उपचारकै क्रममा मंगलबार निधन भएको हो। पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले उहाँको निधन भएको पुष्टि गर्दै बुधबार बिहान 8 बजेदेखि 11 बजेसम्म पार्थिव शरीर पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने जानकारी दिनुभयो।
न्यायमूर्ति बालेन्द्र शाह बालेनले महान्यायाधीश बग्दा नियुक्ति गर्ने अधिकार आफूमा निहित रहेको भन्दै सर्वोच्च अदालतमा लिखित जवाब पेश गर्नुभएको छ। महान्यायाधीश बग्दा डाक्टर नरेन्द्र दत्त कर्णेलको नियुक्ति संविधान सम्मत रहेको उल्लेख गर्दै उहाँले उक्त जवाब पठाउनु भएको हो। अधिवक्ता माधव कुमार बस्नेतले तयार गर्नुभएको रिटको जवाब दिँदै प्रधानमन्त्रीले महान्यायाधीश बग्दा छनौट गर्ने विषय आफ्नो कार्यकारी विशेष अधिकार भएको दावी गर्नुभयो। प्रतिनिधि सभाका सभामुख डिपी अर्याल र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक र सचेतक बीचको छलफल सकिएको छ। मंगलबार दिउँसो सिंहदरबारमा भएको छलफलमा आगामी साउन 14 गतेबाट बस्ने प्रतिनिधि सभा बैठकलाई मर्यादित बनाउने विषयमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक क्रान्ति शिखा अधिकारीले जानकारी दिनुभयो। भावी आन्दोलनको रणनीति तय गर्ने नेपाल चिकित्सक संघको बैठक बसिरहेको छ। संघको केन्द्रीय कार्यालयमा जारी बैठकमा आगामी रणनीति र आन्दोलनको समीक्षा भइरहेको छ। बैठकले आगामी आन्दोलनका कार्यक्रम र रणनीति बारे थप निर्णय गर्ने जानकारी संघका केन्द्रीय सदस्य डाक्टर राकेश शाहले जानकारी दिनुभयो। वीरगंज स्थित नारायणी नदीमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि भएको सांगतिक आक्रमण र जिल्ला प्रशासन कार्यालय प्रसामा भएको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले मंगलबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गराएको थियो। वर्षाको वीरगंज महानगरपालिकामा विकास निर्माणका क्रममा गरिएको लापरवाहीका कारण दुईजना बालिकाले ज्यान गुमाउनु परेको छ। वीरगंज महानगरपालिका 26 सुगौलीको चक्र दहमा निर्माणाधीन पुलका लागि खनिएको खाल्टोमा जमेको पानीमा डुबेर दुईजना दिदी बहिनीको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय प्रभु ठाकुरका 5 वर्षीय छोरी पुस्की ठाकुर र 3 वर्षीय छोरी घघरी ठाकुर रहेका छन्। सोमबारदेखि हराइरहेका उनीहरूको शव मंगलबार बिहान सोही खाल्टोमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरी कार्यालय प्रसाले जानकारी दिएको हो। र लमजुङमा धनसारमाथि पहिरो खस्दा दुईजनाको ज्यान गएको छ। अरू दुईजना घाइते भएका छन्। मध्ये नेपाल नगरपालिका 7 भाडबेसीमा कुलो भत्किएर विष्णु दत्त सुवेदीको दुई तले धनसार भत्किँदा बाबु छोरीको ज्यान गएको हो। धनसार भत्किँदा त्यहाँ बस्दै आएका मर्स्याङ्दी गाउँपालिका 1 धन पोखराको टेकबहादुर विक र उहाँकी कान्छी छोरी विनिताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको हो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056 55 69 63 98 55 77 0 61 र 98 55 77 0 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056 53 40 4 93 580 र 98 55 26 440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश एफएम

0: Żadnej niespoczcia.
1: Suodies FM, Tirana Petroplu, 2 MHz.

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भेर पागल एक बेसी सारा सुन।
0: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: के भो
2: म कोही कोहीसँग बोल्या छैन
3: म पनि कोही कोहीसँग बोल्या छैन

0: तपाईं सुनिरहनु भएको छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: जे भयो त्यो राम्रो भयो, जे हुँदैछ त्यो राम्रै हुँदैछ, जे हुनेछ त्यो पनि राम्रै हुनेछ। तिमी भूतकालको पश्चाताप नगर, भविष्यको पनि चिन्ता नगर, वर्तमान चलिरहेको छ।
0: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश,
1: प्रस्तुता पण्डित राम भक्त अधिकारी।
0: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारणमा।
2: आजको प्रातःकालमा म गीतोपदेश लिएर यहाँहरू समक्ष उपस्थित भएको छु। आजको प्रवचन शीर्षक छ गीता अध्याय 8 को प्रथम मन्त्रबाट आजको कार्यक्रम शुभारम्भ गर्ने अनुमति माग्छु। भगवान् भन्नुहुन्छ अर्जुनलाई, हेर अर्जुन, तिमी गीताको श्रवण गर र गीता श्रवण गरेर आफूले कर्मयोगको अङ्गीकार गरेर कर्म गरेर संसारलाई देखाइदेऊ भनिकन यसरी भन्नुहुन्छ। यो कुराहरू सुनिसकेपछि परमात्मा श्री कृष्णसँग अर्जुन बहुत नम्र भावले भगवानको समक्षमा गएर प्रश्न गर्नुहुन्छ, किम तद् ब्रह्म किमाध्यात्मम् किम कर्म पुरुषोत्तम अधिभूतम च किम प्रोक्त अधिदैव के भन्छरे। यसरी भगवान् श्री कृष्णसँग अर्जुन बिन्ती गर्नुहुन्छ, भन्नुहुन्छ हे परमात्मा, हे भगवान्, हे पुरुषोत्तम, हजुरले मलाई भनिदिनुहोस् ब्रह्म भनेको के हो, मलाई यो जान्न मन लाग्यो। भन्नुहुन्छ किम तद् ब्रह्म, फेरि अगाडि भन्नुहुन्छ आत्मा के हो, सकाम कर्म भनेको के हो, यो भौतिक जगत के हो। त्यस्तै गरेर हे परमात्मा, देवता देवता भनिन्छ, देवता भनेको के हो, मलाई कृपा गरिकन यी प्रश्नको सही उत्तर पाऊँ प्रभु। यसरी भगवान्सँग बिन्ती गर्नुहुन्छ अर्जुन। यस अध्यायमा भगवान् श्री कृष्णले अर्जुनबाट सोधिएका ब्रह्म भनेको के हो आदि अनेक प्रश्नहरूको उत्तर दिनका लागि उद्धत हुनुहुन्छ। यहाँ भगवान्ले कर्म अथवा सकाम कर्म, भक्ति तथा योग सिद्धान्त र शुद्ध भक्तिको पनि व्याख्या गर्ने मनसाय गर्नुभएको छ। श्रीमद् भागवतमा परमात्मा परम सत्यलाई ब्रह्म भनेको छ, परम सत्य वस्तु, त्यस्तो वस्तुको नाम हो ब्रह्म। सत् र असत् यस्ता किसिमका वस्तुहरू हुन्छन्, जति दृष्टिगोचर भइराखेको छ, जतिको यहाँ यो पृथ्वी तलमा जन्म छ, ती सबैको मरण हुन्छ, त्यो सत्य वस्तु होइन। त्यसै कारणले भगवान् श्री कृष्ण अर्जुनलाई सम्बोधन गर्नुहुन्छ, ब्रह्म त्यो वस्तु हो जसको नाशै हुँदैन, त्यसलाई परमात्मा तथा भगवानका रूपमा व्याख्या पनि गरिएको छ विभिन्न नामले। जीवात्मा वा जीवलाई पनि ब्रह्म भनेको छ, जीवो ब्रह्मै बना पर। अर्जुनले आत्माका विषयमा पनि सोधेका छन्। यहाँ अर्जुनले परमेश्वरलाई पुरुषोत्तम या परम पुरुष भनेर सम्बोधन गरेका छन्। पुरुषोत्तम यसको अर्थ के हो? यसको अर्थ के हो भने उनले यो प्रश्नहरू यी प्रश्नहरू केवल एउटा मित्रसँग मात्र होइन परम पुरुषसँग सोधिएका यस्ता प्रश्नहरू हुन्। किनभने अर्जुनका दृष्टिमा उहाँ मात्रै प्रामाणिक उत्तर दिन सक्ने सक्षम परम आधिकारिक व्यक्तित्व हुनुहुन्छ भन्ने विश्वास छ। यसरी भगवान श्री कृष्णसँग अर्जुनले यो बिन्ती बिसाएका छन्। त्यो ब्रह्म भन्ने वस्तु के रहेछ भनेर जान्न उहाँलाई ठुलो उत्साह छ र अगाडि फेरि अरू प्रश्न थप्नुहुन्छ। भगवान्सँग अधियज्ञ कथम कोत्र देहेस्मिन् मधुसूदन, अधियज्ञ कथम कोत्र देहेस्मिन् मधुसूदन, प्रयाणकाले च कथम ज्ञेयोसि नियसात्मभि भनेर अर्को प्रश्न थप्नुहुन्छ भगवान्सँग। हे मधुसूदन, यज्ञको स्वामी को हो? सारा मानिसहरू यज्ञ गर्छन्, यो यज्ञको स्वामी को हो प्रभु सोध्नुहुन्छ। ऊ शरीरमा कसरी रहन्छ अनि भक्तिमा लागेका व्यक्तिहरूले मृत्युकालमा कसरी हजुरलाई चिन्न सक्छन्? यी आदि प्रश्न, यी आदिका शङ्काहरू अर्जुनले भगवान् समक्ष राख्नुभएको छ। उहाँलाई मधुसूदन भनेर सम्बोधन गर्नुभएको छ। परमात्मा यज्ञका स्वामी भन्नाले इन्द्रदा विष्णुलाई बुझाउँछ। ब्रह्मा र शिव लगायत अन्य प्रधान देवताहरूमा विष्णु प्रमुख हुनुहुन्छ भन्ने प्रशासक देवताहरूमा इन्द्र प्रमुख हुनुहुन्छ। इन्द्रले प्रमुख देवता हुन्। विष्णु र इन्द्र दुवैको पूजा यज्ञद्वारा गरिन्छ। तर यहाँ अर्जुनले वास्तवमा यज्ञको स्वामी को हो र जीवात्मामा अथवा जीवात्माका शरीरभित्र भगवान् कसरी रहनु भएको छ, भगवान्लाई प्रवेष्टुं च परन्तप भनेर भनिएको हुँदा यसरी सोध्नु भएको छ। अर्जुनले भगवान्लाई मधुसूदन भनेर सम्बोधन गरेको पाइन्छ। किनभने कृष्णले मधु नाम गरेको असुरलाई मार्नुभएको थियो। यी सबै सन्देहमूलक प्रश्नहरू अर्जुन जस्ता कृष्ण भावनामा भावित भएका भक्तका मनमा उठ्न नपर्ने हो। तर यहाँ उठाउनु भएका यी सबै शङ्काहरू असुरका प्रतीक हुन् भन्ने कृष्ण असुरहरूका संहारकर्ता अथवा संहार गर्ने कार्यमा सिद्ध हस्त हुनुहुन्छ। त्यसै कारणले पनि उहाँलाई यसरी सोधिएको हुन सक्छ। त्यसैले अर्जुनले पनि आफ्ना परम उद्य आफ्ना मनमा उठेका परम उद्बोधन आदि गरिएका यी शब्दहरू सबै आसुरी शङ्काहरूलाई श्री कृष्णबाट निर्मूल पार्न सकिन्छ भन्ने आशयले उहाँलाई मधुसूदनमा भनी सम्बोधन गरिएको हुन सक्छ। यहाँसम्म प्रवचन गरेर आजको बसाइबाट म विदा लिन्छु। जय थु संस्कृतम् हरे नमः।

0: रोटेको उत्पादन च्याउ भनेकै राजा च्याउ।
1: सुनसरीको देवानगंजमा सद्भाव कायम राख्न सबैतिरबाट आह्वान। चिकित्सकहरूको आन्दोलनका कारण देशभरको स्वास्थ्य सेवा प्रभावित। आईएनजीओमा अनियमितता, थुप्रिँदै गैर बैंकिङ सम्पत्ति लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको शिक्षा प्रेमीका लागि नमुना सूर्योदय मावि शीर्षकको शुभ समाचार।
2: सूर्योदय नगरपालिकाले शिक्षा क्षेत्रमा नवीन र अनुकरणीय कार्यक्रम सञ्चालन गरिरहेको छ। इलामको सूर्योदय नगरको शैक्षिक गतिविधि आउने गरेका छन्। नगरले सामुदायिक र संस्थागत विद्यालय बीचको दूरी घटाउँदै देश समाजका लागि योग्य नागरिक उत्पादन गर्न अभिभावक हाजिरीदेखि बाल बचत कार्यक्रम कार्यान्वयन गरेको छ। यसले संस्थागत विद्यालयमा विद्यार्थी र शिक्षकको उपस्थिति बढाएको छ भने अभिभावकले समेत अनुगमन गर्न थालेका छन्। नगरले करफोक शिक्षा मन्दिरलाई 6,31,00,000 रुपियाँ लगानी सहित पालिका स्तरको नमूना विद्यालय र कृषि नवप्रवर्तन केन्द्रका रूपमा विकास गरेको छ। यस अन्तर्गत यहाँ बाली विज्ञान प्राविधिक धारको पढाइदेखि सुस्थ श्रवण स्रोत कक्षा समेत सञ्चालन भइरहेको छ। स्कूलमा आधुनिक खेती प्रणालीको टनेल र शीत भण्डार स्थापना गरिएको छ। घरको कोठामै बसेर मोबाइल एप मार्फत सेमी अटोमेटेड टनेल भित्रका बाली नालीमा सिंचाइ गर्न, तापक्रम मिलाउन सकिने व्यवस्था समेत गरिएको छ। करफोकमा विद्यार्थी सिकाइका लागि स्कूलमै गण्यौले मल उत्पादन, बाली विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, सबै कक्षा कोठामा इन्टरएक्टिभ प्यानल बोर्ड र सीसी क्यामेरा व्यवस्थापन गरिएको छ। प्रधानाध्यापक गणेश निरौला शैक्षिक, भौतिक, प्राविधिक विभिन्न हिसाबले विद्यालयलाई आकर्षणको केन्द्र बनाउन प्रयास भइरहेको बताउनुहुन्छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। सुनसरीको देवानगंजमा आइतबार राति दुई समूह बीचको झडपका क्रममा प्रहरीले चलाएको गोलीबाट एकजनाको मृत्यु र प्रहरी सहित 22 घाइते भएपछि विकसित हिंसात्मक घटनाबारे सुनसरी अझै अशान्त रहेको छ। मंगलबार साँझ फेरि दुवै पक्ष घरेलु हतियार सहित आक्रमण प्रत्याक्रमणमा उत्रिए पनि सुरक्षाकर्मीले 2 घण्टापछि स्थिति नियन्त्रणमा लिएका छन्। घटनापछि जिल्ला प्रशासनले कर्फ्यू जारी गर्दै लागू हुने क्षेत्र विस्तार गरेको छ। सुनसरी घटनालाई लिएर सरकारका तर्फ बाट प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, जिल्ला प्रशासन, राजनैतिक दल, नागरिक आन्दोलन, प्रेस काउन्सिल लगायतले सर्वपक्षीय रूपमा संयमता अपनाउन र सद्भाव कायम गर्न अपील गरेका छन्। सत्तारूढ राष्ट्रपाले यस विषयमा छलफल गर्न आजका लागि सिंहदरबारमा सर्वदलीय बैठक आह्वान गरेको छ। पार्टी सभापति रवि लामिछानेले बोलाउनु भएको बैठकमा संसदमा रहेका राजनैतिक दल लगायत उपेन्द्र यादव र महन्त ठाकुरको जसपा नेपाल, सिके राउतको जनमत पार्टीलाई पनि आमन्त्रण गरिएको छ। सबै दललाई पत्राचार गरिएको छ। सभापतिज्यूले आफै फोन गरेर पनि नेताहरूलाई आमन्त्रण गर्नुभएको राष्ट्रपा महामन्त्री विपिन कुमार आचार्यले भन्नुभयो, अत्यन्तै संवेदनशील र दुखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनैतिक रूपमा पनि सामूहिक सन्देश र अपील आवश्यकता बोध भएकाले सर्वदलीय छलफलका लागि बोलाइएको हो। यसै गरी सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले विज्ञप्ति जारी गर्दै संयमता अपनाउन आग्रह गरेको छ। सुनसरी अझै अशान्त, संयमता अपनाउन सर्वपक्षीय अपील, कान्तिपुरले खबर छापेको छ।
2: सरकारले हड़ताल गर्न निषेध गरेका 25 अत्यावश्यक सेवामा अस्पताल पनि पर्छ, तर हड़ताल गर्न निषेध गरिएको अस्पतालकी सेवा लगभग ठप्प पारेर चिकित्सकहरू आन्दोलनमा उत्रिए। बिरामीको उपचारमा जुट्नुपर्ने चिकित्सकहरू आन्दोलित हुँदा देशभरको स्वास्थ्य सेवा प्रभावित भएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि भएको आक्रमण र दुर्व्यवहारको विरोधमा उनीहरूले मंगलबार इमर्जेन्सी बाहेक सबै अस्पतालमा ओपीडी सेवा ठप्प पारेका हुन्। नेपाल चिकित्सक संघको आह्वानमा देशभरका सरकारी, निजी र गैर सरकारी अस्पतालमा आकस्मिक बाहेकका ओपीडी सेवा बन्द गरिएपछि बिरामी मर्कामा परेका हुन्। मन्त्रालयकै निर्देशन पालना भएन। यसअघि मंगलबार बिहानै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य जस्तो संवेदनशील सेवालाई बन्द नगर्न निर्देशन दिएको थियो, तर मन्त्रालयले उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरे पनि अस्पताल र चिकित्सकहरूले त्यसको अवज्ञा गरेका छन्। मन्त्रालयले दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाएको थियो। नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारको संरक्षण गर्नुका साथै स्वास्थ्य कर्मीले सुरक्षित, सम्मानजनक र भयमुक्त वातावरणमा सेवा प्रदान गर्न पाउनु उनीहरूको अधिकार भएको मन्त्रालयको भनाई थियो। सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी, स्वास्थ्यकर्मीमाथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने तोडफोडका घटनालाई नियन्त्रण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी गरेको छ। यता वीरगंजको नारायणी अस्पतालमा 68 चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। गत शनिबारदेखि आकस्मिक उपचार सेवा समेत ठप्प

0: मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ पदाधिकारी मनोनयनमै शक शीर्षकमा राष्ट्रपाको खबर. महाधिवेशन सकिएको एक महिनापछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो केन्द्रीय समिति बैठक आज बस्दैछ. चमती स्थित पार्टी कार्यालयमा बस्ने बैठकले महाधिवेशनको समीक्षासँगै पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन गर्ने कार्यसूची छ. तर सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच मनोनितको भागभण्डा नमिल्दा बैठक ढिलो भएको हो. वरिष्ठ नेता शाहले आफ्नो भागमा परेका उपसभापति र महामन्त्रीको नाम मंगलबारसम्म टुङ्ग्याएका छैनन्. केन्द्रीय समितिमा मनोनित हुने पदाधिकारी र केन्द्रीय सदस्यको नाममा सभापति लामिछाने र वरिष्ठ नेता शाहबीच केही असहमति रहेको देखिन्छ. राष्ट्रपा र बालेन शाह समूहबीच पार्टी एकता हुँदा नै पार्टी लामिछानेले चलाउने र सरकार शाहले चलाउने सहमति थियो. त्यसमा एकअर्काले हस्तक्षेप नगर्ने भद्र सहमति भए पनि पछिल्लो समय दुवैले हस्तक्षेप बढाएपछि संशय पैदा भएको छ. तर पार्टीको प्रथम महाधिवेशनमै सभापति लामिछाने र बालेन बीच खुलेरै भागभण्डा भयो. त्यसअघि नै सरकारमा समेत रविले आफ्नो पक्षका सांसदहरूलाई मन्त्री बनाएर पठाएका थिए. पार्टीको महाधिवेशनमा बालेन समूहका सुधन गुरुङ, भूपदेव शाह, सुनिल लम्साल सहितका नेताहरू मनोनित कोटामा बस्ने सहमति गरेर सभापति लामिछाने समूहकै नेताहरू बीच मात्र प्रतिस्पर्धा भएको थियो. महाधिवेशनमा पदाधिकारी सर्वसम्मतिमा चुन्नुपर्ने बालेन पक्षले इच्छा भए पनि रवि समूहका नेताहरूले लोकतान्त्रिक प्रक्रियालाई रोजेको बताएका थिए. सभापति लामिछाने र वरिष्ठ नेता शाह टिम बीच महाधिवेशन यता बढेको अविश्वास र आन्तरिक शक्ति संघर्षका कारण केन्द्रीय समिति र पदाधिकारी चयन प्रक्रिया अझै अनिर्णित बनेको छ.
1: आईएनजीओमा अनियमितता, समाज कल्याण परिषदको भूमिकामा प्रश्न शीर्षकमा नागरिक दैनिक खबर लेख्छ. नेपालको विकास साझेदार तथा हरेक वर्ष अर्बौं रूपियाँ भित्र्याउँदै आएका अन्तर्राष्ट्रिय गैर सरकारी संस्था आईएनजीओहरूले आफ्ना कार्यक्रम कार्यान्वयन गर्ने क्रममा यहाँका गैर सरकारी संस्था एनजीओ छनौट गर्दा बिचौलिया हावी भएको पाइएको छ. आईएनजीओहरूले नेपालमा सोझै आफ्ना कार्यक्रम कार्यान्वयन गर्न पाउँदैनन्. कार्यक्रम साझेदारी गर्न स्थानीय गैर सरकारी संस्था छनौट गर्नुपर्ने कार्यविधि छ. विधिको यही व्यवस्था अन्तर्गत आईएनजीओले एनजीओ छनौट गरी लक्षित क्षेत्रमा उनीहरू मार्फत लगानी खर्च गर्दछन्. तर एनजीओ छनौटमै अनियमितता तथा बिचौलिया हावी हुने गरेको पाइएको छ. समाज कल्याण परिषदका केही कर्मचारी र अन्य व्यक्तिले बिचौलियाको भूमिका निर्वाह गरेको पाइएको हो. परिषदका पूर्व उपाध्यक्ष नन्दलाल माझीले एनजीओ छनौटमा बिचौलिया हावी हुने गरेको आफूले पनि महसुस गरेको बताए. आईएनजीओहरूले एनजीओ छनौट गर्दा कतिपय अवस्थामा बिचौलिया हावी हुने गरेको मैले पनि पाएँ. यसमा अनुगमन र नियमन जरुरी छ, माझीले भने. बिचौलिया हावी हुँदा जुन प्रयोजनका लागि पैसा आएको हो त्यसको सही सदुपयोग नहुन सक्छ, उनले भने. स्थानीय स्तरमा कार्यक्रम कार्यान्वयनमा सहजीकरण गर्न एनजीओ छनौट गर्दा आईएनजीओहरूले सुरुमा गोर्खापत्रमा आशयको सूचना निकाल्छन्। आशयको सूचनामै कुन कुन एनजीओहरूलाई साझेदारी बनाउने हो तिनीलाई सजिलो हुने गरी मापदण्ड बनाइएको हुन्छ, परिषदका एक कर्मचारीले भने. एउटा आईएनजीओले कम्तीमा एउटा एनजीओलाई साझेदारीका रूपमा राख्नुपर्ने हुन्छ. धेरै जिल्लामा कार्यक्रम लागू गरेमा जिल्ला अनुसार बढीमा 10-15 एनजीओलाई साझेदारी राख्न सकिने व्यवस्था पनि कार्यविधिमा छ. आईएनजीओमा अनियमितता, समाज कल्याण परिषदको भूमिकामा प्रश्न शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो.
0: नेपाली कंग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको 79 वर्षको उमेरमा निधन भएको छ. ललितपुरको जावलाखेलस्थित हेली अस हस्पिटलमा उपचारको क्रममा मंगलबार दिउँसो उहाँको निधन भएको हो. श्रेष्ठको शव आज बुधबार बिहान 9 बजेदेखि 11 बजेसम्म कंग्रेस केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने जनाइएको छ. त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ. यस्तै कंग्रेसले आज बिहान 8:30 केन्द्रीय कार्य समितिको आकस्मिक बैठक पनि बोलाएको दुलालले जानकारी दिनुभएको छ. श्रेष्ठको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेल सहित विभिन्न नेताहरूले दुःख प्रकट गरेका छन्. कंग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन हिमालय टाइम्सले खबर छापेको छ.
1: बगिरह्यो सब बगेन कुरीति शीर्षकमा गोर्खापत्र

खबर लेख्छ, सुदूरपश्चिमका पहाड़ी गाउँ वैदेशिक रोजगार र बसाई सराईले रित्तिन थालेपछि मलामी समेत नपाइने अवस्था बनेको छ। शव जलाउन मलामीको कमी भएपछि खाल्डो खनेर गाडिएको शव खोलाले बगाएको छ। खोलाले बगाएको शव चार दिनपछि पुनः गाडिएको छ। बैतडीको पाटन नगरपालिका पाँच सिमपानीको दलित बस्तीको 66 वर्षीय लालमती कोलीको साउन 5 गते मृत्यु हुँदा शव बोक्ने र दाउरा खोज्ने मानिस नहुँदा खोला किनारमा गाडिएको थियो। उक्त शव चार दिनपछि साउन 9 गते खोलाले बगाएपछि पुनः खाल्डो खनेर अर्कै ठाउँमा पुरिएको छ। पाँच वर्ष अघि श्रीमान गुमाएकी लालमतीको साउन 5 गते बिहान 10:30 बजे मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले लालमतीको शव साउन 9 गते फेला परेको बताउनुभयो। शव लालमतीकै पुष्टि भएपछि परिवारको जिम्मा लगाएको उहाँले बताउनुभयो।

0: ए भतिज, त एकाएक शाकाहारी भइसरे कमजोर होला है कमजोर।
1: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
0: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
1: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
3: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। NCA ग्रुटेकको उत्पादन।
0: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
4: यो हो नेपाली रेडियो।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: अब भित्रै पृष्ठका खबर। भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको औपचारिक निम्त पठाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबारको नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्त पठाइसकेको जानकारी दिएका हुन्। उनले भ्रमणको मितिबारे भने खुलाएनन्। प्रधानमन्त्री शाहले 13 चैतमा पदभार ग्रहण गरे लगतै भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई सन्देश मार्फत नै भारत भ्रमणको समेत निम्त दिएका थिए।
7: नेकपा एमालेसँगको 2 वर्ष अघिको सत्ता सहकार्य तोड्दै नेपाली कंग्रेस लुम्बिनी प्रदेशबाट बाहिरिएको छ। कंग्रेसले आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाएको छ भने सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ। कंग्रेस सचेतक धनलक्ष्मी श्रेष्ठ सहित केही मन्त्री उपस्थित भएर मंगलबार मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष सामूहिक रूपमा राजीनामा बुझाएका छन्। कंग्रेसका मन्त्रीहरूको राजीनामा मुख्यमन्त्री आचार्यले स्वीकृत गरिसकेका छन्। यता कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगल बहादुर शाही नियुक्त भएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको धारा 168(2) बमोजिम मंगलबार साँझ शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। शाहीले नेकपाका 14 र एमालेका 9 गरी 23 प्रदेशसभा सदस्यको समर्थन सहित सरकार गठनको दावी पेश गरेका थिए।
6: सरकारले 10 सचिव सहित करिब 1,800 बढी दरबन्दी कटौती गर्ने भएको छ। सरकारले कर्मचारी तन्त्रलाई चुस्त बनाउने भन्दै सबै मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गराएको थियो। सोही सर्वेक्षणका आधारमा सरकारले दरबन्दी कटौती गर्न थालेको हो। 23 वैशाखको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित 18 मन्त्रालय कायम गर्ने घोषणा गरेको थियो। मन्त्रालय संख्या घटेपछि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले 12 जेठमा सबै मन्त्रालयलाई कामको जिम्मेवारी अनुसार आवश्यक कर्मचारीको पहिचान गर्न समेत निर्देशन दिएको थियो।
7: उद्योगी व्यवसायको समस्या समाधान गर्न अर्थ मन्त्रालयमा रेस्पोन्स डेस्क स्थापना गरिने भएको छ। व्यवसायका जायज विषयलाई सम्बन्धित मन्त्रालय विभाग र निकायसँग तत्काल समन्वय गरी समाधान गर्न यस्तो संयन्त्र निर्माण गर्न लागिएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बताउनुभयो। मन्त्रालयमा मंगलबार उद्योगी व्यवसायहरूसँग छलफल गर्दै उहाँले उक्त संयन्त्रले व्यवसायीका समस्या समाधानलाई उच्च प्राथमिकता दिने जानकारी दिनुभयो। अब फाइल थन्किने